0: रेडियो अन्नपूर्ण 93.4।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29-29।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू:
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी गरे नि, हो र होइन होला त्यस्तो त?
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
10: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
11: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
10: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
9: उपचार हुने रोगहरू:
10: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचोक, फोन 061-586-5636, मोबाइल 98560-36536, 98560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: हेलो, के छ तेरो खबर?
13: ठिक छु यार, सन्चै छस्?
12: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
13: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
12: मैले त सबै किनमेल गरिसकेँ, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
13: मैले पनि किन्नु सके, सँगै किनौ न।
12: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
13: सबै ठाउँको व्यवसायी अनुसारको बेसी पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
12: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
14: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
15: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम, मोबाइल 98560-31412, 98464-67887।
16: तन्ना, आज फेरि हाल्नुहोस्।
17: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल वैशाख 25 गते शुक्रबार। तदनुसार सन् 2026 मे 8 तारीक, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्ष षष्ठी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशका लागि सिफारिश, दुईजना सदस्यको असहमति, अब संसदीय सुनवाई हुने। पोखरा विमानस्थल भ्रष्टाचारमा अर्को मुद्दा दायर, पूर्व अर्थमन्त्री कार्की सहित 13 जना र एउटा कम्पनी विरूद्ध 3, र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ।

गुनासो। लिपुलेखमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह, छिमेकीबाट आएको प्रतिक्रिया नेपाललाई मान्य नहुने धारणा। नेपाल उद्योग वाणिज्य महासंघको 6 स्तम्भ 60 पहल सार्वजनिक, संस्थागत सुदृढीकरणका लागि प्राथमिकतामा राखेर कार्यक्रम तयार। गण्डकी प्रदेशका 6 जिल्लामा नव प्रवर्तन साझेदारी कार्यक्रम मार्फत 8 परियोजना सञ्चालनमा आगामी वर्षमा पनि बजेट विनियोजन हुने। आतंकवाद विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने प्रधानमन्त्री मोदीको भनाई। युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक, कच्चा तेलको भाव घट्यो र 10औं पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक। वर्षको उत्कृष्ट खेल संस्था अवार्ड क्रिकेट संघलाई नेपालको ए टोलीसँगको एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्ड 45 रनले पराजित।

0: इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

अब समाचार विस्तारमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ। रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो। प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोलक्रम तोड़िएको हो। वरिष्ठतममा न्यायाधीश शर्मा भन्दा अगाडि तीनजना हुनुहुन्थ्यो। कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल शर्मा भन्दा अगाडि हुनुहुन्थ्यो। संसदीय सुनवाईको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीश नियुक्त हुनुहुनेछ। संवैधानिक परिषद सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दुई सदस्यका फरक मतबीच शर्मा सिफारिश हुनुभएको बताउनु भएको छ। शर्माको सिफारिशमा अध्यक्ष दाहाल र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले फरक मत राख्नु भएको छ। नियमित परम्परा र वरिष्ठता क्रम तोड़िएकोमा दुई सदस्यले फरक मत राख्नु भएको हो। परिषद अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाहले भने योग्यता क्षमताका आधारमा शर्मालाई नियुक्ति सिफारिशको प्रस्ताव बैठकमा गर्नुभएको थियो। न्याय परिषद सचिवालयले प्रधान न्यायाधीशका लागि संविधानले तोकेको योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषदमा पठाएको थियो। छ जना मध्ये चौथो वरियतामा रहनुभएका शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको हो। रोस्टरमा डाक्टर नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठ समेत हुनुहुन्थ्यो। संसदीय सुनवाईबाट अनुमोदित भई नियुक्त भएमा शर्माले प्रधान न्यायाधीशका रूपमा संविधानले तोकेको छ वर्षको अवधि कार्यकाल पूरा गर्नुहुनेछ। पदको अधिकतम समय पूरा गरेर शर्मा अवकाश हुनुहुनेछ। हालसम्मका अधिकांश प्रधान न्यायाधीश 65 वर्षीय उमेर हदका कारण अवकाश पाउँदै आएका छन्। 2027 साल असार 4

पर्सामा जन्मनु भएका शर्मा प्रधान न्यायाधीश नियुक्त भएको छ वर्ष कार्यकाल पूरा गरेर 2089 अवकाश पाउनुहुनेछ। शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो। 2070 जेठ 27 तत्कालीन पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशमा नियुक्त भई शर्माले 2072 मंगिर 26 गतेसम्म काम गर्नुभएको थियो। 2072 असोज 3 गते जारी नेपालको संविधान र त्यसपछि तर्जुमा कानून समेतले अतिरिक्त न्यायाधीशको पद बचाउ नगरेपछि शर्मा अतिरिक्तबाटै विदा हुनुभएको थियो। न्याय प्रशासन ऐन जारी भएपछि भएका नियुक्तिमा उहाँलाई उच्च अदालतको न्यायाधीशमा समेत सिफारिश गरिएको थिएन। तर तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको कार्यकालमा उहाँलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरिएको थियो। प्रधान न्यायाधीशमा सिफारिश शर्माले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक र भारतको पुणे विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ। शर्माले श्रम कानूनमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ।

संवैधानिक परिषदले बिहिबार गरेको प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति जनाउनु भएको छ। उहाँले विधि र परम्परा तोडेर चौथो वरियतामा रहेका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको भन्दै रोष प्रकट गर्नुभएको छ। संवैधानिक र अरू सबै प्रधान न्यायाधीशमा कामो प्रधान न्यायाधीश समेत रहनुभएकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको उहाँको तर्क रहेको छ। यति योग्यताले भरिएको महिला, यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा कार्कीले प्रश्न गर्दै भन्नुभएको छ। यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ। योग्यताले भरिएको एक सक्षम महिलालाई रोक्ने काम सरकारबाट भएको भन्दै यसको परिणाम पनि वर्तमान सरकारले नै भोग्नुपर्ने उहाँको भनाइ थियो। राज्यको तीनवटा संस्था हुन्छन्, सबै संस्थाको आफ्नै एउटा प्रतिष्ठा हुन्छ, गर्व हुन्छ। प्रहरीमा कसरी नियुक्ति हुन्छ, अगाडि अगाडि छानिदिए आउँछ नि, एउटा सिपाही पनि प्रमोशन पाउँदै पाउँदै माथि पनि आएको हुन्छ, उहाँको भनाइ छ। प्रधान न्यायाधीशको पनि त्यस्तै प्रमोशन हुँदै हुँदै आएको हुन्छ। सर्वोच्चमा नियुक्ति भए पनि त्यहाँ पनि त योग्यता अनुसार हुन्छ, अलिकति योग्यता नभएको भए त बीचमा ड्रप गर्न सकिन्छ नि। उहाँले आफू प्रधान न्यायाधीश हुँदा विश्वको तेस्रो महिला प्रधान न्यायाधीश भनेर रिपोर्ट आएको प्रसंगको उल्लेख गर्दै त्यसप्रति अहिलेको सरकारले सोच्दै नसोची निर्णय लिएको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहिबार बसेको संवैधानिक परिषदले डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। सर्वोच्च अदालतमा वर्षौंदेखि थाती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेको बेला संवैधानिक परिषदले न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्स्योटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डाक्टर शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076-2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्यांकन गर्दा डाक्टर शर्मा अनि समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतको तथ्याङ्क अनुसार प्रधान न्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डाक्टर शर्माले 7,388 मुद्दा र निवेदनहरूको अन्तिम टुंगो लगाउनु भएको छ। यो संख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा आयोगले बिहिबार कार्की समेत विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले कार्की सहित 14 जनालाई प्रतिवादी बनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौतामा भएको व्यवस्था विपरीत ठेकेदारलाई राजस्व छूट दिएर भ्रष्टाचार गरेको दावी आएको रहेको छ। आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनिया ठेकेदार कम्पनी बीच भएको खरिद सम्झौताको प्रावधान उल्लंघन गरी आर्थिक अनियमितता गरिएको अनुसन्धानबाट खुलेको छ। सम्झौतामा चिनिया ठेकेदार कम्पनी सीएएमसी इन्जिनियरिङले नै कर महसूल तथा अन्य शुल्क तिर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि बदनियतपूर्वक कर छूट दिने गरी इम्प्लिमेन्टेशन एग्रीमेन्ट गरेर राज्यको सार्वजनिक सम्पत्ति हिनामिना गरिएको आयोगले जनाएको छ। यस निर्णयबाट प्रतिवादीले आर्थिक लाभ लिएको पनि आयोगको आरोप रहेको छ। यस प्रकरणमा संलग्न भएको आरोपमा तत्कालीन अर्थमन्त्री कार्की सहित तत्कालीन अर्थ सचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर नेउपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र डुण्डु राज घिमिरे विरूद्ध मुद्दा दायर गरिएको छ। त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी विरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। त्यस्तै आयोगले चिनिया कम्पनी सीएएमसी तथा त्यसका अध्यक्ष वाङ ओ र परियोजना व्यवस्थापक याङ झिझ्याङलाई समेत मुद्दा चलाएको छ। यस अनियमिततामा संलग्न प्रतिवादी सबैलाई आयोगले 3,62,05,22,160 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कार्यवाहीको माग गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताउनु भएको छ। यस विमानस्थल निर्माणमा अनियमितता भएको दावीसहित आयोगले दायर गरेको यो तेस्रो मुद्दा हो। आयोगले यसअघि पहिलो पटक गत मंगिर 21 गते 5 मन्त्री सहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि गत चैत 8 गते दोस्रो मुद्दा दायर गरेको थियो। पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा हालसम्म अख्तियारले 3 ठूला मुद्दा दायर गरेको छ। बिहिबार दायर भएको मुद्दामा यसअघि छुटेका पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि तानिएका छन्। अब पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा जोडिने पूर्व मन्त्रीहरूको संख्या 6 पुगेको छ। यसअघि गत वर्ष मंगिरमा अख्तियारले तत्कालीन 5 मन्त्री सहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो। तत्कालीन मन्त्रीहरू भीम आचार्य, राम कुमार श्रेष्ठ, दीपक अमात्य, राम शरण महत र पोष्ट बहादुर बगटीलाई विपक्षी बनाइएको थियो। बिहिबारको मुद्दामा अर्का मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि जोड़िएका छन्। बगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बगटीलाई प्रतिवादी बनाइएको छ। बिहिबार दायर भएको मुद्दामा कार्कीसहित 14 अभियोग छ। कार्की बाहेक अन्य कर्मचारीहरू परेका छन्। अख्तियारको दावीमा ठेक्का सम्झौतामा भएको व्यवस्था विपरीत ठेकेदारलाई राजस्व छूट दिएर उनीहरूले भ्रष्टाचार गरेको दावीसहित आरोप पत्र पेश भएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले जानकारी दिएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो, दरिलो र विश्वासिलो।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।
3: सोह्र वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
3: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
7: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
6: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
4: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजुपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
11: विस्तृत जानकारीको लागि
12: 061-576-3161-97-461-5414, 98-460-1796।
11: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल, स्ट्रीट नम्बर 5, पोखरा 9, नयाँ बजार।
13: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
14: सर्टिफिकेट इन डेन्टल साइन्स,
15: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
14: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
15: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
14: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
15: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
13: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
15: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 भर्ना खुलिसकेको छ।
16: हाम्रा विशेषताहरू,
2: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था, गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 पूर्वान्न 4 खुला रहने जानकारी गराउँदछौ।
15: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
11: भर्ना खुल्यो
15: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा
12: शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुल्यो।
15: हाम्रा विशेषताहरू,
14: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
13: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
15: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
14: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने। पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
19: हेलो
20: हजुर, नमस्कार।
19: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
19: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
19: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
19: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
20: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
19: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।
22: होम केयर सेवा, होम केयर सेवा,
23: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
22: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
23: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
22: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
23: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
22: सुत्केरी नवजात शिशुको हेरचाह,
23: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
22: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
23: डाक्टर ल्याब सेवा,
22: औषधि डेलिभरी सेवा,
23: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061 411 777, मोबाइल 98569927।
24: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा,
25: फोन 061 570 2 10 585 307।
24: Be the Galaxy Ends, be the different, dedicated to academic excellence since 1994।
26: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

विश्वजनमा पुनः हेलर्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। संसदीय समितिमा वार्ता र सम्वादका माध्यमबाट नेपालको लिपुले कालेपानी र लिम्पिया धुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषय उठेको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा भाग लिने सदस्यहरूले लिपु लेखबारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नु भएको छ। समितिका सदस्य प्रमेश कुमार हमालले वर्तमान सरकार कालापानी क्षेत्रको अतिक्रमित भूमि फिर्ता ल्याउनेतर्फ परिणाममुखी कूटनीतिक प्रयास गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। अर्का सदस्य भूमिका लिम्बु सुब्बाले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन संसदीय समितिको पहल आवश्यक रहेको बताउनुभयो। उहाँले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा उक्त भूमि नेपालकै भएको स्पष्ट छ भन्दै कालापानी लिपुलेक र लिम्पिया धुरा बारे छिमेकीबाट आएको प्रतिक्रिया नेपाललाई मान्य नहुने धारणा राख्नु भएको छ। परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रबाट सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ। लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा चीनलाई आधिकारिक रूपमा जानकारी गराइसकिएको ब्यौरा परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको छ। गण्डकीको सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदन 2082 छलफल भएको छ। आर्थिक मामिला मन्त्रालयका मन्त्री लेखा उत्तरदायी अधिकृत र समिति बीच प्रतिवेदनमा औल्याएको बेरुजु सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र समितिले गर्ने निर्णय सम्बन्धमा दफावार छलफल भएको हो। बैठकमा गण्डकी प्रदेश सरकारले ल्याउने बजेट यथार्थ फरक नभएको भन्दै समितिमा रहेका सदस्यले प्रश्न उठाएका छन्। हरेक वर्षको अनावश्यक योजना मात्रै थप्न घाटा बजेट ल्याउने गरेको उनीहरूको प्रश्न छ। बजेटको आकार ठूलो देखाउनका लागि उड्दै नउठ्ने आन्तरिक ऋणको अंक राख्ने र लक्ष्य अनुसार र राजस्व संकलन नहुँदा वर्षेनी घाटा बजेटको अवस्था सिर्जना भएको भन्दै सांसदहरूले अर्थ मन्त्रालयलाई सचेत गराएका हुन्। यतिबेला प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेको छ। यता लेखा समितिमा महालेखा परीक्षकको सातौं प्रतिवेदनमाथि छलफल चलिरहेको छ। सोही छलफलका क्रममा सांसदहरूले आगामी वर्षको बजेटलाई यथार्थपरक बनाउन सुझाएका हुन्। सांसदहरूले आन्तरिक आमदानी बारे पनि प्रश्न गरेका छन्। समितिका सदस्य रहेका सांसद पञ्चराम गुरूङले विगतदेखि नै स्रोतको खोजी गर्न सरकार चुकिरहेको बताएका छन्। गण्डकीले गत वर्ष 5,73,00,00,000 आन्तरिक आमदानीको लक्ष्य लिएकोमा 3,52,00,00,000 मात्रै संकलन गरेको थियो। कुनै पनि वर्ष लक्ष्य अनुसार आन्तरिक आमदानी हुन सकेको छैन। समितिले करिब 10 अर्ब रूपियाँ बजेट घाटा रहेको निष्कर्ष निकालेको छ। गण्डकी प्रदेशका 6 जिल्लाका 8 स्थानीय तहमा नवप्रवर्तन साझेदारी कार्यक्रम मार्फत 8 परियोजना सञ्चालनमा ल्याइएको छ। नवलपुरको देवचोली नगरपालिका, स्याङजाको पुतली बजार नगरपालिका, गोर्खाको शहीद लखन गाउँपालिका, गोर्खा नगरपालिका, तनहुँको म्याग्दे र रिसिङ गाउँपालिका, लमजुङको बैशी शहर नगरपालिका र मुस्ताङको घरपजोङ गाउँपालिकासँग परियोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। परियोजना सञ्चालनका लागि पहिलो किस्ता बापत 2,40,73,000 रूपियाँ रकम भुक्तानी भइसकेको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिनुभएको छ।

0: नेपाल उद्योग वाणिज्य महासंघले 6 स्तम्भ 60 पहल शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासंघको 60 औं वार्षिक साधारण सभाबाट निर्वाचित 21 औं अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ। महासंघले निजी क्षेत्रको दीर्घकालीन हित, लगानी मैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ। 6 स्तम्भ 60 पहल कार्यक्रम मार्फत निजी क्षेत्रको साझा आवाजलाई थप प्रभावकारी, विश्वसनीय र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रम अन्तर्गत प्रत्येक स्तम्भमा कार्यान्वयन योग्य पहल, समय सीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धि सहितको विस्तृत कार्ययोजना तयार गरिएको छ। उहाँले महासंघको सेवा प्रवाह सुदृढीकरण, डिजिटल प्रणाली विकास, नीति पैरवीको प्रभावकारिता वृद्धि, संघीय संरचना अनुसार सदस्य संस्थासँग समन्वय, युवा उद्यमशीलता तथा नव प्रवर्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा आर्थिक कूटनीतिक सम्बन्ध मजबूत बनाउने बताउनु भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेशन प्रक्रिया शुरू गरेको बताउनु भएको छ। यसै अन्तर्गत आफू मन्त्री भएता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दा मध्ये 13,000 मुद्दालाई डिजिटलाइजेशन गर्ने तयारी गरेको उहाँले बताउनु भएको छ। जसमध्ये 8,000 मुद्दा डिजिटलाइजेशन भइसकेको मन्त्री यादवले जानकारी दिनुभएको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा मन्त्री यादवले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार 13,000 मुद्दा कार्यवाही प्रक्रियामा छ। यसैका लागि मन्त्रालयले 10 जना अनुसन्धान अधिकृतको माग गरेको छ। 8,000 मुद्दा डिजिटलाइजेशन गरिसकेका छौं। उहाँले भन्नुभयो अरू हुँदैछ। 27,000 मुद्दा मध्ये केही मुद्दा जेएनजी आन्दोलनमा ज्वलेको अवस्थामा छन्। मन्त्री यादवले विमानस्थलको आगमन र प्रस्थान बिन्दुमा आएका मध्ये 434 जनालाई वैदेशिक रोजगार जाँदा भोग्नु परेका समस्या विषयमा 17 प्रश्न सोधेर वस्तुस्थितिका बारेमा जानकारी लिने कार्य पनि मन्त्रालयले गरिसकेको बताउनु भएको छ। जसमध्ये धेरैले उत्तर दिन चाहेको र उत्तर दिएका मध्ये 38% व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको भेटिएको उहाँको भनाई रहेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 MHz बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
2: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
3: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
2: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू
2: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भालु बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचोक, फोन 0865685636, मोबाइल 98560-36536, 98560-00536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट। तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो।
1: आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
6: स्कुल भनेको शिक्षा मात्रै होइन संस्कार पनि हो, स्कुल भनेको पढाइ मात्र होइन स्वस्थ हुर्काई पनि हो, त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
1: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
6: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
4: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
7: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
4: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानी पौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
6: फोन 061-578-788 98-461-17-230।
8: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 98-560-0279।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्। तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआईपी शुरू गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
15: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
16: के ल्यायो र अफर?
15: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
16: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
15: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
16: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
15: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
17: नेपाल टेलिकम, राष्ट्रको संचार।
18: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
19: 3 दिन भयो।
18: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
19: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
18: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
19: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
20: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
18: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
21: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
2: बाप रे
1: अब चाहिँ के हुने हो
3: खोइ के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
8: थाहा छ सल्लाहकार तेरे के ओचेर
9: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
7: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
10: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: विषमस्य अन्नपूर्ण हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। गण्डकी प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउन सरकारवालाहरूले प्रतिबद्धता जनाएका छन्। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद र जागृति बाल तथा युवा सरकार नेपालको आयोजनामा पोखरामा बिहिबार आयोजित बाल अधिकारको संरक्षण र सम्वर्धनका लागि विद्यमान कानूनी व्यवस्था, बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना 2082 कार्यान्वयनमा सरकार वालाको भूमिका विषयक अन्तर्क्रियात्मक छलफल कार्यक्रमले गण्डकी प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउने प्रतिबद्धता सहितको घोषणा पत्र जारी गरेको हो। घोषणा पत्रमा गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङ सहित गण्डकी प्रदेश सभा सदस्य तथा सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रूचाल, प्रदेश सभा सदस्य डिलमाया पौडेल, राष्ट्रिय मानव अधिकार आयोगकी गण्डकी प्रदेश प्रमुख नीतु गर्तौला, राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकारी बद्री वाग्ले तथा कोपिला नेपाल, सिविन गण्डकी, गण्डकी प्रदेश बाल अधिकार परिषद, शक्ति समूह, माइती नेपाल, नागरिक समाज, स्थानीय तहका प्रतिनिधि लगायतले हस्ताक्षर गरेका छन्। सरकारले भोगाधिकार पाएर पनि समयमै लीज सम्झौता नगरिएका सरकारी जग्गा र त्यसमा बनेका संरचना तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। बुधबार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले परिपत्र गर्दै सरकारी जग्गा दर्ता, उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम 2079 पुस 23 गतेसम्म लीज सम्झौता नगरेका जग्गाहरू तत्काल खाली गर्न भनेको हो। सरकारले 2079 असार 23 गते राजपत्रमा सूचना प्रकाशित गरी लागू गरेको कार्यनीतिमा भोगाधिकार प्राप्त भई लीज सम्झौता नगरेका जग्गालाई 6 महिनाभित्र लीज सम्झौता गर्ने व्यवस्था गरेको थियो। तर त्यो अवधिसम्म सम्झौता भएका जग्गाको हकमा सम्झौता बमोजिम प्रयोग गर्न पाउने तर नभएकाको हकमा खाली गर्न भनिएको मन्त्रालयले जनाएको छ। सरकारले भन्सार बिन्दुमै आयातित वस्तुको अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य गर्ने निर्णयमा कड़ाई गरेसँगै देशका प्रमुख व्यापारिक नाकामा सिर्जना भएको अन्यल र गतिरोध तत्कालका लागि अन्त्य भएको छ। एमआरपी विवादका कारण रोकिएको भन्सार जाँचफाँस प्रक्रिया बुधबारदेखि पुनः शुरू भएको छ। भन्सार विभाग र व्यवसायीहरू बीच भएको सहमतिपछि अस्तिदेखि नै सामानको जाँचफाँस शुरू भएको हो। भन्सार विभागले आयातकर्तालाई एमआरपी आफै घोषणा गर्न लगाएर तत्कालका लागि माल सामान भित्र्याउने बाटो खोलेको हो। सहमति अनुसार व्यवसायले भन्सारमा वस्तुको एमआरपी घोषणा गर्नुपर्नेछ। ती वस्तुमा एमआरपी लेबल आफ्नै गोदाममा लगेर लगाएपछि मात्र बजारमा पठाउन पाउने सुविधा दिइएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार। आजको पास त उतै होला होस् यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461648082।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
6: पाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न ICU सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ECG, EEG, PTA,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648, 572-849।
7: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
7: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
8: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
7: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने। छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।

0: कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

अन्नपूर्ण हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। नेपाल खेलकुद पत्रकार मंच गण्डकीले स्पोर्ट्स अवार्डको अवसरमा वर्षेनी प्रदान गर्दै आएको वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि दिनानाथ बरालले पाएका छन्। मंचले यही वैशाख 31मा 10 संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना गर्दैछ। उक्त अवसरमा प्रदान गरिने विभिन्न नौविधा मध्ये वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड विधा समेत छ। मंचको प्रतिभा छनौट समितिको सिफारिशको आधारमा बराललाई अवार्ड प्रदान गरिने निर्णय भएको बिहिबार पत्रकार सम्मेलनमा मंचका अध्यक्ष एमबी आस्था मगरले जानकारी दिएका छन्। मंचका पूर्व अध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानितको तर्फबाट विजय नेपाल सदस्य थिए। मंचका अध्यक्ष एमबी आस्था र महासचिव परशुराम शर्मा पदेन सदस्य थिए। यो अवार्डबाट यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागर राज तिमिलसिन्हा, रोहित राज पराजुली र विजय नेपाल सम्मानित भइसकेका छनृ।

अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचना विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताउनु भएको छ। भारत र पाकिस्तान बीच गएको वर्ष भएको सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा मोदीले भारत आफ्नो सुरक्षा सम्बन्धी नीतिमा पहिले जस्तै अडिग रहेको भन्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दावी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक पुगेका छन्। उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी संचार माध्यमहरूका अनुसार 14 बुधे प्रारम्भिक सहमति पत्र तयार हुने चरणमा पुगेको

छ। प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, प्रतिबन्ध हटाउने तथा हर्मुज जलमार्ग खुला गर्ने विषय समावेश छन्। इरानले प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिको सम्भावना रहेको बताउँदै अहिलेको प्रयास असफल भए थप बमबारी हुने चेतावनी दिएका छन्। अब खेल समाचार। दशौं पोखरा स्पोर्ट्स अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ। बिहिबार नेपाल खेलकुद पत्रकार मंच गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरी विभिन्न चार विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो। पुरूषतर्फ वर्ष खेलाड़ीमा विज्ञान टी खत्री जुडो, प्रदीप फड्का टेनिस र सन्जु विक्रम शाह भलिबल खेलाड़ी मनोनयनमा परेका छन्। शुरूमा उदयमान खेलाड़ीको मनोनयनमै परेका प्रदीपले वर्ष खेलाड़ीमा पटक पटक अवार्ड जितेका छन्। यसैगरी महिलातर्फ वर्ष खेलाड़ीमा मोनिका राणा आर्चरी, नारायण भण्डारी एथलेटिक्स र मनिषा तामाङ जुडो पढ्न सफल भएका छन्। उदयमान खेलाड़ीतर्फ अनुष्का अधिकारी एथलेटिक्स, सचिन सुनार तेक्वान्दो र निभा राई ब्याडमिण्टन परेका छन्। वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरूङ र एथलेटिक्सका सिद्धान्त अधिकारी पर्न सफल भएका छन्। खेलाड़ी छनौट समितिले वर्ष 2082 उत्कृष्ट खेल प्रदर्शनको आधारमा उनीहरूको छनौट गरेको आयोजकको दावी रहेको छ। यसअघि सार्वजनिक पीपल्स चोइस अवार्डमा उत्कृष्ट पाँच भित्र फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दरलामी, क्रिकेटका विपिन खत्री र मुआथाई आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा परेका छन्। यही वैशाख 31 पोखरामा हुने अवार्ड समारोहमा तीमध्ये एकजनालाई अवार्ड प्रदान गरिनेछ। पुरूष र महिला वर्ष खेलाड़ी सहित उदयमान र प्रशिक्षक विधामा मनोनयनमा परेका मध्ये उत्कृष्ट एकलाई छनौट समितिले निर्णय गर्नेछ भने पीपल्स चोइसमा भने भोटिङका आधारमा निर्णय हुनेछ। वर्ष खेलाड़ी तथा पीपल्स चोइसमा पर्नेलाई स्कूटर प्रदान गरिनेछ। नेपालको ए टोलीले एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको छ। नेपाल ए ले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले 48 ओभर दुई बलमा 232 रन बनाउँदा सबै विकेट गुमायो। स्कटल्याण्डका फिनले म्याक्रेथेले 52 रन बनाए। नेपालका रशीद खानले 3 तथा युवराज खत्री, बशीर अहमद र साहब आलमले 2-2 विकेट लिएका थिए। छैटौं माउन्ट अन्नपूर्ण एसई स्पोर्ट्स फेस्ट बिहिबार पनि जारी रहेको छ। पोखरा 3 नदीपुर भीसी मार्गमा रहेको विद्यालयले एसई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सृजनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौं माउन्ट अन्नपूर्ण एसई स्पोर्ट्स फेस्ट आयोजना गरेको हो। प्रतियोगिताको दोस्रो दिन बिहिबार छात्र भलिबल, छात्र छात्रा बास्केटबलका खेलहरू भएको विद्यालयका प्रिन्सिपल सैन्द्र राज श्रेष्ठले बताएका छन्। खेल अन्तर्गत छात्र भलिबलतर्फ पर्वत बाजुङ, जयमिनी, श्री राजस्थल, शान्त मावि, पोखरा युनाइटेड ए, निष्पक्ष मावि, शान्त बोइज, पोखरा युनाइटेड बी, पीसीवाईसी टीम कास्की, पर्वत बाजुङको टीम क्वार्टर फाइनलमा पुगेका छन्। त्यस्तै छात्र भलिबलतर्फ पोखरा युनाइटेड बी, पोखरा युनाइटेड ए फाइनल भिड्ने भएका छन्। त्यस्तै छात्र बास्केटबलतर्फ तल्लो शेख, जलजला पर्वत, ढुंगेपाटन, रघुगंगा बी, माउन्ट अन्नपूर्ण मास बीले फाइनल पुगेका हुन्। प्रतियोगिता अन्तर्गत टेबल टेनिसका खेलहरू शुक्रबार हुनेछन्। त्यस्तै छात्र बास्केटबलतर्फ मर्दी खोला ए र माउन्ट अन्नपूर्ण मास बीच फाइनल खेल हुने भएको ईसीए डाइरेक्टर तेजबहादुर गुरूङले बताएका छन्। बुधबारबाट शुरू भएका सबै खेलहरूको समापन शुक्रबार हुनेछ। फेस्टमा छात्र छात्रा बास्केटबल, भलिबल र टेबल टेनिसका खेल सञ्चालन भइरहेका छन्। बास्केटबल छात्रतर्फको विजेताले 30,000, उपविजेताले 20,000 रूपियाँ प्राप्त गर्नेछन् भने छात्रातर्फको विजेताले क्रमशः 15,000 र 10,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै छात्र भलिबलतर्फ प्रथम पुरस्कार 20,000 र द्वितीय 10,000 रूपियाँ रहेको छ भने छात्रातर्फ क्रमशः 12,000 र 8,000 रूपियाँ पुरस्कार राखिएको छ। त्यस्तै टेबल टेनिसतर्फ छात्र तथा छात्रा एकल विधामा प्रतिस्पर्धा हुनेछ, जहाँ विजेताले 5,000 र उपविजेताले 3,000 पुरस्कार प्राप्त गर्ने ईसीए डाइरेक्टर गुरूङले बताएका छन्। प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरू 2082 सालको एसई परीक्षा दिएर बसेका विद्यार्थीहरू भएको प्लस टू कोअर्डिनेटर तथा कार्यक्रम संयोजक गोविन्द सुवेले बताएका छन्।
पटक डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशका लागि सिफारिश दुईजना सदस्यको असहमति अब संसदीय सुनवाई हुने पोखरा विमानस्थल भ्रष्टाचारमा अर्को मुद्दा दायर पूर्व अर्थमन्त्री कार्की सहित 13 जना र एउटा कम्पनी विरूद्ध 3,65,00,000,000,000 हानि पुर्याएको उल्लेख गण्डकीको सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल प्रदेश सरकारको बजेट यथार्थपरक नभएको सांसदहरूको गुनासो लिपुलेखमा देखिएको समस्या समाधानको लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह छिमेकीबाट आएको प्रतिक्रिया नेपाललाई मान्ने नहुने धारणा नेपाल उद्योग वाणिज्य महासंघको 6 स्तम्भ 60 पहल सार्वजनिक संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गण्डकी प्रदेशका 6 जिल्लामा नवप्रवर्धन साझेदारी कार्यक्रम मार्फत 8 परियोजना सञ्चालनमा आगामी वर्षमा पनि बजेट विनियोजन हुने आतंकवाद विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने प्रधानमन्त्री मोदीको भनाई युद्ध अन्त्यका लागि अमेरिका र इरान सहमति नजिक कच्चा तेलको भाव घट्यो र 10 औं पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक वर्षको उत्कृष्ट खेल संस्था अवार्ड क्रिकेट संघलाई नेपालको ए टोलीसँगको एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्ड 45 रनले पराजित बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला अहिलेलाई यति नै प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस् नमस्कार रेडियो अन्नपूर्ण 93.4

0: फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्
2: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
3: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
2: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला
1: उपचार हुने रोगहरू
2: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाई लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भलो बिग्रेको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिसो फोन 0165685636 मोबाइल 9856036536 9856006536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
8: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
9: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
8: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
9: शिखर इन्सुरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ
9: ई सेवा सबै सधैँ सँगै
10: भर्ना खुल्यो।
11: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
10: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायक कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
11: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
10: फोन 0164349000, मोबाइल 98560707005।
12: किन आँखा मिचेको मिचे गरेको
13: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
12: धेरै समय मोबाइल चलाइसी क्या
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
12: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए, त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
13: बुझे।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
17: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0615188371, मोबाइल नम्बर 98434329239।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
18: सर्टिफिकेट इन डेन्टल साइन्स,
19: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
18: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
19: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
18: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
19: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
19: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 0615 588364, 580 725.

0: फोन पॉइंट संग सदै रिवॉर्डेड.
1: Admission are open.
2: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF Gev Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admissions are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
1: phone 061-576-361. Mobile 98461-571-44.
2: Contact school administration. Gave Secondary School. Education for enlightenment.
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने. बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आश्रय मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए.
4: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ. आफन्तले नै फकाएर लगे. झन्डै 10 वर्ष बिताए. रोग लाग्यो, निकालिए. अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति. जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु. दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्. कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो.
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ. वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ. मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ.
5: मानव बेचबिखन अपराध हो. यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ. बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ.
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
2: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ. उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्. यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ. ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान
9: दिपी नयन आँखा घर क्लिनिक प्राली,
2: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक. फोन 061-577-007, 97-62-33-68-16.

0: कति छाब डिजाइन बे मारेगाना खिनानी खनि तोला
1: खनाई बिवा ना सर्वे रूपा कोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलादी तोला
0: ए नई श्याबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब यार मोहै
0: जगा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा ततान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आइपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आइपी योजना सुरु गर्नुहोस्
4: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
5: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
4: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
5: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
4: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक
5: आफ्नो भनेको आफ्नै हुन्छ
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
6: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: अनि कति बेला बस्छन् त डाक्टर
7: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक
9: नमस्कार कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ म आरजे उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं आजको यो श्रृंखलामा हामी केही अधिकारका कुराकानीहरू तपाईँसम्म पेश गर्ने जमर्को गर्दैछौ आज मैले स्टुडियोमा निम्ताएको छु नेपाल माझी उत्थान संघका अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष चिनीमाया माझीज्यूलाई निम्ताएको छु स्टुडियोमा यो पोखराको 3 दिने बसाई 3 दिने एउटा गोष्ठी पनि भयो यो गोष्ठीको सन्दर्भमा उहाँहरू पोखरा आउँदाखेरिको यो समयलाई मैले आज अलिकति मागेको छु, उहाँसँग केही कुराकानी गर्छु। नमस्कार, यहाँलाई स्वागत छ।
10: हस् हजुर, धन्यवाद। एकदम ठिक छु हजुर।
9: लामो समय भयो यो विविध अधिकारका पक्षमा लडाई लड्दै आउनु भएको, र यहाँलाई बधाई पनि छ नेपाल आदिवासी जनजाति महासंघको भर्खरै यो सम्पन्न भएको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित पनि हुनुभएको छ।
10: हजुर, धन्यवाद फेरि पनि।
9: अब पटक पटक विभिन्न चरणहरूमा रहिरहँदाखेरि हामी कुन त्यो लेभलसम्म आइपुगेका छौँ यो अधिकारको क्षेत्रमा काम गरिरहँदाखेरि?
10: अब कुन लेभलसम्म भन्दा पनि अब म 2046 सालदेखि संस्थागत रूपमा लागेको र अहिलेसम्म पनि निरन्तरता छु भन्न पर्यो। अब सामाजिक क्षेत्रमै बढी लागिरहेको छु। अहिले चाहिँ म नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष हजुरले पनि भनिसक्नुभयो। मेरो यो चाहिँ महासंघमा चाहिँ दोस्रो काल हो। योभन्दा अगाडि म चाहिँ सचिव थिएँ एक कार्यकाल चाहिँ, अनि अहिले चाहिँ उपाध्यक्ष। मेरो टार्गेट चाहिँ थियो अध्यक्षमै लड्ने, अब चाहिँ जनजाति महासंघमा महिलाले पनि नेतृत्व गर्नुपर्छ भन्ने त्यो विचार चाहिँ उठिराखेको छ, तर अलिकति पोसिबल त छैन त्यो भएको हुनाले अहिले म उपाध्यक्षमा छु। यस बीचमा चाहिँ अब विभिन्न संघ संस्थामा मेरो सुरुवात चाहिँ नेपाल माझ महिला उत्थान संघबाट भएको, 2057 सालमा स्थापना गरेर संस्थागत रूपमा चाहिँ त्यसरी आएँ। तर संस्थामा नहुँदाखेरि पनि मैले सामाजिक क्षेत्रमा चाहिँ म हिँडिरहेको थिएँ, अनि त्यस पछाडि माझी महिला संघको स्थापना काल अब स्थापना चाहिँ अब जियोस् म आफै नै पनि त्यहाँ संलग्न भएर त्यति बेला चाहिँ म महासचिव भएर दोस्रो कार्यकालदेखि चाहिँ दुई कार्यकाल अध्यक्ष त्यहाँ पनि भएँ। त्यस पछाडि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा अब योभन्दा अगाडि अध्यक्ष कार्यकाल, अनि नेपाल माझी उत्थान संघको उपाध्यक्ष हुँदै अहिले नेपाल माझी उत्थान संघको केन्द्रीय अध्यक्ष, त्यो पनि हामी तीनजना बीचमा प्रतिस्पर्धा भएको थियो अध्यक्षमा, दुईजना पुरुषहरू नै हुनुहुन्थ्यो एकजना म भएपछि, अनि त्यहाँ पनि अब एउटा सबैले नै एउटा सामाजिक योगदानको सम्मान स्वरूप मलाई एउटा नेतृत्व गर्ने अवसर दिनुभएको छ, खुसी लाग्छ। हजुर,
9: अब हामी यो नेतृत्वमा पुगिरहँदाखेरि दिदीबहिनीहरू उत्साहित नै हुनुहुन्छ होइन? कम्तीमा पनि पहिले र अहिलेमा त धेरै फरक त भइसकेको छ।
10: एकदम धेरै फरक भएको छ, किनभने पहिला अब भनौँ माझी महिलाकै संगठन बनाउँदा पनि उदाहरणको लागि भने मैले मान्छे खोज्नु पर्थ्यो होइन, बस्नै नमान्ने, अनि बल्ल बल्ल ल्याएर राख्दा पनि अनि आफ्नो परिचय पनि दिन नसक्ने अवस्था चाहिँ त्यो ठाउँबाट हामीले सुरु गर्यौँ। अब अहिले त एकदम प्रतिस्पर्धामा उत्रिन सक्ने भएको छ, खुसी लाग्छ मलाई होइन, जस अलिकति सचेतना चाहिँ राम्रो भएको छ।
9: तर पनि कतिपय कुराहरू हामीले आफ्नो आइडेन्टिटीका कुराहरू बुझाउन सकिरहेका छैनौ वा उहाँहरूले बुझ्न चाहनु भएको छैन भन्ने कुराहरू पनि आउन सक्छन् नि, यसमा कतिको एका राख्नु?
10: त्यो त स्वाभाविक हो, किनभने परिवर्तन एकैचोटि हुन सक्दैन, समय लाग्छ। परिवर्तन भनेको बिस्तारै समय सापेक्षिक हुँदै जाने हो, मानवीय स्वभाव हो। कसैले आफूलाई परिवर्तन गर्न चाहन्छ भने ऊ आफैबाट परिवर्तन भएर नै अगाडि बढ्ने हो, बल्ल उसको सामाजिक क्षेत्रमा चाहिँ मैले केही गर्नुपर्छ भन्ने उसमा आफ्नो भावना सिर्जना हुने हो। तर परिवर्तन भन्ने कुरा म यतिको वर्ष लागे, अब मैले त्यस्तो घमण्ड गरेँ भनेको त होइन, तर यथार्थमा लागेर हिँड्दा पनि म आफै पनि कता कता परिवर्तन हुनुपर्छ भन्ने अझै पनि छ कि मेरोमा, भनेपछि मान्छेमा कमी कमजोरी त हुन्छ नै, तर सबैमा 100% काहीँ पनि केही पनि हुँदैन, सबै ठिक भयो भने त फेरि के को लागि गर्ने त। त्यस कारणले गर्दाखेरि परिवर्तन चाहिँ बिस्तारै हुन्छ, अब सबैमा त्यो परिवर्तनशील सोचको भावनाहरू चाहिँ एउटा जागरूक हुनु पर्यो, र अब अहिले एकैचोटि नहुने भएको हुनाले बिस्तारै बिस्तारै अब युवा पुस्ताहरूमा हामीले त्यो समाजको परिवर्तनको भावनाहरू चाहिँ जगाउन सक्नु पर्यो, युवा पुस्ताहरूलाई चाहिँ अब पुस्तान्तरण हस्तान्तरण गर्न सक्नु पर्यो, त्यो प्रयासहरू भएको छ। तर सिङ्गो समाज एकैचोटि परिवर्तन त हुँदैन नै, त्यो
9: समय लाग्छ,
10: समय लाग्छ, तर त्यो हुन्छ भन्ने त्यो कुनै निश्चित पनि हुँदैन।
9: अब चिनिमा दिदी हजुर चितौन जन्मनु भयो?
10: हजुर, म मेरो बुवाहरू चाहिँ काभ्रेबाट चितौन आउनुभएको, अनि मेरो छजना हो, हामी चार दिदी पनि दुई दाजुभाइ, अनि म चाहिँ चितौनमा जन्मेको हो, सबैजना काभ्रेमै हुनुहुन्छ, फेरि अब यता पनि जोडिहाल्नु न, म मेरो बिहा चाहिँ सिन्धुपाल्चोकको
9: त्यो सुनकोसीको तिरै तिर त धेरै पटक ओहोरदोहोर गर्नुभयो होला गर्नेहरू त्यहाँ छँदैछ
10: एकदम सुनकोसी भन्दा मेरो अब सुनकोसी चाहिँ मेरो बुवाको क्षेत्र भयो अनि मेरो घर भएको चाहिँ इन्द्रावती हो
9: इन्द्रावती
10: हजुर जुन खानेपानी मिलन चाहिँ हाइड्रो पावर चाहिँ काठमाडौँमा खानेपानीको वितरणको प्रोजेक्ट भएको त्यही ठाउँमा हो
9: काठमाडौँलाई पानी पठाइदिनु भएको
10: हामीले पालेछौँ काठमाडौँवासीलाई
9: पानी धेरै आउँदो रहेछ बेला बेला पाइप पनि फुट्यो भन्छ
10: पाइप फुटेको होइन त्यो गेटै बगाएर
9: गेटै
10: पहिलोचोटि नै गेट बगाएर चारजनाको त त्यहाँ इन्जिनियर दुईजनाको चाहिँ मृत्यु नै भयो त्यहाँ त्यसमा चाहिँ कारण छ एउटा चाहिँ जुन मेरो अब प्रसङ्ग अर्कोतिर गएँ तै पनि भनिहालौँ निस्किहाल्यो कुरा त्यो मेलम चाहिँ खानेपानीको मुहान जहाँ छ त्यहाँ जुन ठाउँमा चाहिँ त्यो गेट बनाइएको थियो बनाइएको छ त्यो ठाउँ चाहिँ हेल्म समुदायहरूको चाहिँ एउटा पूजा गर्ने ठाउँ आस्थाको ठाउँ रहेछ त्यो ठाउँमा बनाउनु हुँदैन भन्दा भन्दै पनि बनाइएछ क्या अनि त्यही कारणले पनि एउटा भनौँ न एउटा धार्मिक आस्था होइन आदिवासीहरूको त अब के अरे प्राकृतिक स्रोतलाई नै पूजा गर्ने भूमि पूजा गर्ने अनि बोट बिरुवा पूजा गर्ने अब नदी नालाहरूमा चाहिँ पूजा गर्ने आफ्नो पितृहरू पूजा गर्ने ठाउँ हुन्छ नि त अब त्यस्तो ठाउँमा चाहिँ अब अहिले चाहिँ एकदम इन्जिनियरहरूले चाहिँ ठक्क हेर्ने यो ठाउँमा यस्तो बनाउन सकिन्छ भन्ने बनाउने हुन्छ नि त्यस्तो कुराहरूलाई विश्वास गरेको हुँदैन तर त्यही कुराले पीडा दिइराखेको छ भन्ने पनि कतिपय कुराहरू उठिराखेको छ त्यहाँ चाहिँ अब क्षमा पूजाहरू पनि गर्यो हेर्नु समुदायहरूले त्यहाँ अनि त्यो कारणले पनि त्यहाँ दुर्घटना भयो भन्ने चाहिँ भएको छ समुदायहरूमा हेल्मेट समुदायहरूमा विशेष गरी म पनि त्यही ठाउँको भएको हुनाले त्यस्तो भएको छ हजुरले भन्नुभएको कुरा चाहिँ त्यस्तो हुन गएको
9: अब कतिको हामी उत्थानशील भएका छौँ हाम्रा समुदाय समाजहरू कतिको उत्थानशील हुँदैछन्
10: समुदाय
9: आफ्नै माझी समाजले अब कस्तो उन्नति गरिरहेको छ यहाँ किताबमा पनि लेखिनु भएको छ धेरै दस्तावेजहरूमा चिनिमाया दिदीको कथाहरू पनि लेखेका छन् महिलाका पीड़ाहरू महिलाका भूमिका अब कतिसम्मका भूमिकाहरू हुन्छन् ती भूमिकाका बारेमा पनि यहाँले धेरै ती कथाहरू सुनाउनु पनि भएको छ
10: हजुर सबैभन्दा अब पहिला चाहिँ माझी समुदायको उत्थान के कस्तो भएको छ भन्ने कुरा हजुरले राख्नुभयो त्यो प्रश्न एकदम जायज पनि छ माझी समुदाय भनेको एउटा पहिला त मैले समुदायको बारेमा भने माझी समुदाय चाहिँ एउटा नदी किनारको आसपास बस्ने समुदाय हो किन भन्दाखेरि माझीको भाषा धर्म संस्कार संस्कृति चाहिँ एउटा नदीसँग सम्बन्ध हुन्छ पेसाको हिसाबले त्यस पछाडि अब माझीहरूले चाहिँ अब नदीलाई हामी माझी भाषामा लदी भन्छौँ पर्व मुख्य पर्व लदीलाई नै पूजा गर्छौँ यो चाहिँ फागुनको तेस्रो मङ्गलबार पर्छ हरेक वर्षको तेस्रो यति गते भन्ने हुँदैन तेस्रो मङ्गलबार जहिले पर्छ कहिले 18, 19, 20 त्यस्तोमा पर्दो रहेछ राष्ट्रिय पर्वको रूपमा त्यसरी मनाइन्छ त्यस पछाडि हाम्रो पेसा भनेको माछा मार्ने डुङ्गा चलाउने अब भन्नुपर्दा अब त्यो चाहिँ अहिले लोप भइसकेको छ नि त अब डुङ्गा चलाउने ठाउँमा पुलहरू बन्यो विकास गर्न हुँदैन भन्ने होइन तर पेसा हो त्यो जुन बेलामा चाहिँ पुल बनाएको थिएन जुन बेलामा इन्जिनियर थिएन त्यति बेला त्यो सबै काम चाहिँ कसले गर्थ्यो त नदी आरपार कसले गर्थ्यो भन्दा माझीले गर्थ्यो पृथ्वीनारायण शाहदेखि लिएर तारेकोदेखि लिएर होइन अब अहिले कथाको रूपमा चाहिँ वैतन्य तार्ने भन्छन् तर त्यो कथा त्यो धर्मशास्त्रमा लेखिएको कथा माझीको कथासँग मिल्दैन माझीले रियल अहिले तार्छ धर्मशास्त्रमा लेखेको छ गौदान गर्यो भने चाहिँ के अरे वैतन्य तार्छ तर त्यो प्रसङ्गै मिल्दैन कि भनेपछि त्यो कथा धर्मशास्त्रमा त्यो कथा लेखिनु भन्दा त बरु त्यसमा त माझी कथा लेखेको भए हुन्थ्यो नि त होइन मैले भन्न खोजेको कुरा चाहिँ के हो भने माझीहरू चाहिँ माझी जातिहरू चाहिँ एक किसिमको पढे लेखेका हुँदैनन् थिएन त्यति बेला पढ्ने चलन पनि थिएन एक किसिमको वैज्ञानिक हो एउटा इन्जिनियर हो किनकि उनीहरूमा यति अथाह ज्ञान कुन काठको डुङ्गा बनाउनुपर्छ अनि कसरी त्यसलाई डुङ्गा तार्नुपर्छ कुन समय अब हाम्रो डुङ्गा तार्ने घाट पनि दुई किसिमको हुन्छ एउटा बर्खे घाट अनि एउटा चाहिँ हिउँदे घाट अलग अलग समय बर्खाको भेलमा चाहिँ त्यो जुन बर्खे घाटबाट तार्यो भने त एकदम ठुलो भेल हुन्छ नि त त्यो ठाउँमा ठिक्क पानी कहाँबाट चितार्न सकिन्छ त्यस्तो परिकल्पना गर्ने छ हामी माझी जातिहरू अनि डुङ्गा कुन काठको डुङ्गा बनाउँदा चाहिँ अब पानीमा डुब्दैन भने हामी सिमलको काठको मात्रै ढुङ्गा भन्छौँ, अरू काठको ढुङ्गा बल्दैन, कसरी चलाउनु पर्छ, कहाँबाट सुरु गरेर अनि कहाँनिर पारी चाहिँ अब उतार्नुपर्छ, त्यो ज्ञान भनेपछि माझीहरूले पढे लेखेका छैन, उनीहरूको लिखित ज्ञान छैन भनेपछि कति वैज्ञानिक ज्ञानहरू चाहिँ कति त्यो छ कि माझीहरूको, त्यस कारण माझीहरूको कथा नै अथाह छ।
9: उति बेलै थियो, अब अहिले यो आधुनिक जमानामा यान्त्रिकीकरण गर्दाखेरि त्यस्तै स्वरूपको त बनाए नि होइन, ढुङ्गा बनाए, मोटरबोट बनाए,
10: त्यो मोटरबोट
9: बाबुबाजुले उहिलै बनाइसक्नु भएको थियो,
10: उहिले बनाएको, तर अहिले त्यो ऊ बनाउने चाहिँ इन्जिनियर भए, पढेर बनाए होइन, अध्ययन गरेर बनाए, हाम्रो बाबु आमाहरूले त त्यसै बनाए, हाम्रो पुर्खाहरूले त त्यसै बनाए, त्यो कसरी अनुमान गरेर बनाए, त्यो चाहिँ हजुर त्यो एकदमै सम्झिँदाखेरि नै त्यो अलिकति भावुक पनि भइन्छ कि आफ्नो समुदायप्रति त्यो खालको ज्ञान, अब अहिलेसम्म पनि हामीले ती ज्ञानहरूलाई पुस्तान्तरण गर्नुपर्छ भनिरहँदाखेरि पनि पुस्तान्तरण गर्ने ज्ञान पनि त्यो प्रयोगमा नआउने भयो नि त, जब प्रयोगमा आउँदैन भने त्यो ज्ञान त्यसै हराउँछ, भनेपछि अब यसलाई लिखित रूपमा अब कुनै भिडियो डकुमेन्ट्री चाहिँ अनि कुनै एउटा लिखित दस्तावेज बनाउन जरुरी छ, र त्यही जरुरी लागेर नै अहिले आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले अहिले भर्खरै मात्रै पनि अहिले हामी तिन दिन यही कार्यक्रमबाट पनि हजुरसँग भेट भयो, महासंघले जनजाति महासंघले चाहिँ त्यसलाई एउटा छोटो डकुमेन्ट्री पनि बनाएको छ, यही कथामा आधारित रेल घटना नै रेल घटनाकै आधारमा सिन्धुपाल्चोको बडगाउँ, त्यो बडगाउँ भने चाहिँ नेपालभरिको सबैभन्दा ठूलो माझी बस्ती भएको ठाउँ हो, त्यो ठाउँमा चाहिँ एउटा अध्ययन गरेर यहाँ नारायण राई हुनुहुन्छ, उहाँले अध्ययन गरेर एउटा लेखेर प्रकाशन भएको छ, जनजाति महासंघले प्रकाशन गरेको छ अनि डकुमेन्ट्री एउटा बनाएको छ, यसरी नै गर्दै त्यो त एउटा सीमित अब नदीसँग चाहिँ माझीको सम्बन्ध के छ भन्ने कुरा, अनि ढुङ्गाको आविष्कार कसरी गरे माझीहरूको परिकल्पना कसरी आयो भनेर त्यो चाहिँ एउटा पुस्तक तयार भएको छ, यो चाहिँ अब यस्तै यस्तै गरेर चाहिँ हामीले अलिअलि यो त यो यतिमा सीमित भयो, तर यस्तो कथाहरू हाम्रोमा धेरै छ, अब यसरी नै गर्दै जानुपर्छ भन्ने चाहिँ अब अलिकति हामी सचेत भइराखेका छौँ, गर्नलाई त अलिक गाह्रो पनि छ, हामीसँग स्रोत साधनको कमी छ, अनि फेरि अब पढे लेखेको पनि हुनु पर्यो, अब पढे लेखेको भन्दा पनि कस्तो भने अब यहाँ बिग्रिएको भन्ने कुरामा मलाई एउटा प्रश्न उठ्छ कि मेरो मनमनमा, हामीसँग अलिखित ज्ञान प्रशस्त छ, हामीले त्यो प्रयोगमा गरिरहेका छौँ, तर हामीले त्यसलाई लेखेर राख्न सकेनौँ, अनि कोही विज्ञ पढे लेखेका मास्टर डिग्री पिएचडीहरू आउनुहुन्छ, कति धेरैले थेसिस पनि गर्नुभएको छ, उहाँहरू आउनुहुन्छ, हामीले भएको ज्ञानहरू सबै बताउँछौँ, अनि उहाँहरूले ठक्क आफ्नो पुस्तक उतार्नुहुन्छ, अनि उहाँहरू चाहिँ विज्ञ भयो, रिसर्चर भयो, विज्ञ भयो, तर जसले त्यो ज्ञान बतायो ऊ कहिले विज्ञ हुन सकेन कि, त्यो चाहिँ एउटा कस्तो यो सामाजिक चेतनामै कमी भएको हो कि, हामीले भन्न नजाने हो कि, हेर्ने दृष्टिकोण, अनि हामी चाहिँ फेरि जहिले पनि नजान्नेमा पर्छौँ, फेरि केही ज्ञान नभएको नपढे लेखेको होइन अनि अशिक्षितमा पर्छौँ, त्यत्रो ज्ञान हामीसँग, हामी चाहिँ अशिक्षित अनि किताबी अध्ययनबाट अर्काले हामीले बताएको कुराहरू लेखा हुन्छ, मैले माझीको मात्रै कुरा गरेँ, यहाँ धेरै सबै आदिवासीसँग यति धेरै ज्ञान छ, अनि आदिवासीहरू चाहिँ जहिले पनि अशिक्षित होइन अब त्यस्तोमा गनिन्छ, केही नजान्ने, विकास विरोधी, यी विभिन्न त्यागहरू लाग्छन् कि हामीलाई, यो चाहिँ अलिकति अब समाजले पनि सोच्नु पर्यो, हामीमा पनि ती सोचहरू परिवर्तन गराउँदै जानु पर्यो, अब यसलाई चाहिँ राज्यले पनि अलिकति संरक्षण गर्नुपर्छ, यो आदिवासीहरूको ज्ञानलाई लेखेर हुन्छ, कतै संरक्षण गरेर के गरेर हुन्छ, कुनै एउटा नीति बनाएर हुन्छ होइन गर्नुपर्छ भन्ने चाहिँ लाग्छ मेरो विचार।
9: राजनीतिक प्रणाली डिसेन्ट्रलाइजेसन भएको अवस्थामा त हाम्रो चरिचरण हाम्रो खेली खाइ आएको ठाउँलाई अझै राम्रोसँग संरक्षण प्रवर्धन गर्नुपर्ने भन्ने लाग्छ होला,
10: यो त प्रशस्तै लाग्छ, हामीले काम गरेकै यसैमा छ, अहिले जनजाति महासंघ जति पनि आदिवासी संघ संगठनहरू, अहिले मैले महासंघको कुरा गरेँ, धेरै आदिवासी संघ संगठनहरू छ, यसैमा काम गरिराखेर आफ्नो के अरे भूमि होइन आफ्नो थाकथलोलाई संरक्षण गर्नुपर्छ, आफ्नो ज्ञानको संरक्षण गर्नुपर्छ, भाषा धर्म संस्कृतिहरूको संरक्षण गर्नुपर्छ भन्नको लागि नै यी नै गर्नको लागि नै यो अहिले 59 आदिवासी जनजाति संगठनहरू छन् हाम्रो नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध सबैसँग संघ संगठनहरू आफ्नो क्षेत्रबाट लागिरहेको छ। हजुरले चरिचरणको कुरा गर्नु, म एउटा उदाहरण दिन्छु। ढोरपाटन आरएसएन क्षेत्र त्यहाँ म पुगेको थिएँ एउटा अनुसन्धान गर्ने क्रममा, रिसर्च गर्ने क्रममा। त्यहाँ यस्तो राम्रो त्यो मगरहरूको त्यहाँको आदिवासीहरूको चरिचरण गर्ने ठाउँ रहेछ, त्यो यस्तो राम्रो। त्यहाँ गएपछि स्वर्ग आएको अनुभूति हुन्छ कि। फेरि त्यति बेला हामी जहाँ त छपक्कै हिउँ परेको, 2 फिट जति हिउँ परेको थियो, त्यो समयमा पुगेका थियौँ हामी त्यो ठाउँमा। अहिले शिकार आरक्षण संरक्षण क्षेत्र बनाएर त्यहाँ आर्मी क्याम्प राखेर अब त्यसरी राखिएको छ। त्यहाँ अब ढोरपाटनका आदिवासीहरूले मगरहरूले त्यसलाई आवाज पनि उठाइरहेको छ। हामी आदिवासी जनजाति राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ म अध्यक्ष थिएँ त्यति बेला। हामी त्यहाँ त्यही सिलसिलामै त्यहाँ त्यो रिसर्च गर्न पुगेको थियौँ। त्यहाँको त्यति बेला त्यहाँ महिलाहरूसँग हामीले छुट्टै कुरा गर्दाखेरि त्यहाँको सुरक्षाकर्मीबाट महिलाहरू पीडित भएको समस्याहरू पनि हामीलाई बताउनु भएको थियो होइन। अनि हामीले त्यहाँको त्यो कार्यक्रममा चाहिँ हामीले त्यहाँको जुन आरक्षणको जुन संरक्षणको निमित्त बनेको बस्नुभएको अब आर्मीको उहरूसँग चाहिँ चिफहरूसँग बसेर नै हामीले अन्तर्क्रिया गर्यौँ। अब यो चाहिँ आदिवासीको क्षेत्र हो, उनीहरूको लागि के तहको अधिकार के छ त भन्दाखेरि उहाँले त्यो अब नीति सरकारले बनाएको नीति हामीले पालना गरे अब तपाईँहरू नीति परिवर्तनमै लाग्नुपर्छ भनेर भन्नुहुन्थ्यो। कुरा त्यो ठिकै पनि हो। अनि त्यसो भए त्यहाँ अब वर्षको एकचोटि चाहिँ त्यहाँ शिकार गर्नलाई त्यो खुलाउँछ नि त, टेन्डर खोल्छ होइन। एकपटक त जर्मनको कि कहाँकोले चाहिँ 2-3 वर्ष अगाडि हो, 3-4 वर्षै अगाडि भयो होला, सबैभन्दा अहिलेसम्मकै ठुलो नाउर स्वीकार गरेको त्यहाँ धेरै पत्र पत्रिका पनि आयो। त्यहाँ त्यस्तो भनेपछि अब सरकारले विकासको लागि भनौँ या के भनौँ आरक्षण यो वन्यजन्तु आरक्षण क्षेत्रको नाममा, राष्ट्रिय निकुञ्जको नाममा, अनि हाइड्रो पावरको नाममा, विकासको नाममा, अनि यो वन संरक्षणको निम्ति यो विभिन्न कारणले कुराहरूको लागि गरेर चाहिँ आदिवासीको भूमिहरूलाई अतिक्रमण गर्दै आएको छ। आदिवासीहरूलाई चाहिँ त्यो ठाउँबाट विस्थापित गराउँदै गइराखेको छ। यस्तो उदाहरण धेरै छन्। त्यो अब चितवनको कुरा गर्ने हो भने त्यहाँका बोटे, माझी, दरे, थारू, कुमाल पुरै त्यो राष्ट्रिय निकुञ्ज पीडित छन्। वर्षमा कतिजना त्यहाँका जङ्गली जनावरले त्यहाँ उनीहरूको चाहिँ के अरे उनीहरूलाई आक्रमण गरेर उनीहरूको मृत्यु भएकोहरू छ। त्यस्तै गरेर अब त्यो उनीहरूको त दैनिकी नै त्यो वन जङ्गलसँग हुन्छ नि त आस्था होइन, पानी लिन जानु पर्यो। तपाईँको अब उनीहरूको त्यो टिपी हाने न्युरोहरू होइन, न्युरो टिप्न जाँदा अब हत्या भएको छ गोली हानेर होइन, गोली हानेर होइन। अब राजकुमार चेपाङको कुरा गर्ने पनि माघे सङ्क्रान्तिको दिनमा त्यो चाड मनाउनलाई घुँगे टिप्न गएको, अनि त्यो न्युरो टिप्न गएकोलाई चाहिँ अब हिजो अस्ति यहाँ राजकुमार चेपाङको कुरा पनि निकै उठ्यो। हामी उनको घरमै पुगेको थियौँ, 3 वर्षको बच्चा छोरी सानो होइन, श्रीमती एउटा उनलाई त्यो राति नदीमा चो पोलेर कति कुटेको कुटेको कि, त्यो पीडा सुन्दाखेरि हामी नै रोयौँ कि। अनि त्यस्तो अब कुटेर त्यो चो पोलेर कुटी कुटी नै उसको हत्या भयो बिचरा। अब त्यो 3 वर्ष हामी त्यहाँ जाँदाखेरि अब यो हामीलाई अरू केही नभए पनि यो छोरीलाई हजुरबा हजुरआमासँग अनि यो छोरीलाई पढाइदिने मान्छे मात्रै भैरी पनि हुन्थ्यो भन्नुहुन्थ्यो होइन। त्यस पछाडि फेरि हामी फेरि जान त सकेनौँ। त्यस पछाडि त्यहाँ अरूसँग सङ्गठनहरू पुग्नु भएको थियो, के भइरहेछ अहिले भनेपछि यस्तो घटनाहरू एकदमै चरन छ। हामीले आदिवासीहरू त्यत्तिकै चाहिँ अब राज्यको विरुद्धमा उठेको होइन, आफ्नो अधिकार पाउनको लागि चाहिँ आवाज उठाएको हो। तर अहिले राज्यले हेर्ने दृष्टिको त आदिवासीलाई फरक भन्दा विकास विरोधी, एकदम विकास विरोधीको दृष्टिले हेर्ने भएको हुनाले आदिवासीहरू अहिले यो कुरामा चाहिँ एक किसिमले चाहिँ राज्यबाटै राज्यको
9: अग्राधिकारबाट
10: पन्छिन खोज्छ। किनभने
9: हामी पछाडि बसेर तपाईँहरू जो जो हुनुहुन्छ सबैलाई हामी अनुगमन गरिदिन्छौँ, तपाईँहरूको सुरक्षा गरिदिन्छौँ, सबै थोक गरिदिन्छौँ। उपभोग पनि गर्नुहोस्, त्यसको संरक्षण पनि गर्नुहोस्, प्रवर्धन पनि गर्नुहोस् भन्ने खालको यो लभिङको कुरो हुँदैन।
10: हुन्छ, हामीले राज्यसँग राज्यको निकायमा भएको अब नेताहरूदेखि लिएर कर्मचारीसँग पनि हामीले यो छलफल नगरेको होइन, गरेको तर कुरै नसुनेको भन्ने चाहिँ भएको छ अहिलेसम्म।
9: विकास निर्माणहरू पनि अब कता कता मेल नखाइरहेको यो अवस्था छ। अब अपनत्व र अग्राधिकारको यो जुन लडाई छ, यो त दीर्घकालसम्मै रहने भयो है।
10: हजुर, जबसम्म राज्यले आदिवासीलाई
9: पानी बगिरहेको छ, थुन्छ, ड्याम बनाइदिन्छ, बिजुली निकाल्छ, बिजुली निकाल्नु पर्छ, ननिकाल्नु भने होइन, तर पुछारको भागलाई त पानी छैन,
10: पानी छैन। तपाईँको अब बिजुली भन्न बित्तिकै मैले मरिन डाइभर्सनको कुरा निकालेँ होइन, त्यहाँ पनि हामी धेरै लडेको माछी समुदायहरू। अब त्यहाँ मरिन सुनकोसीको पानी ड्याम बनाएर मरिनमा जाने, तराईको पाँचवटा जिल्लामा चाहिँ सिँचाइ गर्ने, अनि त्यहाँ विद्युत निकाल्यो। अब धेरै योजना, बहुद्देशीय योजना त्यो। अब त्यहाँबाट त्यो बनाउन बित्तिकै रामेछाप, सिन्धुली र काभ्रे तिनवटा जिल्लाको चाहिँ 80% माझीहरू चाहिँ त्यहाँबाट विस्थापित हुँदैछन्। अब उहाँले सबै मौजाहरू पनि लिइसक्नु भयो भनेपछि अब त्यो अब रोपनीको 5-10 लाखको डरले त्यसको मौजा तोकेको होइन, त्यो पैसा फेरि अब त्यहाँबाट उठाउने बेलासम्म त्यो पैसा सकिसकेका हुन्छ, धेरै आएको अन्त किन्ने, थोरै पैसा कतै जग्गा जमिन पनि आउँदैन, अनि त्यो भएको हुनाले त्यहाँबाट त्यसरी चाहिँ माझी लगायत अरूहरू पनि हुनुहुन्छ, तर धेरै चाहिँ माझी हो, 80% माझी भनेको त्यो धेरै नै हो, एकदमै त्यो है दुःखको कुरा। त्यसो हुँदाखेरि अब राज्यले गरेको व्यवस्था के हो त भनेर उनीहरूले त्यो जग्गाको मूल्याङ्कन उनीहरू आफैले गरेर दिएको मौजा भन्दा केही पनि छैन कि। उनीहरूको अब उनीहरूले त्यहाँबाट विस्थापित हुनु पर्दाखेरि चाहिँ आफ्नो त्यहाँबाट आफू मात्रै जाँदैन, जुनसुकै समुदाय पनि आफ्नो थाकतलोबाट त्यहाँबाट विस्थापित भएर अर्को ठाउँमा जान बित्ति उसको भाषा धर्म संस्कार संस्कृति चाहिँ सबै कुरो छोडेर जान्छ। त्यसो भन्दाखेरि यो कुरा अनौठो लाग्न सक्छ कि, आफ्नो भाषा धर्म बोल्दा भइहाल्छ नि, गर्दा भइहाल्छ नि भन्ने अर्थमा लाग्न जान सक्छ नि त, तर त्यसो होइन।
9: खोलाको माछालाई पानी नहुने ठाउँमा राखिदिएको छ,
10: एकदम एकदम सही कुरा भन्नुभयो। अनि उसले त ऊ त एउटा आदिवासीहरू चाहिँ समूहमा बस्छ कि, उनीहरूको सामूहिक अधिकार हुन्छ, सामूहिक त्यो धर्म कार्यहरू गर्ने सामूहिक हुन्छ, अनि त्यो समूह नै चाहिन्छ। अब भनौँ न, अर्थ अनर्थ नलागोस्, क्षेत्री बाहुनहरूले एउटा उनीहरूको लिखित वेत हुन्छ, पढेपछि उनीहरूको सबै कार्य गर्न सकिन्छ नि त। हाम्रो त त्यो लिखित कुनै पनि त्यो अहिलेसम्म हाम्रो उनी छैन, लिखित त्यो वेद त्यो लिखेको त्यस्तो कुनै छैन, हामी सबै मौखिक हुन्छ,
9: अनि त्यो श्रुतिमा चल्दै
10: हजुर चल्दै आएको हुन्छ। अनि त्यसको लागि हाम्रो अलिकति होइन अब के भन्छ पुर्खाहरू के अलि गुरुहरू होइन उहाँहरूबाटै सिक्दै जाने हो, अनि त्यो कुराहरू चाहिँ समूहमा हुनुपर्छ। धेरै हाम्रो मृत्यु कार्यमा भयो, अनि यो चाहिँ समूह नभई हुँदैन, एक घर दुई घरले त्यो गर्नै सक्दैन, अनि त्यो गर्न नसकेपछि त्यो त छोड्नु पर्यो नि त। अर्को ठाउँमा गएपछि फेरि अर्को समुदायले हाम्रो चाहिँ संस्कार संस्कृतिलाई सम्मान गरेको हुँदैन कि, मतलब के भने ओहो भनेर चाहिँ अलिकति यस्तो पो गर्नुपर्छ त। मैले रियल भोगेको कुरा हो, हाम्रो 10 दिनमा नुन खानी चोख्याउने चलन हुन्छ मृत्यु कार्य। मेरो बुवा चितवनमा बित्नु हुँदा मैले त आफ्नै संस्कार गर्ने हो नि त, अनि 10 दिनमा चाहिँ सबै मलामी जानुहुनेहरूलाई बोलाउँदाखेरि 13 दिन नभइकन हामी त खाँदैनौँ भन्नुभयो क्या, किनभने त्यहाँ त माझी छैन, हामी मात्रै हो चितवनबाट के अरे काभ्रेबाट गएको। अनि त्यो भएपछि 10 दिनमा आफ्नो काम सकेर 13 दिनको दिनमा फेरि सबैलाई बोलाएर त्यसो गर्यौँ भनेपछि हामी नेपाली समुदायमा कस्तो मलाई त्यो लाग्छ भने आफ्नो मात्रै संस्कार राम्रो होइन, अरूको चाहिँ त्यो के गरेको भनेर एकदम त्यो एउटा हेला गरेको कि। त्यो भएको हुनाले यो चाहिँ मलाई ठिक लाग्दैन, नेपालीहरूमा पनि हामी भन्ने भावना चाहिँ हुनुपर्छ, यो अर्काको राम्रो नराम्रो मेरो मात्रै राम्रो त्यो सोच चाहिँ त्यो छ होइन, त्यो चाहिँ हुनुहुँदैन भन्ने लाग्छ मलाई।
9: अब यहाँसम्म आइपुग्दाका थुप्रै दुःख कष्टका चरणहरू तपाईँसँग छन् र तपाईँ जस्तै सहयात्री त्यो पदाधिकारीहरूमा पनि त्यो छ, उसो भए त चुनौती र अझै बग्रेलतिर छन्।
10: चुनौती नभएको कुनै पनि समाधानै हुँदैन, जब चुनौती हुन्छ त्यहाँ समाधान पनि हुन्छ। भनेपछि चुनौतीले नै विकास ल्याउँछ पनि भन्छौँ कि हामी सबै कुरालाई हामीले पोजिटिभ चुनौतीलाई पनि पोजिटिभमा लिनु पर्यो होइन त्यो म चाहिँ त्यसरी हेर्छु होइन अब यो चुनौतीलाई समाधानको गर्नको निमित्त त हामी फेरि अब त्यसको वैकल्पिक उपायहरू गर्दै जानु पर्यो सोच्दै जानु पर्यो अब मैले माछा मार्न पाइनँ भनेर अब म खोलामा बगरमा कुरेर बस्नु भएन नि त मैले अब वैकल्पिक रोजगारीको व्यवस्थाहरू खोज्नु पर्यो गर्नु पर्यो भन्ने हो
9: अब राज्यले चाहिँ त्यो अधिकार प्रत्यार्जन गर्नको लागि केही सोचिरहेको त्यस्तो आभास हुन्छ
10: राज्यबाट राज्यबाट त अहिलेसम्म त त्यस्तो केही पनि भएको छैन नै तर राज्यले गर्न सक्ने व्यवस्थाहरू चाहिँ धेरै छ
9: ठाउँमा हामीले सुन्दैछौँ संरक्षणका क्षेत्रहरू पनि बनाउने खालको कुराहरू पनि आइरहेका छन् कतिपय ठाउँ रोकेको त्यो अवस्था पनि छ होइन त्यहाँ आर्थिक धार्मिक सांस्कृतिक हाम्रो परम्परागत मान्यताहरू कतिपय जोडिरहेका अवस्थाहरू पनि छन् तिनीहरूलाई बुझाइमा चाहिँ कस्तो
10: अब एउटा कुरो समस्या अघि हजुर चुनौतीको कुरा गर्नु हाम्रो अहिले तत्कालीन समस्या के छ भने यो के अरे स्थायी सरकार छैन कि छ छ महिनामा मन्त्री परिवर्तन भइरहेको हुन्छ एक्लै अर्कोलाई काम गर्न दिइरहेको हुन्छ अनि बुझ्नेले कति समय बुझ्ने र हामीले ल यसो गर्नु पर्यो भनेर पनि कतिजनालाई भन्दै हिँड्ने त्यो एउटा चाहिँ यो नेपालमा चाहिँ एउटा कमसे कम पाँच वर्ष एउटा ढुक्क सरकार त्यो चाहिँ चलाउने सरकार भयो भने त अलिक सजिलो हुन्छ नि त त्यस्तो भएको छैन हेरौँ अहिलेको सरकारले के कसो गर्दै हुनुहुन्छ गर्छन् हेर्दै जानुपर्ने छ र राज्यले गर्न सक्ने कामहरू प्रशस्तै छन् जस्तो संविधानमै भएको व्यवस्थाहरू पनि यो संरक्षित क्षेत्रहरू बनाउन सकिने व्यवस्था छ अनि भाषा धर्म संस्कार संस्कृतिहरूको व्यवस्थाहरू पनि छ त्यो चाहिँ नगरिकन त्यसको उल्टा उल्टा काम चाहिँ गरिराखेको छ कि अब संरक्षित क्षेत्र विशेष क्षेत्र संरक्षित क्षेत्र गर्न सक्ने त्यो चाहिँ गर्नलाई चाहिँ अब स्थानीय तहले गर्न सकिने कुराहरू फेरि स्थानीय तह पनि त्यो विषयमा चाहिँ मैले भन्नुपर्दा चाहिँ अध्ययन नगर्ने हो कि के हो जस्तो पनि लाग्छ कि अब जब जब चुनाव आयो अनि एकदमै धेरै पोलिटिकल हुन्छ अब त्यसपछि थपक थपक त्यहाँ चाहिँ अब त्यो खालको नेतृत्व हुन्छ भनौँ न अनि उहाँहरूले पनि हामीले राखेर यस्तो कुराहरू छलफलहरू गर्छौँ तर उहाँहरूले पनि स्थानीय तहले पनि यो कुरा चाहिँ गर्न सकिरहेको छैन ज्ञान नभएको भनौँ भने त्यो भन्न पनि कति नसुहाउँदो होइन छ भनौँ भने पनि गर्न नसकेको अवस्थाहरू छ त्यसको लागि चाहिँ हामी आफैले पनि अब जति पनि आदिवासीहरू छ हामी सबैले पनि आफ्नो थाक थलोमा चाहिँ यो प्रयासहरू चाहिँ गरिरहेका छौँ
9: अहिले प्रतिष्ठानमा पनि जो पदाधिकारी हुनुहुन्थ्यो उहाँहरूलाई सरकारले बाहिर पठाएको छ होइन प्रतिष्ठानले चाहिँ के सोचिरहेको छ
10: प्रतिष्ठानले के सोचिरहेको छ भन्दा पनि उहाँहरूले त अब चिठी नै पाइसक्नुभयो अब के सोच्ने भन्दा पनि अब अर्को नियुक्ति कुन प्रक्रियाबाट आउँछ भन्ने कुरा चाहिँ हामी सबै अन्यलमै छौँ अब लाग्छ अब कुनै यसको अब अध्यादेश मार्फत ल्याएर अब यो लगभग कति 77 यो प्रतिष्ठान आयोगहरूमा यसरी अब यो मन्त्री परिषदबाट राजनीतिक नियुक्ति भनेर यो पदमुक्त गर्यो पदमुक्त गरिसकेपछि त्यहाँ पदपूर्ति पनि त गर्नु पर्यो नि त अध्यादेश ल्याएर पदमुक्त गर्यो अब पदपूर्तिको लागि फेरि अध्यादेश ल्याएको त छैन अब त्यो चाहिँ सरकारले के गर्छ भन्ने कुरा चाहिँ अब हामी प्रतीक्षामै छौँ अब हाम्रो प्रक्रिया भनेको जातीय संस्था प्रतिष्ठानमा चाहिँ परिषद सदस्यहरू प्रत्येक जाति संस्थाबाट एक एकजना परिषद सदस्य हुन्छ ती परिषद सदस्यहरूले चाहिँ छानेर पठाएको उपाध्यक्ष अनि के अरे व्यक्तिलाई चाहिँ मन्त्री परिषदबाट नियुक्ति हुन्छ उपाध्यक्ष त्यसरी त्यो भएको हुनाले त्यो हटायो अब राजनीति नियुक्ति भनेर हटायो लगायतको अब जति पनि हाम्रो अब 59 आदिवासी जनजातिहरू एक एकजना चाहिँ त्यहाँ परिषद सदस्य अनि 7 प्रदेशबाट 2-2 परिषद सदस्य गरेर त्यहाँ त्यति सदस्यहरू हुन्थे अहिले उहाँहरू सबै नै त्यहाँबाट हाम्रो जाति संस्थाबाट गएको परिषद सदस्यलाई पनि पदमुक्ति गरायो अब जातीय संस्थाबाट फेरि त्यहाँ जाने प्रक्रिया के हो त भन्ने कुरा त्यो त कुनै स्पष्ट नीतिहरू त ल्याएको छैन हजुर पर्खर हेरेको स्थिति भयो त्यो त कुनै ल्याएको छैन अब के गर्छ भन्ने कुरा हामी पनि त्यसमा अन्यल छौँ हामीले बिचमा अब त्यो नै पर्खिनुपर्ने छ
9: अब म एउटा अर्को
10: प्रदेशबाट 2-2 परिषद सदस्य गरेर त्यहाँ त्यति सदस्यहरू हुन्थ्यो अनि उहाँहरू सबै नै त्यहाँबाट हाम्रो जाति संस्थाबाट गएको परिषद सदस्यलाई पनि

0: चाहिँ परम्परागत प्रथाजनित संस्था हो, यो चाहिँ गभर्नेन्स नै हो, सरकार हो त्यति बेला. अहिलेको जस्तो स्थानीय सरकार भने जस्तै माझीहरूको त्यो चाहिँ सरकार हो. त्यसमा चाहिँ मजे, गौरुङ, अडाई, दलाली, जेडबुडा मुख्य पात्र, मुख्य सदस्यहरू लगायत आवश्यकता अनुसार अरू पनि राखिने चलन थियो त्यति बेला. अनि उसले नै यही मजे साबाले नै त्यो गाउँघरको सबै त्यो के भन्छ सरकार चलाउँथे कि. तिरो तिर्ने चलन त अझ पछि आएपछि तिरो उठाउनेदेखि बुझाउनेदेखि मजे सभाले नै गर्थ्यो. अनि त्यो त पछिको कुरा हो, तर त्योभन्दा अगाडि त अझ हाम्रो थाकतलोमा त तिरो बुझाउ सरकारको जमिनै हुँदैन थियो कि. सबै जति जमिन थियो, भूमिहरू थियो, त्यो आदिवासीको हुन्थ्यो, माझी बसेको ठाउँमा माझीको हुन्थ्यो. त्यो तिरो बुझाउन पनि पर्दैन थियो, जति आफूले गरी खाए त्यो हुन्थ्यो. पछि तिरो बुझ्नुपर्ने भूमि ऐन आइसकेपछि पनि अनि त्यो तिरो बुझाउनेदेखि त्यो सबै चाहिँ हाम्रो मजेले गर्थ्यो. मजे भनेको अहिलेको चाहिँ कुनै एउटा संगठनको अध्यक्ष भने जस्तो होइन, अगुवा समुदायको अगुवा सबै उसले मजे सभाले गर्ने भएको हुनाले त्यसमा चाहिँ कस्तो भने एउटा यो चाहिँ सरकारै भनौँ होइन. अनि त्यसमा चाहिँ अब बिहादेखि वर्तमान बिहा सबै सम्पूर्ण संस्कार, मृत्यु संस्कार, चाडबाड कसरी मान्ने, गाउँघरमा झैझगडा कसरी मिलाउने, अनि दण्ड सजाय कसरी गर्ने, त्यो सबै काम जसरी अहिले गरिन्छ त्यसरी नै त्यही मजे सदाले गर्ने चलन थियो. अब अहिले चाहिँ यो चलन त छैन नै प्रचलन, तर पनि यता कदा त्यो चाहिँ अवशेष चाहिँ छ. जस्तो अब हाम्रो सिन्धुपाल्चोक मा भयो, अब रामछापहरू भयो, मृत्यु कार्य भयो भने ठक्क त्यहाँको अगुवाहरू बस्छन्, अहिले पनि छन्, गौरुङको सन्तान, मजेको सन्तान, यो सबै सन्तानहरू अहिले छन् होइन. अनि उहाँहरू नै बस्नुहुन्छ, अनि बसेपछि ल यसरी गर्ने भनेर उहाँले जे निर्णय हुन्छ त्यो समुदायले त्यही नै अहिले पनि मान्ने चलन चाहिँ छ. तर यस्तो झैझगडा यताउति पर्यो भने चाहिँ अब चौकीतिर दौडिने, अदालततिर दौडिने त्यस्तो छ. अब पहिलाबाट यस्तो ठुलो यस्तो यस्तो घटना अहिले जे जस्तो घटनाहरू हुन्छ त्यस्तो पनि हुन्थेन. अनि अब अहिले सानातिर झगडाहरू त्यस्तोहरू मिले पनि अब ठुल्ठुलो केसहरू त्यस्तो चाहिँ मिलाउन सकिने अवस्थाहरू त छैन. यो चाहिँ मजे सभा पनि अब अहिले केही त्यति बेलाको यो मजे सभाको छोरा नाति पनाती हुँदै आएको हुनाले हामीले त्यो गरी केही केही कुराहरू त गरिराखेको छ नि त, नजानिँदो हिसाबले त्यो गरेको देखेर गर्दै गर्दै आएको हो. तर अहिले चाहिँ फेरि हामी मजी सभा हो भनेर मजी हो भन्नेहरू पनि मजीहरू पनि हुनुहुन्छ, तर के हो भन्ने कुरा हराइसक्यो कि त्यो कुराहरू. त्यसलाई पनि हामीले अब अहिले चाहिँ दस्तावेजीकरण अब अलिअलि चाहिँ हामीले छोटो छोटोमा चाहिँ गरिराखेको छौँ. छ केही पब्लिकेसनहरू भएको छ, सानो एउटा अध्ययन म आफैले पनि गरेको छु, त्यो हाम्रो वेबसाइटमा पनि छ, हजुरले हेर्न पनि सक्नुहुन्छ, नेपालमा जीव उत्थान संघको वेबसाइटमा छ. त्यसलाई चाहिँ अब अहिलेको युवा पुस्ताहरूमा यो बढी मात्रामा हामीले सचेत गराउन, उहाँहरूमा जागरूक गराउन, यो बारेमा चाहिँ अलिकति भनौँ न अब त्यो चेतनाको कुराहरू गरेर चाहिँ अलि बुझाउन सकेको छैन.
1: संविधानले धारा 16 देखि 48 विभिन्न अधिकारहरू प्रत्यार्जन गरिएको छ, त्यहाँ लेख्या पनि छ. लेख्या अनुसारका अधिकारहरू प्राप्ति गर्नका लागि उसो भए त यो परिवेश जम्मा हेर्दा लडाईँ चाहिँ जारी नै राख्नुपर्ने रहेछ, लागिरहनु पर्ने रहेछ,
0: लागिरहनुपर्छ. सर्वप्रथम त पहिला कुरो चाहिँ संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, त्यो कार्यान्वयन भएको छैन, त्यो चाहिँ कार्यान्वयन गर भनेर हाम्रो लडाई एउटा हो भने संविधानमा नभएका कुराहरूमा चाहिँ हाम्रो अधिकार, आदिवासी जनजातिहरूको जुन आयोलो 169 दिएको अधिकार, युनिटका कुराहरू छन् होइन, त्यस्तै धेरै सन्धि सम्झौताहरू होइन, महासन्धिहरू छन्, ती कुराहरू चाहिँ कार्यान्वयन गराउनुपर्छ भन्ने पक्षमा सरकारले पनि गर्नुपर्छ, कानून ऐन बनाएर गर्नुपर्छ. जस्तो अब आयोलो 169 2007 चाहिँ अनुमोदन गर्यो, तर अहिलेसम्म कार्यान्वयन भएको छैन. हामी त्यो चाहिँ किन कार्यान्वयन हुँदैन, गर्नुपर्छ, हाम्रो अधिकार यहाँ यो छ भनेर लेखिएको कुराहरू भनेर हामीले त्यसको लडाईँमा पनि हामी अहिले लागिरहेको छौँ.
1: अभिसन्धिहरूमा नेपाल पक्ष राष्ट्र भइसकेको छ, तर
0: कार्यान्वयन छैन. जस्तो म एउटा हजुरलाई भन्छु, अब यो जलवायु परिवर्तनको चाहिँ एउटा सन्धि पेरिसमा भयो, पेरिस सम्झौता भन्छौँ हामी होइन, 2015 त्यसलाई चाहिँ 2015 भएको पेरिस सम्झौता मान्छे जलवायु परिवर्तन सम्बन्धी नेपाल सरकारले पनि सम्झौता गर्यो। 2000

0: स्वरमा चाहिँ अनुमोदन गरियो, त्यसमा कि एउटा मात्रै पोइन्ट भन्छु म, मानव अधिकार हनन नगर्ने गरेर त्यसँग, तर अनि त्यसको ठिक उल्टो काम चाहिँ अहिले सरकारले गरिरहेको छ। अब त्यस जलवायु परिवर्तन चाहिँ अरू यसलाई जोगाउनको लागि वन जोगाउनु पर्ने होइन भनेको, वन विस्तार गर्दै गएको छ, वन विस्तार गर्दाखेरि त्यहाँ आदिवासीकै भूमिहरू चाहिँ खोसिरहेको छ, त चितवन भने बोटेहरू सुकुम्बासी भइसके, बोटेहरूको जमिनमा चाहिँ निकुञ्ज बनाउँदै बनाउँदै ल्याएर उनीहरू सुकुम्बासी भइसके, अलिक कतै कसैको अलिकति घडेरी एक कठा आधा कठा डेढ कठामा घडेरी बनाएर बसेका छन् भनेपछि अब यो सन्धि सम्झौता त गरियो तर काम चाहिँ उल्टो गरिराखेको छ भन्न खोजेको मैले। त्यो सम्झौता अनुसार नै काम मानव अधिकार हनन त भयो नि त त्यहाँनिर, भनेपछि त्यो सम्झौता नै मानव अधिकारको चाहिँ भनौँ अब आदिवासी विरुद्धको सम्झौता भयो कि भन्ने पनि लाग्छ मलाई चाहिँ।
1: अब धेरै बकुल्ती विषयहरू छन्, हामीसँग छोटो समय रह्यो यो पोखरा आउँदाको यो बेलामा, समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ। विभिन्न समयमा हामी यस्तो छलफल बहसमा जुट्नेछौँ, यो संयोजनको लागि अशोक सरलाई पनि धेरै धेरै धन्यवाद छ, पछि पनि आउँदाखेरि हामी यसरी नै छलफलमा जुट्नेछौँ, समय दिनुभयो धेरै धेरै धन्यवाद छ।
0: हस् हाम्रो यो मर्स्याङदी मर्स्याङदी रेडियो अन्नपूर्ण सुनेर बसिरहनु भएको सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने महानुभावहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद। यो लाइभ प्रसारण फेरि फेरि पनि यसरी जोडिने मौका पायो भने म हजुरलाई एकदम आभारी हुनेछु। आजलाई मेरो तर्फबाट पनि सबैलाई धन्यवाद सहित सेवाटो।
1: नेपाल माझी उत्थान संघका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित उपाध्यक्ष हामीसँग कुराकानी गर्दै, हामीसँग साइनो कार्यक्रम पनि छ। यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजे बज्दछ, एकसाथ बज्दछ यो कार्यक्रम रेडियो मर्स्याङदी लमजुङबाट र रेडियो अन्नपूर्ण पोखराबाट। तपाईँको बाँकी पल सुखद रहन् अरविन्दलाई पनि धेरै धेरै धन्यवाद। म आरजी छुट्टिन्छु, नमस्कार।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: आवश्यकता पोखरा दुई हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97000-67130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
3: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
4: फोन 061-570-2-10, 585-307।
5: Be the Galaxy Ends, be the different. Dedicated to academic excellence since 1994.
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छाले रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
7: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
7: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
8: होइन, कसले भन्यो?
7: गाउँभरि हल्ला चलिरहेछ त।
8: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
7: कागको पछि लाग्ने त?
8: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
7: कस्तो मन छैन कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
8: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
7: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
9: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
10: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
11: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड। वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
14: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
15: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
14: विस्तृत जानकारीको लागि
15: 061-576-9481-94-61-96-7690।
14: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
16: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
17: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
16: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
17: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
9: सर्टिफिकेट इन डेन्टल साइन्स,
10: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
9: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
10: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
9: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
10: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
10: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
9: दिपी नयन आँखा घर क्लिनिक प्राली,
8: न्यू रोड, भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
12: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
14: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रम नागरिक संवाद।
1: नमस्कार, कार्यक्रम नागरिक संवादको आजको यो अर्को नयाँ श्रृंखलामा हार्दिक स्वागत गर्न चाहन्छु। शान्ति र विकासका लागि संचार रेडियो अर्पण 93.4 मेगाहर्जमा म कविता श्रेष्ठ तपाईकै साथमा। हामी नागरिकका सवाल जनचासोको विषयको साथमा प्रत्येक शुक्रबार तपाई समक्ष आउने गर्छौं। आजको श्रृंखलामा भने फरक विषयवस्तु, आज हामी खेलसँग सम्बन्धित भएर छलफलमा जुट्ने गर्छौं। आज विशेषतः पोखरामा हुँदैछ नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा 10 जारा पोखरा स्पोर्ट्स अवार्ड। यो कार्यक्रम वैशाख 31 गते पोखरामा हुने भएको छ र यो कार्यक्रमको 10 संस्करणसम्म आइपुग्दा वास्तवमा पोखराको पर्यटन सँगसँगै पोखराको आर्थिक विकासमा खेलले पुर्याउने महत्वपूर्ण भूमिका, खेलको महत्व र सँगसँगै प्रभावसँग सम्बन्धित भएर पनि हामी छलफलमा जुट्नेछौ। कुराकानी गर्नको लागि हामी सँगै हुनुहुन्छ नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगर। आउनुहोस्, कति पनि ढिला नगरी उहाँसँग कुराकानीलाई म अगाडि बढाउन चाहन्छु। नमस्कार, अनि तपाईँलाई स्वागत छ कार्यक्रम नागरिक संवादमा। एमबी आस्थाज्यू
2: धन्यवाद छ कविताजी।
1: आराम हुनुहुन्छ? पक्कै पनि यो स्पोर्ट्स अवार्डको लागि तपाईँहरू लागि पर्नु भएको छ, तयारी कहाँसम्म पुग्यो भनिदिनुहोस् न।
2: पक्कै पनि हामीले हिजो मात्र पनि सम्पूर्ण खेलाडीहरूको विशेष गरेर योभन्दा अगाडि हामीले पिपल चेस अवार्डको मनोनयनमा पर्नुभएका पाँचजनाको चाहिँ पहिले नै हामीले त्यो सार्वजनिक गरिसकेका थियौँ भने हिजो मात्रै हामीले पत्रकार सम्मेलन गरेर वर्ष उत्कृष्ट पुरुष महिला खेलाडी यसै गरी उद्यमान खेलाडी वर्ष उत्कृष्ट प्रशिक्षक गरी हामीले हिजो मात्रै सार्वजनिक गरेका छौँ र विशेष गरेर यहाँलाई जानकारी गराउनु पर्छ। लगभग अब हाम्रो तयारी भनेको अब विगतका इरहरूलाई, विगतका गल्तीहरूलाई नदोहोर्ने तरिकाले यति वर्ष कसरी अझै पछिल्लो अहिलेको चाहिँ डिजिटल जमाना छ त्यसलाई कसरी सही सदुपयोग गरेर यो पार्टी अथवा यो संस्करण विशेष गरेर 10 पोखरा धारा पोखरा स्पोर्ट अवार्डलाई अझ राम्रोसँग कसरी गर्न सकिन्छ भन्ने हाम्रो सोच र चिन्ता रहेको छ। त्यसै अन्तर्गत हामी तयारीमा जुटिरहेका छौँ र सबैले साथ पनि दिइरहनु भएको छ र यहाँलाई जानकारी गराउनु पर्दा साँच्चै अब एकदमै हामी अन्तिम चरणमा चाहिँ छौँ र एक हिसाबले भन्यो भने 95% कार्यक्रम चाहिँ एकदम हामी तयारीमा पुरा गरिसकेको छौँ भने लगभग 5% मात्रै अब बाँकी रहेको छ, त्यसमा लागिरहेका छौँ र सबैले साथ दिइरहनु भएको छ कविताजी।
1: हजुर, त्यही त 10 संस्करणसम्म तपाईँहरू आइपुग्नु भएको छ र यो संस्थाले निरन्तर रूपमा यो कार्यक्रम अगाडि बढाइरहँदा यस पटकको यो अवार्ड कसरी फरक छ भनिदिनुहोस् न।
2: यस पटकको अवार्ड र विगतको अवार्डमा त्यति भिन्नता यसमा चाहिँ हामीले चाहिँ त्यस्तो एकदमै फरक खालको खुराक दिने अथवा त्यस्तो खालको भन्ने खालको चाहिँ त प्रायः हाम्रो भिजन, हाम्रो मिसन, हाम्रो उद्देश्य चाहिँ खासै फरक हुँदैन। जब 2072 सालमा चाहिँ सन्देश श्रेष्ठ जुन सुरुवात गर्नुभयो पोखरा स्पोर्ट अवार्डको, त्यहाँदेखि अहिलेसम्म चाहिँ हामी आइपुग्दाखेरि खासै हाम्रो उद्देश्य भनेको नै खेल पर्यटनलाई कसरी परिवर्तन गर्ने, यो विशेष गरेर गण्डकी र पोखरा त्यसै पनि पर्यटकीय उर्वर भूमि र विविधै विविधताले भरिएको भन्ने तपाईँ हामी सबैलाई अवगत नै छ र उस्तै हो। तर यसपालि चाहिँ थोरै के फरक भनेर यहाँलाई जानकारी गराउन चाहन्छु भने विगतका समयमा जम्मा हामीले 7 विधामा हामीले अवार्ड अथवा अवार्ड गर्ने गर्थ्यौँ भने यसपालि चाहिँ हामीले एउटा अवार्ड चाहिँ स्पेसल अवार्ड जो यो अवार्डको मनोनयनमा पर्न चाहिँ एकदमै कमै हुनुहुन्थ्यो र विश्व अन्तर्राष्ट्रिय खेल अथवा नेपालमा पनि धेरै कम सहभागी हुने जस्तो अब फरक क्षमता भएको डिसिजन अहिले भर्खरै पनि यहाँलाई थाहा छ नेपालबाट पनि पहिलो पटक चाहिँ डिसिजन यो 2082 अन्तर्राष्ट्रिय रूपमा चाहिँ फाइनलमा चाहिँ जानुभएको थियो। त्यस्तै त्यस्तालाई समेटेर उहाँहरूले त्यस्तै खेलाडीलाई पनि यस्तो अवार्डमा समेट्नुपर्छ भन्ने चाहिँ हामीलाई लाग्यो र हामीले निर्णय गरेर हाम्रो टिमले, हाम्रो कार्य समितिले र बाहिर विज्ञहरूको सल्लाह अनुसार चाहिँ हामीले अहिले स्पेसल अवार्डलाई थपेका छौँ भने अर्को हामीले पिपल चोइस अवार्ड जुन आफ्नो मन परेको खेलाडीलाई भोटिङ मार्फत चाहिँ उहाँले चाहिँ इच्छाएको व्यक्तिलाई भोट हालेर एउटा त्यस हिसाबले उहाँ चाहिँ जो सबभन्दा बढी भोट आउँछ ऊ उहाँलाई चाहिँ हामीले चाहिँ विजेता घोषणा गर्नेछौँ र उहाँलाई सम्मानित गर्ने अथवा अवार्ड दिने चाहिँ हामीले कार्यक्रम यसपालि चाहिँ सातवटाबाट दुईवटा अवार्ड थपेर अलिकति फरक नयाँपन दिन खोजेका छौँ। पक्कै पनि यसलाई अब विगतका समयमा भएन र यसपालि सुरुवात गरेका छौँ। र अर्को कुरा चाहिँ यहाँलाई जानकारी गराउनु पर्दा कविताजी, यो अब संघीयता देश संघीयतामा गए पनि संघीयताको महसुस अथवा घर घरमा सिंहद्वारा भनिएको थियो राज्यले, र पनि कतै नभएको हो कि त्यो खालको लागू अझै पनि नभएको कि भन्ने चाहिँ अहिले हामी दशौं संस्करण आउँदा पनि बल्ल हामीले एक खालको त्यो खालको एचिभमेन्ट प्राप्त गरेको महसुस गरेका छौँ। ताकि जहिले पनि हामीले यस्तो खालका अवार्डहरू कतिपय कुराहरू ठाउँमा तपाईँ हामी आफै चिया गफ गर्दाखेरि यो पत्रकारहरू संस्था पत्रकार संस्थाहरूले त आफ्नो कर्म गर्ने हो, तपाईँको चाहिँ आवाज दिनु आवाज उठाउँदै हिँड्ने हो भन्ने खाल कुराहरू आवाजहरू आउने गर्छन्। यस्तो कामहरू त राज्यले गर्नुपर्छ, तपाईँहरू किन यसरी चाहिँ दुःख पाउनु भएको छ भन्ने खालका कुराहरू पनि आवाजहरू नउठेको होइन। सोही अनुरूप यहाँलाई मैले जोड्न खोजेको कुरो के हो भने जस्तो अहिले यसपालि यो दशौं संस्करण आइपुग्दा नौ संस्करणसम्म हामीले पाएका थियौँ, अझै पनि हामी त्यो संघीयता कुरा किन जोडिरहेको छ भने अब केन्द्रमा अथवा काठमाडौँ राजधानी केन्द्रित भएका कार्यक्रमहरू अथवा ठुल्ठुला इभेन्टहरू आयो भने पोखरामा आयो भने मात्रै त्यस्ता खाले कर्पोरेटहरूले हामीलाई साथ दिने अथवा टाइटल स्पोन्सर पाउने मुख्य प्राजा पाउने यस्तो खालको चाहिँ पहुँच भएपछि मात्र हुने गर्थ्यो। तर यसपालिदेखि दशौं संस्करणमा आएपछि मात्र पहिलोपटक हामीले विशेष गरेर अझ यहीँ 43 वर्ष अगाडि चाहिँ यहाँ सुरुवात भएको मिनिस्ट्री फुड्सको राराले यसपालि हामीले रारा पोखरा स्पोर्ट अवार्ड भनेर तपाईँले मात्र पनि कार्यक्रमको सुरुमा भूमिकामा भन्नुभयो, राराले हामीलाई साथ दिँदै दिन चाहिँ दिँदै हुन कन्फर्म पनि भइसकेको छ र हामीले यसपालिको टाइटलको नाम नै अहिले हामीले पोखरा स्पोर्ट अवार्ड मात्र भन्ने गर्थ्यौँ नौसम्म, यसपालि हामीले रारा पोखरा स्पोर्ट अवार्ड भनेर गरेका छौँ। त्यसले गर्दा पनि अलिकति हामीले दुई तिनवटा कुराहरू यो अवार्ड अहिले यसपालिको अवार्ड दशौं संस्करण अवार्ड चाहिँ थोरै फरक भएको महसुस र पाउनुहुनेछ जस्तो मलाई लागेको छ।
1: यसको मतलब सरकारवाला निकायमा पनि त्यो किसिमको होइन खेल पर्यटन खेललाई लिएर उत्साह बढेको तपाईँ पाउनुहुन्छ, वास्तवमा यस्ता कार्यक्रमहरूले प्रभाव पारेको छ भन्नेमा तपाईँ पनि विश्वस्त हुनुहुन्छ?
2: पक्कै पनि हो, मैले पक्कै पनि हामीले यसमा चाहिँ हाम्रो के छ भने यस्ता खालका कार्यक्रमहरू भनेको यो सकारात्मक खालका प्रभावहरू एक खालको जो पोजिटिभ भाइब दिने खालको कार्यक्रमहरू भएको हुनाले गर्दा साँच्चै अब विगतका समयमा पनि अब अघि मैले भनिसकेँ त्यस्ता खालका अब इभेन्टहरूमा अब कर्पोरेटहरूसँग सम्बन्धै अब कर्पोरेटहरू साथ हामीले नपाए पनि तर यहाँ जुन यो विशेष गरेर पोखरा र यो क्षेत्र चाहिँ त्यसै पनि एकदमै हाम्रा सहयोगी मनहरूको छाती चौडा छ, त्यही उहाँ सहयोगी मनहरूको साथ र सहयोग र हातले चाहिँ तपाईँको चाहिँ अहिलेसम्म 9-10 पुगेका छौँ। यसलाई अझ हामीले थुप्रै संस्करणहरू चाहिँ लगातार रूपमा निरन्तरता दिनपर्ने चाहिँ त्यस्तै खालको छाप बनाउनु पर्ने बाध्यता अथवा स्थिति पनि छ, त्यो पक्कै पनि आगामी दिनमा पनि निरन्तरता पाउँदैछ भन्ने हामीले सहज रूपमा अनुमान र विश्वास पनि लिन सकिन्छ। र यहाँले भने जस्तो यो खेलपटनलाई चाहिँ प्रभाव पार्ने प्रत्यक्ष रूपमा यसै गरी खेल क्षेत्र जगतहरू किनभने यसमा हामीले अब भर्खरै मात्र पनि उदयमान खेलाडीहरूलाई पनि खालको ऊर्जा थप्ने हामीले अवार्ड दिने अब यहाँ यो खेलेपछि चाहिँ यसरी सम्मान पाइँदो रहेछ है, खेलेपछि हामीले चाहिँ एउटा खालको एचिभमेन्ट हुँदो रहेछ, हामीले अझ राम्रो गर्नुपर्छ, देशको नाम राख्नुपर्छ, तपाईँको चाहिँ प्रदेशको नाम राख्नुपर्छ, जिल्लाको नाम राख्नुपर्छ र हाम्रो यो पोखरा महानगरको नाम राख्नुपर्छ भने यसरी चाहिँ जुन खेलमा चाहिँ हामीले सकारात्मक खालको ऊर्जा थप्ने अथवा खेलाडीहरूमा चाहिँ खेल सङ्घहरूमा चाहिँ उहाँहरूलाई चाहिँ एउटा एक खालको सकारात्मक खालको ऊर्जा थप्ने प्रभाव चाहिँ यो कार्यक्रमले दिएको छ। पक्कै पनि यहाँले भने जस्तै एकदमै प्रभाव नै पार्ने खालको काम हामीले गरेका छौँ भन्ने महसुस हामीलाई भइरहेको छ र यसमा चाहिँ सबैको साथले नै यो सम्भव भएको हो भन्ने यहाँको लोकप्रिय सञ्चार माध्यमबाट म जानकारी गराउन चाहन्छु।
1: त्यही त परिवर्तन आएको छ, त्यो परिवर्तन तपाईँले पनि महसुस गर्नुभएको छ, त्यो सुरुवाती दिनको इतिहासलाई हामीले कोट्याउने हो भन्दा त्यो जुन किसिमको अप्ठ्यारोका बावजुद पनि अहिले दशौं संस्करणसम्म आइपुग्दा खेल खेलमा मात्र सीमित नभएर खेल अब आर्थिक विकास पर्यटन र सँगसँगै अरू थुप्रा पूर्वाधारसँग सम्बन्धित रहेको छ भन्ने सोचको विकास भइसकेको छ र अहिले देश विदेशबाट पनि खेल प्रेमी खेल पारकीहरूले तपाईँहरूलाई आर्थिक भौतिक सहयोग पनि गरिरहनु भएको छ नि होइन
2: पक्कै पनि एकदमै सबैले चाहिँ हामीलाई एकदमै यो महत्वपूर्ण कुरो हो कार्यक्रम गर्दाखेरि सबभन्दा अगाडि दौडिने नै पक्कै यहाँले अहिले त्यही कुरालाई चाहिँ जोड्न खोजेको मैले पाएँ र यो उहाँहरूको साथ सहयोग र तपाईँको चाहिँ नभएको भए सम्भवत यहाँले भने जस्तै अहिले जानकारी गराए जस्तै चाहिँ यो सम्भवै थिएन दशौं संस्करणसम्म आउँदाखेरि यहाँ अनि मैले फेरि पनि यहाँ थप्न चाहन्छु जानकारी गराउन चाहन्छु यो जस्तै अहिले पछि प्रदेश संरचना बनिसकेपछि जसै गण्डकी प्रदेश सरकार यसै गरी प्रदेश खेलकुद परिषद गण्डकीले पनि हामीलाई लगातार रूपमा हामीलाई यो रातो किताब नै बजेट पारेर चाहिँ सहयोग गरिराख्नु भएको छ उहाँले यसै गरी पोखरा महानगरपालिकाले विगतका समयदेखि जुन रूपमा सहयोग गर्नु भएको थियो एकदमै उहाँले पनि सहयोग गर्नुभएको छ यसपालि अघि मैले थोरै यहाँले सोध्नु भएको थियो कस्तो खालको प्रभाव कसरी सम्भव भयो अथवा कसरी के गरिरहेको छ भन्ने कुरा गर्नुभएको थियो यहाँले भने जस्तै सहयोग निर्माणहरू जुन रूपमा चाहिँ यसलाई सम्भव बनाउन यसलाई सफल पार्नको निम्ति चाहिँ यसपालि हामीले दुईवटा अवार्ड थपेका छौँ पिपल्स चेस अवार्ड यसै गरी तपाईँको स्पेसल अवार्ड यो स्पेसल अवार्ड र स्पेसल अवार्ड र पिपल्स चेस अवार्डको निम्ति चाहिँ हाम्रो यही सहयोगी हात सहयोगी मन जस्तो यो गुरु गहना गिरी न्युरोनमा रहेको छ उहाँले चाहिँ हामीलाई यो एउटा बाइक नै स्पोन्सर गरेर हामीलाई साथ दिनुभएको छ भने गुरु गणा गृहले यसै गरी स्पेसल अवार्डको लागि चाहिँ तपाईँको हामीलाई यो निलम्ब नेपालले चाहिँ साथ दिनुभएको छ र थुप्रै सहयोगी मनहरू जस्तै यहाँहरूलाई जान्न चाहन्छु फ्रान्सियन एजुकेसन कन्सल्टेन्सी यसै गरी जिल्ला खेलकुद विकास समिति यसै गरी तमुदी युके सहारा युके सहारा हङकङ लगायत पर्सनल रूपमा पनि एकदमै कसैले 2000 कसैले 4000 कसैले 5000 कसैले 10000 यसरी चाहिँ थुप्रै सहयोगी मनहरूले चाहिँ दाम बजार सोसाइटी युके बगर भाइकोले युके लगायत थुप्रै तमुदी अस्ट्रेलिया लगायत थुप्रै सहयोगी मनहरूले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ जस्तै अब व्यक्तिगत रूपमा भन्नुपर्दा पनि जस्तो हाम्रो पूर्व अध्यक्ष चाहिँ जापानमा रहनुभएको छ मोहन घले यसै गरी पूर्व अध्यक्ष प्रेम नारायण न्यौपानी र यसै गरी गोबर भाइ खलकका है तपाईँको चाहिँ चन्द्रमान गुरुङ लगायतको सम्पूर्ण चाहिँ टिमले चाहिँ यस्तो खालको चाहिँ यस्ता गर्नुपर्छ यसलाई चाहिँ यो राम्रो काम हो यो एक खालको सकारात्मक प्रभाव देशमा चाहिँ एक खालको चाहिँ खेलाडीलाई ऊर्जा थप्ने खेल पर्यटनलाई चाहिँ प्रवर्धन गर्ने काम चाहिँ खेलकुद पत्रकारमाथि गरिराख्नु भएको छ भन्ने कुराहरू आएको कारणले गर्दा अथवा उहाँहरूलाई महसुस भएको कारणले गर्दा चाहिँ एकदमै त्यो चाहिँ उहाँले चाहिँ सहयोग चाहिँ गरिराख्नु भएको छ व्यक्तिगत रूपमा तपाईँको चाहिँ बास्केटबल सङ्घका चाहिँ प्रेम पनि लगायत थुप्रै छन् यहाँ तपाईँले नाम भन्ने पनि फेरि यस्तो छ हुनुहुन्छ र थुप्रैहरूलाई सहयोग भएको कारणले गर्दा सम्भव भएको छ
1: र उहाँहरूले सहयोग गर्नुपर्छ यस्ता कार्यक्रम महत्वपूर्ण छन् यस्ता कार्यक्रमलाई निर्देशन दिनुपर्छ भन्ने त्यो सोचको खोजका साथ तपाईँहरूलाई हृदय खोलेर सहयोग गरिरहनु भएको छ सहयोग त प्राप्त गरिरहँदा चुनौतीहरू पनि छन् नि त होइन यस्ता कार्यक्रम तपाईँहरूले आयोजना गरिरहँदा चुनौती समस्याहरू पनि देख्नु भएको छ नि होइन र
2: हो पक्कै पनि अघि मैले भने अघि थोरै अगाडि पनि जोडेको थिएँ थुप्रै चुनौती भएकै कारणले गर्दा कतिपय कुराहरू यो मोक्सल भन्ने बित्तिकै तपाईँको स्पोन्सरहरू पाउन अघि मैले थोरै पनि 10 वर्ष लाग्यो हामीलाई एउटा कर्पोरेटसँग जोडिन भनेपछि त्यो पनि मुख्य चुनौती हो भन्ने अब राज्यले पनि सबै यसैलाई लगानी गर्ने अब अरू अरू क्षेत्रमा पनि सबैलाई चाहिँ समेट्न पर्ने भएको मन गर्दा सबै कुरा राज्यले चाहिँ यसमा ध्यान दिन चाहिँ सम्भव पनि नभएको होला हामीलाई सबै राज्यले गरिदिनुपर्छ भन्ने खालका कुराहरू भन्ने कुरा पनि होइन तर पनि अब यसलाई यो खेल क्षेत्रलाई खेल पर्यटनलाई र यसलाई हामीले गरेको कामलाई राम्रो गरेर अझै राज्यले यसमा अझै हामी जुन रूपमा चाहिँ हौसला थपिराख्नु भएको छ त्यसमा अझै अलिक सहज बनाइदिएर कम्तीमा नै प्रत्येक वर्ष रातो किताबमा पोखरा महानगरबाट 10 लाख प्रदेश खेलकुद परिषद अथवा प्रदेश सरकारबाट चाहिँ 10 लाख कम्तीमा त्यति चाहिँ सुनिश्चित गरेर अझ अथवा संरक्षकत्व चाहिँ प्रदेश सरकार र पोखरा महानगर मिलेर त्यसरी अगाडि बढ्ने भने अलिक सहज हुन्थ्यो होला र र पनि त्यसले पनि पुग्दैन र पनि हामीले सहयोगी मनहरू सहयोगी हातहरूले साथ नदिने हो भने चाहिँ यसलाई चाहिँ हामीले एक खालको चाहिँ रिजल्ट ल्याउन सक्दैनौँ. त्यो भएको कारणले गर्दाखेरि यहाँले जोड्न खोजेको कुरा चाहिँ चुनौतीका चाङहरू त थुप्रै छन्, ती चुनौतीका चाङहरूलाई पनि हामीले एकमा साइडमा लगाएर त्यसलाई सहज रूपमा चाहिँ कसरी अझ त्यसलाई समाधान गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुराहरूलाई जोड दिनै त्यो चुनौतीहरूलाई चाहिँ हामीले सामना गर्दै अगाडि बढिरहेका छौँ र त्यो चुनौतीहरूलाई सहज रूपमा चाहिँ एक खालको चाहिँ सजिलो बनाउनु भएको छ. जुन फिलिपिनी महानुभावहरू यो कार्यक्रमलाई विगतका समयदेखि प्रमुख रूपमा विदेशमा रहेर पनि यहीँ पोखरामा रहेर यहीँ गण्डकी प्रदेशमा रहेर यहीँ नेपालमा रहेर पनि यो उहाँले गरेको कामहरू चाहिँ एकदम सही छ है. यो खेल क्षेत्रलाई यो पहिलो पटक यसरी चाहिँ भनेर जुन 2072 सालमा चाहिँ सन्देश श्रेष्ठले चाहिँ सुरुवात गर्नुभयो. यो यसको चाहिँ जुन त्यतिखेर चाहिँ अध्यक्ष चाहिँ प्रेमनारायण नेपाली हुनुहुन्थ्यो र कार्यवाहक अध्यक्ष चाहिँ त्यतिखेर त्यो सन्देश श्रेष्ठ हुन्थ्यो र त्यसै गरी 2075 सालमा जुन हालिक संरचनागत रूपमा एक हिसाबले चाहिँ हाम्रो यसो पाठक चाहिँ गण्डकी प्रदेशको संरचनागत बन्यो र हाम्रो सायद सत्य खालको चाहिँ खेलकुद पत्रकार मञ्च गण्डकी बन्यो. त्यसपछि पनि यहाँले भने जस्तो चुनौती जहाँ पनि छ र पनि यस संस्थामा पनि यस्ता खालका विशेष गरेर प्रत्येक वर्ष हामीले अवार्ड सम्पन्न गर्न कोसिस गर्छौँ, सम्पन्न गर्न अझै कसरी राम्रो गर्न सकिन्छ भनेर तपाईँ हामी सबै लाग्छौँ र एउटा त्यो चुनौतीहरूलाई कम गर्नको निम्ति आज तपाईँ कविताजीले पनि यसरी आज संसारभरि अहिले जुन यो सुनेर जुन यो आवाजलाई अथवा खेलकुद पत्रकार मञ्चको आवाजलाई मेरो भन्दा पनि आवाजलाई संसारभरि पुर्याइदिएर यो सहयोग गर्नुभएको छ नि. यो पनि त्यो चुनौतीलाई कम गर्न साथ दिनुभएको हो र मैले यही यो लोकप्रिय तपाईँको संसार माध्यम मार्फत पनि सुनिएर बसिराख्नु भएका संसारभरि नेपाल देश बाहिर रहेकालाई के भन्न चाहन्छु भने अब हाम्रो यही वैशाख 18 गतेलाई पहिला हामीले पुगेका थियौँ यो पोखरा स्वरमा, तर पनि विविध कारणले गर्दा यो अहिले तेलको क्राइसिस कारणले गर्दा र विविध अरू कारणले गर्दा थुप्रै कारणहरू हामीले तयारी अलिकति विविध कारणले गर्दा चाहिँ हामीले वैशाख 31 गतेलाई हामीले अहिले यो पोखराको इभेन्ट सेन्टरमा जुन यो 10 संस्करणको राणा पोखराइसको अवार्ड हुनेछ त्यहाँ हुन गइरहेको छ. फेरि पनि म यो वैशाख 18 गते यदि उहाँहरू झुक्किएर हो छुटेछ भन्ने चाहिँ हामी जान बिर्सेछ भन्ने त्यस्तो कोही महानुभावहरू अथवा कोही हाम्रा चाहिँ खेलप्रेमी मानवहरू हामीलाई सत्कर्म गरेकोमा चाहिँ सबै आर्थिक कुरो पनि होइन, उहाँले चाहिँ त्यो पोखरा इभेन्ट सेन्टरमा आएर चाहिँ आफ्नो सहभागिता जनाएर पनि हामीलाई साथ दिन सक्नुहुन्छ भने यही हाम्रो लोकल सेन्टर माध्यमबाट म जानकारी सबै गराउन चाहन्छु. साँच्चै कविताजी चुनौती त छ, त्यो चुनौतीहरूलाई पनि तपाईँहरूले यसरी नै साथ दिएर चाहिँ एकदमै हामीले चुनौतीलाई पार गर्दै अगाडि बढ्दै यो संस्करणहरूलाई हामीले पुरा गर्दै आइरहेका छौँ.
1: हजुर, चुनौतीहरू छन्, यथा छन् चुनौतीहरू खेल क्षेत्रमा खेल जगतमा, र तपाईँहरूले यसरी अवार्ड कार्यक्रम गरिरहँदा चुनौती नभएका होइनन्, तर पनि तपाईँहरूले सकारात्मक सोच र सम्भावना देख्नुभयो र त्यो सम्भावना अझै पनि हाम्रा सरकारवाला निकाय वा भनौ गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद वा पोखरा महानगर हुन सक्छ, ती सरकारवाला निकायले देख्नुपर्ने हो कि यो क्षेत्रलाई अझ विकसित वा भनौ यो क्षेत्रमा अझ धेरै तपाईँहरूले अवसर देखाउन गाह्रो भएको हो कि तपाईँ के पाउनुहुन्छ यसरी खेल क्षेत्रमा काम गरिरहँदा?
2: पक्कै पनि अघि मैले थोरै जोडिसकेँ यसमा चाहिँ जो सरकारवाला स्टेक होल्डर संस्था जो प्रदेश सरकारको केन्द्र सरकारको मैले अघि भनिसकेँ यसपालि चाहिँ हामीले यसपालि यो विगतका समय पनि नभएको होइन अलिकति सीमित बजेट मात्र भएको कारणले गर्दा अलिकति चुनौती हामीलाई बढी भएको हो र पक्कै पनि सरकारवाला स्टेक होल्डर संस्थाले पनि यसलाई चाहिँ अलिकति चासो दिनुपर्ने भन्ने यहाँको प्रश्नमा चाहिँ त्यो खालको आशय देखिन्छ. र पक्कै पनि मैले अघि पनि भनिसकेँ प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश सरकारले विगतको समयमा जो संस्थापक मुख्यमन्त्री हुनुहुन्थ्यो पृथ्वीराज गुरुङ हुने बेला रातो किताबमै 10 लाख रुपियाँ छुट्टिएको थियो र अलिक सहज भएको थियो र त्यसपछि अलिक के त्यस्तै विविध कारणले गर्दा संरचनागत रूपमा प्रदेश सरकार परिवर्तन भयो. त्यसपछि चाहिँ त्यसलाई रातो किताबमा नै पारिएन र पछि केही समयपछि फेरि रातो किताबमा यो प्रदेश खेलकुद परिषद मार्फत चाहिँ 5 लाख रुपियाँ यसरी सहयोग आइरहेको छ र पोखरा महानगरपालिका नि विगतको समयमा चाहिँ हामीलाई कम्तीमा पनि 2 लाख रुपियाँ, 1.5 लाख रुपियाँ, 2.5 लाख रुपियाँ त्यसरी चाहिँ प्रत्येक वर्ष हेरिराख्नु भएको छ भने यसपालि अब मेयर धनराज आचार्यज्यूलाई र जुन खेलकुद विकास जो त्यहाँ खेलकुद समिति छ विकास समिति छ जस्तै त्यसको अध्यक्ष हाम्रो दीपक गोदार हुनुहुन्छ भने वडा नम्बर तीनका वडा अध्यक्ष र वडा नम्बर पन्ध्रका वडा अध्यक्षज्यूले पनि त्यसलाई अलिकति सहकार्य गरे। यसपालि चाहिँ हामीले 5 लाख रुपियाँ बनाइदिनु भएको छ। पछि पनि यसमा स्थानीय तह र प्रदेश सरकारको अपनत्व भएको जस्तो महसुस भएको छ। र पनि मैले अघि नै जोड दिएको थिएँ, अलिक कम भयो कि हाम्रो प्रदेशमा विशेष गरेर 85 वटै गाउँपालिका हुनुहुन्छ। नजिकका गाउँपालिका विशेष गरेर कास्कीमा नै पोखरामै प्रत्येक वर्ष हुने भएको हुनाले अलिकति बढी चासो चाहिँ जो यहीँ भएको जुन कास्कीको 4 वटा गाउँपालिका छ, जो अन्नपूर्ण गाउँपालिका, यसै गरी माछापुत्री गाउँपालिका, मादी गाउँपालिका र यसरी रूपा गाउँपालिकालाई चाहिँ प्रत्येक वर्ष हामीलाई केही टोकन मनी मात्र हुने। उहाँले हामीले भने जस्तो हामीले सोचे जस्तो चाहिँ एकदमै उहाँले एकदमै थुप्रै राजनीतिकतामै बजेट पार्ने त होइन, तर पनि उहाँले प्रत्येक वर्ष टोकन मनी चाहिँ हामीलाई सहयोग गर्नु। र पनि हामीले अब ढोका ढकढङ हुँदै अरू जुन 50 वटा गाउँपालिका पालिकाहरू हुनुहुन्छ तीमध्ये पनि केही बेला बेलामा चाहिँ ठ्याक्कै उहाँले प्रत्येक वर्ष सुनिश्चित नगरे पनि हामीले लौन सहयोग गर्न पुरो यसरी हामीले यो खालको सत्कर्म गरिरहेका छौँ। हामीले एउटा चाहिँ खेलाडीहरू प्रशिक्षकहरू र पुराना चाहिँ त्यो खालको हामीले चाहिँ वर्षौंसम्म चाहिँ जीवनै अर्पण गर्नुभएका जुन खेल क्षेत्रमा लाग्नुहुन्छ त्यस्ता मूर्धन्य व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले यही किसिममा यही कार्यक्रम मार्फत चाहिँ प्रत्येक वर्ष हामीले लाइफ टाइम एचिभमेन्ट अवार्ड जस्तो सम्मान गरिरहेका छौँ भनेर उहाँहरूलाई यस्ता खालका उद्देश्यहरू भनेपछि केही पालिकाहरूबाट पनि सहयोग आउने क्रम रहेको छ। र पनि यसलाई अझ व्यवस्थित र सुनिश्चित तरिकाले 85 वटा गाउँपालिकाबाट 5-5 हजार रुपियाँ 10-10 हजार रुपियाँ दह अथवा उहाँहरूले सक्ने 50-50 हजार रुपियाँ गर्न सकेन भने यो कार्यक्रमलाई सहजमा गर्न सकिन्छ। र पनि कतिपय विविध कारणले गर्दा चाहिँ यस्ता खालका कार्यक्रमहरूमा अब हाम्रो पालिकामा चाहिँ छुटाउनु मिल्दैन भन्ने यस्ता कुरा पनि कहिले काहीँ आउने र कहिले काहीँ त्यस्ता खालको पनि आउने भएको कारणले गर्दा यहाँले जुन जोड्नु भएको छ अपनत्व चाहिँ लिइराख्नु भएको छ र हामीले यसलाई चाहिँ अझै सुरुमा पनि जोड्यौँ अझ एक खालको संरक्षकत्व जस्तो उहाँहरूले चाहिँ साँच्चै अलिक 10 लाख रुपियाँ पोखरा नामै पोखरा स्कुल भएको छ। अझ यसमा त म हार्दिक आग्रह र अनुरोध के गर्न चाहन्छु भने अब सम्भवतः अब फेरि पनि यो स्थानीय तहको चुनाव नजिकै नै छ। अब पोखरा महानगरपालिका लगायत देशभरि नै अब त्यो चुनाव नजिकै नै छ। अब पोखराका महानगर मेयर महानगरपालिकाका मेयर धमला जाचार्यजी हुनुहुन्छ र यस उहाँकै पालामै एक खालको संरक्षकत्व जस्तो यसलाई चाहिँ यो पोखरा नामै पोखरा एउटा ऊ जस्तो पनि हुन्छ। त्यो भगवान्ले त उहाँलाई हामीले बेला बेलामा भेटको बेला भनेका छौँ औपचारिक
1: कार्यक्रमहरू भएको छ र यो कार्यक्रम यो पोखराको मात्र होइन, गण्डकी प्रदेशको मात्र होइन, होइन चिङ्गो नेपाल अन्तर्राष्ट्रिय स्तरीय कार्यक्रम हामीले पोखरामा आयोजना गरिरहँदा सबैको साथ र सहयोग आवश्यक पर्छ हुनुपर्छ भनेर चाहिँ यो किसिमको काम गरिरहनु भएको छ र घर घसाउने काम पनि भइरहेको छ। हुन्छ, फेरि पनि म तपाईँलाई धेरै धेरै बधाई शुभकामना र यो कार्यक्रमको सफलताको पनि कामना गर्न चाहन्छु। वैशाख 31 गते यो कार्यक्रम हुँदैछ र फेरि पनि धेरै धेरै बधाई तपाईँलाई।
2: हस्, धन्यवाद यो समय र संवादको लागि तपाईँले जुन रूपमा यो अवसर दिनुभयो र पक्कै पनि सम्पूर्णले यो मैले अघि पनि भने फेरि पनि देशभरिबाट र विदेशभरिबाट यो सञ्चार माध्यम मार्फत हाम्रो संस्थाको आवाजलाई बुलन्द बनाउनको निम्ति अथवा यो कार्यक्रम यो 10 औं संस्करणको कार्यक्रमलाई सफल बनाउनको निम्ति यो छात्र सहयोग चाहिँ कविताज्यू मार्फत मैले साथ दिनुभयो र यो समय पनि उपलब्ध गराइदिनु भयो। साँच्चै यो 10 औं संस्करणमा मैले फेरि पनि दोहोऱ्याउन चाहन्छु, पोखराको इभेन्ट सेन्टर पोखरा महानगरपालिका यो लेखाइ नजिकै बुलौनीमा चाहिँ पोखरा इभेन्ट सेन्टर छ, त्यहाँ वैशाख 31 गते हामीले समय ठ्याके 3 बजे भनेका छौँ र त्यतिखेर सबैले साथ दिएर त्यहाँ उपस्थित सबैले अघि मैले अर्थ मात्र होइन त्यहाँ उपस्थित भएर पनि यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको निम्ति चाहिँ साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित यो समय सम्वाद मलाई सँग उपलब्ध गराइदिनु भयो कविताजी। यहाँलाई र यहाँको लोकप्रिय सञ्चार माध्यमलाई पनि धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा चाहन्छु। हस्, नमस्कार, धन्यवाद।
1: हुन्छ, धेरै धेरै धन्यवाद फेरि पनि तपाईँको महत्वपूर्ण समय महत्वपूर्ण विचारको लागि फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। आजको श्रृंखलामा हामी सँगै हुनुहुन्थ्यो नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगर। यसै संस्थाले 10 औं रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख 31 गते आयोजना गर्दैछ पोखरा इभेन्ट सेन्टरमा। त तपाई पनि खेल पारखी हुनुहुन्छ, खेल प्रेमी हुनुहुन्छ, खेल जगतलाई अझ नजिकबाट बुझ्न चाहनुहुन्छ भने यस कार्यक्रममा तपाईँको पनि साथ र सहयोगको हामीले अपेक्षा गर्दै र फेरि पनि मलाई टेक्निकली सपोर्ट गर्नुहुने अरविन्द विक्रम राणालाई धेरै धेरै आभार व्यक्त गर्दै म कविता श्रेष्ठ पनि बिदा माग्छु। हस्त नमस्कार, तपाईँको बाँकी पल सुन्दर अनि सुखद रहोस्।
3: 93.4 मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नातिनुहोस्।
0: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडाज्यू हरेक महिनाको दोस्रो शनिबार
9: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
0: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
8: उपचार हुने रोगहरू
0: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचो, फोन 061-586-5636, मोबाइल 98560-36536, 98560-00536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
10: ए,
11: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए,
11: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन हो।
13: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था, अब घरमा पठाउनुहोस् पैसा, हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति, सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँमा, तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
12: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
14: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: आहा, हस् हस् अनि हुलाकमा पो जानु
11: हो नि हुलाकमा जाऊ न
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
11: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
14: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
11: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
14: ए सहरमा मात्र होला नि
11: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
17: टाइम चेक
18: यति बेला पूर्वाह्नको 9 बजेको छ
19: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
20: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
21: गुड मर्निंग पोखरा
18: तपाईको दिन शुभ रहोस् शनिवार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

0: हेलो नमस्ते एन्ड गुड मर्निङ
1: रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ट्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौँ। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि समिजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाई हामी सँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। र आज शुक्रबार गुड फ्राइडे पनि भन्छौँ हामी होइन। अब आजकल त अब गुड फ्राइडे पछि गुड स्याटरडे र गुड सन्डे पनि छ होइन। अब तीन दिन बिदा हुन्छ लगभग भनौँ एउटा हिसाबले। केही प्लानिङ गरिहाल्यो भने पनि अब मजासँग समय पुग्ने कि चाहिँ केही अब घुम्न जाउँ या हामी सबै गुनासो गर्छौँ नि परिवारसँग समय दिन सकिएन आफूलाई। कहाँ हुनुहुन्छ तपाईँ हामी सँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। र आज शुक्रबार गुड फ्राइडे पनि भन्छौँ हामी होइन। अब आजकल त अब गुड फ्राइडे

0: एक दिनले भए पनि थोरै थोरै मेटाइदिए जस्तो छ होइन.
1: तपाईँको रेडियो सेटको 93.4 MHz सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखराको यो श्रृंखलामा हामी तपाईँको लागि उपस्थित छौं. आज खास गरी अब शुक्रबारको दिन भन्ने बित्तिकै कतिपय हुन्छ नि सिने प्रेमीहरूको लागि चाहिँ अब यो नयाँ सिनेमा रिलिज हुन्छ भन्ने खालको पर्खाइ पनि हुन्छ. अब तिमीलाई फेरि
0: एकदम सिनेमा प्रेमी एकदम फिल्म हेर्नुपर्ने एकदम
1: हलमा पुगेर नहेर्ने खासै इन्ट्रेस्ट लाग्दैन तर होइन हल पुगेरै हेर्नुपर्ने फर्स्ट कसैको बानी चाहिँ के हुन्छ फर्स्ट फुटेज फर्स्ट डे फर्स्ट सो हेर्नुपर्ने हुन्छ कि
0: तिमीहरू पहिलाबाट नै यो बानी चाहिँ छुट्या छैन है अहिलेसम्म.
1: होइन त्यो त्यसको मजा छुट्टी हुन्छ नि त्यसको फेरि मलाई चाहिँ कस्तो हुन्छ नि भन्दाखेरि त्यो हुन्छ नि सिनेमा हेर्न जाँदाखेरि हुन्छ नि त्यो अगाडि त्यो सुरु स्टार्टिङदेखि नै हुन्छ नि कास्टिङदेखि नै भनौँ न इन्डसम्म पुरै नसकिँदासम्म पुरै हेर्नुपर्ने हुन्छ कि त्यो चाहिँ हुन्छ नि कुन ब्यानरमा फिल्म बनाएकोदेखि लिएर त्यो डिक्लेमर्सदेखि लिएर सबै कुराहरू
0: हेर्न मनपर्छ तिमीलाई कसैको त्यो बानी चाहिँ त्यस्तै हुन्छ होइन कसैलाई.
1: अब यो सिनेमा नेपाली सिनेमाहरू पनि अब अहिले चाहिँ अलिकति राम्रो राम्रो सिनेमाहरू आइरहेको छ. अब अलिकति यो हुन्छ नि
0: अहिले चाहिँ तिमीलाई हेर्नै मन लागेको सिनेमा चाहिँ के छ.
1: मलाई चाहिँ हेर्नै मन लागेको सिनेमा भन्नुपर्दाखेरि अब लाली बजार यो अलिकति फरक चाहिँ कथा चाहिँ यसले प्रेजेन्ट गर्न खोजेको हो कि भन्ने खालको चाहिँ छ होइन. आज रिलिज हुँदैछ खासमा अब यो हलमा चाहिँ अब गत शुक्रबार लाग्नुपर्ने थियो अनि यसमा के अलिकति चाहिँ यसमा चाहिँ त्यो जुन समुदायको कथा उठाइएको थियो त्यो समुदाय प्रति चाहिँ अलिकति असन्तुष्ट रहेको हुनाले मुद्दा पनि पर्यो होइन. अहिले चाहिँ अब यो अदालतले चाहिँ अब रिलिज हुन्छ नि फुकुवा गरेपछि अहिले चाहिँ रिलिज आजदेखि रिलिज हुँदैछ. यो सँगै अब नेपाली सिनेमा चाहिँ मालती मंगले र गुरुआमा तीनवटा सिनेमा लाग्दो रहेछ आज होइन. गुरुआमा मालती मंगले र लाली बजार यो तीनवटै सिनेमा चाहिँ अब फरक फरक टाइटलले पनि खास फरक फरकै होला अब यो भन्ने लाग्छ.
0: अहिले लाली बजार र मालती मंगलले त अलिकति विवाद सँगसँगै अब अहिले चाहिँ त्यही खालको चाहिँ परिवेशहरू आएको छ. तर वास्तवमा भन्यो भने त्यस्तो चिजहरूले चाहिँ फेरि अलिकति दर्शकहरूलाई तानिराख्या हुन्छ कि भन्ने कुरा हामी चाहिँ कस्तो छौँ भने अब के नै रहेछ र भन्ने टाइपको चाहिँ त्यो खालको हुन्छ नि एउटा क्युरियोसिटी त्यो उत्सुकता मेटाउनको लागि पनि हल जान्छु. ठिकै छ तिमी हल गएर मलाई चाहिँ कहानी भन्दा नि मलाई फेरि मलाई त्यस्तो कहानी सुन्न नि रमाइलो लाग्छ.
1: भनिहाल्छु अगाडि अगाडि कहानी त त्यो हुन्छ नि यो कस्तो फिल्म हो भनेर त म त्यो 3 मिनटको ट्रेलर हेरेर भनिदिन्छु.
0: अहिले चाहिँ नभन तिमी अर्काको पेटमा लात हान्ने
1: कहानी. अब यो चाहिँ अब लाली बजार वादी समुदायको कथामा आधारित हो होइन. अब यो बुधबार उच्च अदालत पाटनले प्रदर्शनका लागि खुल्ला गरेको छ. सर्टकोड आर्ट्सले निर्माण गरेको यो फिल्म चाहिँ स्वस्तिमा खड्काले वादी समुदायको महिलाको भूमिका चाहिँ होइन निर्वाह गरेको छ. यसमा अब रविन्द्र सिंह बानिया मुकुन्द कुमार श्रेष्ठ समयरा थापा यो यसमा अलि एकदमै चाहिँ अलिकति अरू कलाकार सँगसँगै यो अहिले यो हुन्छ नि बाल कलाकारको पनि चर्चा छ कि यो फिल्म चाहिँ अनि अब डेब्यू गरेका कलाकारहरू विशाल देवकोटा प्रशंसा सुवेदी होइन रहेको छ. यसमा चाहिँ रविन्द्र सिंह बानिया होइन को चाहिँ अब यसमा रोल मुख्य रोल पनि रहेको छ. अनि खास गरी अब अर्को मालती मंगलेको पनि अब यिनीहरू पनि एकदमै प्रचारमा लागिरहेको छ देशव्यापी प्रचारमा अघिल्लो होइन यो फिल्म प्रचारमा लागिरहेको थियो. यसमा चाहिँ अब खासमा अब विजय बराल वर्षा राउत होइन मेक्सम गौडेल प्रकाश घिमिरे सरिता गिरी होइन यो बाल कलाकार नरिन थापा मनसु सापकोटा लगायतको अभिनय छ. यो फिल्महरूको चाहिँ दुईवटै फिल्मको चाहिँ होइन प्रिमियर गरिसकिएको छ. एउटाको बुधबार एउटाको बिहिबार प्रिमियर गरिसकेको छ होइन. यो दुईटै फिल्मको चाहिँ खासमा चाहिँ अब अलि प्रतिक्रिया राम्रै आइरहेको छ मिश्रित प्रतिक्रिया आएको छ. अनि त्यसपछि गुरुआमा चाहिँ अर्को सिनेमा हो यो दुईवटा सिनेमा सँगसँगै आजबाट प्रदर्शनमा आउन लागेको यो प्रेम सुनि सुनाहरू निर्माण तथा निर्देशन गरेको यो फिल्म चाहिँ अब विशेष गरेर दूरदर्शनसँग सम्बन्धित छ होइन. कसरी चाहिँ किशोर किशोरीहरू दूरदर्शनमा फस्छन् अभिभावकको भूमिका के हुन्छ होइन भन्ने सन्दर्भ यसमा जोडिएको छ. अब यसमा मिथिला शर्मा गौरी मल्ल बुद्धि तामाङ टिका सानो र सुषमा थापाको अभिनय यसमा हेर्न सकिन्छ.

0: तीनवटा सिनेमालाई अब यो सफलताको शुभकामना दिन चाहन्छौ हैन फ्राइडे रिलीजका यो तीनवटा सिनेमा
1: तिमीलाई चाहिँ अब यो कुन कुन हलमा रिलीज हुँदैछ त्यो हललाई चाहिँ सम्पर्क गरेर एउटा टिकटको लागि भन्नु पर्यो क्या अब यसरी तिमीले चाहिँ एडभर्टाइज गरिदिइरहेछ नि त यसरी
0: हलको एडभर्टाइज गराएन मैले त सिनेमाको सिनेमाको प्रबल एडभर्टाइज पनि होइन यसलाई चाहिँ भनौँ न जानकारी गराएको होइन अब यो सिनेमाको बारेमा किन
1: भइसकेपछि
0: सिनेमाको बारेमा किन पनि चर्चा गरेको भन्दाखेरि आजदेखि चाहिँ यो सिनेमा सम्वाद हुँदैछ चलचित्र पत्रकार संघले चाहिँ लुवाङमा आजदेखि सिनेमा सम्वाद गर्दैछ भोलि चारवटा सेसन हुँदैछ आज सिनेमा साँझ भनेर गर्दैछ होइन त्यो कार्यक्रममा पनि सहभागी हुँदैछु कि तिमी पनि जाँदैछौ नि त त्यो हिसाबले पनि अब सिनेमाको बारेमा चाहिँ नेपाली सिनेमाको सन्दर्भमा अब यो हुन्छ नेपाली सिनेमाको पछिल्लो समयको सन्दर्भ कुराकानी गर्ने हो भने चाहिँ सिनेमाहरू मेकिङको हिसाबले होइन चाहिँ राम्रै बनिरहेको छ पहिले पहिलेको तुलनामा चाहिँ अब कतिपय चाहिँ अब त्यसमा हुन्छ नि कमजोरीहरू त रहला नै तर जुन हिसाबले बनिरहेका छन् जुन वेमा बनिरहेका छन् होइन टेक्नोलोजी वाइज पनि अनि त्यसपछि मेकिङ वाइज पनि राम्रै बनिरहेका छन् भन्ने हो होइन अब यो फिल्मको प्रबन्धन गर्नु काम चाहिँ होइन गर्नुपर्छ राम्रा सिनेमाहरू बनिरहेको सन्दर्भमा चाहिँ राम्रा सिनेमाले प्रबन्धन गर्नुपर्छ भन्ने हो
1: ओके रेडियो अनुपूर्ण तिरानब्बे थप्लो चार मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा अहिलेको लागि एउटा साङ्गीतिक शैली

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्वे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-00-67-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: भर्ना खुल्यो.
8: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो. हाम्रा विशेषताहरू
7: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम दायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको.
8: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ. विस्तृत जानकारी लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ.
7: फोन 061-434-900, मोबाइल 98-560-70-705.
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ.
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
10: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा. ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ. कन्ट्याक्ट 98-513-55-928. विजिट www.landmarknepal.com.

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिपी नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: होइन कसको अनि कस्तो छु? नेपाल लाइफ इन्सुरेन्स 25 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि? भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध। सम्बन्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29। समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्प गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Όχι, το φαγητάκι για χαμηλή το γκίτ δάκιο. Η γκίτ σούνι σάκε πασίκε, σάντζι, αλλά κουμπ, τέτοι βέλασε η φλίμ κουπονί εκδόν τσόρσα δύο. Και όχι την λόγη από φλίμ κα τσόρσα, γόντι να τα κρίσει. Η φλίμ κουπονί ધીરે τσόρσα δύο, τέτοι βέλασε στο μέμα. Σόγσονι γκίτ λίπονι ધીરે τσόρσα πάκο, τι και κουμπ, ιού, ράδα, ινδουστάνικα γκίτ, σε ધીરે σούνι, τι γκίτ, ρωσί, τζαβό, τι γκίτ, बेलामा सम्झिँदा ती पलहरू चाहिँ कस्तो रमाइलो लाग्छ कि यो गीत सकेको पनि मैले थाहै पाइनँ अहिले चाहिँ होइन एउटा छुट्टै खालको माहौल क्रिएट गरिरहेको हुन्छ एनिवे अब रमाउने भनेर चाहिँ कहिलेकाहीँ पुराना समयहरू सम्झेर पुराना सम्बन्धहरू सम्झेर पुराना पलहरू सम्झेर पुराना गीतहरू सम्झेर हुन्छ नि कहिलेकाहीँ एल्बम हेर्दै जाँदाखेरि हामी चाहिँ घरमा त्यो फोटो पुरानो एल्बम हेर्दै जाँदाखेरि कतिखेर त्यो आफ्नो अनुहारमा चाहिँ मुस्कान आउँछ पत्तै पाउँदैन कि जीवन भने नि त्यस्तै कि पुराना पलहरू सम्झिरहँदाखेरि चाहिँ कतिखेर आफ्नो एउटा चाहिँ अनुहारमा चाहिँ मुस्कान आउँछ थाहै हुँदैन त्यस कारण चाहिँ ती पुराना ती पलहरू चाहिँ सम्झिरहनु पर्छ आफू फ्रेस हुनलाई मुस्कान ल्याउनको लागि यावत हुन्छ नि एउटा चाहिँ छुट्टै खालको एउटा भाइब्स आफूमा ल्याउनको लागि जस्तो लाग्छ मलाई
1: हो अब यो गीतहरूले होइन अब पुराना मुभीहरूले होइन वा एउटा समयमा त्यो समयको प्रतिबिम्बित गरेका विषयहरूले चाहिँ पुराना दिनहरूमा फेरि हामीलाई डोराइरहेको हुन्छ जस्तै तिमीले यौवन अवस्थामा सुनेका गीतहरू होइन आज सुन्दाखेरि फेरि तिमीलाई त्यही समयमा पुर्याउन सक्छ भनेको यो हुन्छ नि यो भनेको चाहिँ हामीले टाइम ट्राभल गरे जस्तै हो होइन यी पुराना चिजबिज भनेको जस्तै हामी किन पनि पुराना चिजबिजहरूलाई किन चाहिँ होइन संग्रहित गर्न रुचाउँछौ होइन सुन्ने मात्र होइन होइन कतिपय वस्तुहरू पनि हुन्छ त्यस्ता खालका कुराहरू तिमीले जस्तै पुराना पुराना चाहिँ होइन चिजहरू देख्दाखेरि तिमीलाई पुराना यादहरू आउँछ आज तिमी चाहिँ होइन पोखरा बजारमा जाँतो नहोला होइन कहीँ गएर जाँतो हेर्यो भने त्यो पुराना दिनहरूमा तिमी तत्काल पुगिहाल्छौ कि होइन त्यो टाइम ट्राभल गरेर पुराना दिनमा पुगिहाल्छौ र तिमीले त्यो जाँतोमा चाहिँ मकै पिसेको याद गरिहाल्छौ वा तिमी ढिकी देख्यौ भने होइन त्यो खालको टाइम ट्राभल गरेर फेरि त्यो दिनमा पुगिहाल्छौ भनेको गीत संगीतले मात्र होइन हामीलाई वस्तुहरूले पनि त्यो ठाउँमा पुर्याउँदो रहेछ होइन त्यो कारणले गर्दाखेरि हामीलाई ती पुराना कुराहरू चाहिँ असाध्यै मनपर्छ जहाँ हामी फेरि फर्केर पुग्न सक्दैनौँ यादले मात्र पुग्न सक्छौँ कि होइन त्यो कारणले गर्दाखेरि यी गीतहरू हामीलाई किन सधैँ सुनिरहौँ लाग्छ भन्दाखेरि त्यहाँ हाम्रो केही न केही कनेक्सनहरू भइरहेको हुन्छन् केही न केही कुराहरू किस्साहरू हामीसँग जोडिएका हुन्छन् त्यो कारणले गर्दाखेरि हामीलाई यी कुराहरू चाहिँ मनपर्ने हो कि खासमा चाहिँ होइन
0: पक्कै पनि एकदम ती चिजहरू चाहिँ जोडिराख्या हुन्छ कि हामीलाई कहिलेकाहीँ पुराना चिज हो फाल्दिउँ भन्ने हुन्छ नि तर पुराना चिजहरू फाल्दिने भन्दा पनि पुराना चिजहरू चाहिँ सम्हालेर राख्ने चाहिँ लाग्छ चाहे त्यो समय होस् सम्बन्ध होस् या चाहिँ होइन यादहरू होस् त्यो सम्हालेर राख्नुपर्छ कहिले काहीँ तिमीले भनिहाल्यो नि घरमा जब हामीले कतै जाँदाखेरि पुराना ती चिजहरू चाहिँ भेट्छौँ जस्तै तिमीले ढिकी जाँतोको कुरा गर्यो होइन घरमा पनि पुराना चिजहरू भेटिरहँदाखेरि चाहिँ त्यो खालको अवस्थाहरू चाहिँ सृजना गर्छ क्या जो पुराना कुराहरूलाई चाहिँ एकैछिन भए पनि हामी त्यो ठाउँमा त्यो समयमा चाहिँ पुगिराखेका हुन्छ एनिवे हामी पुरानो कुरा किन गरिराखेका छौँ भने कहिलेकाहीँ पुराना कुराहरूले चाहिँ नयाँ ताजगीपनहरू पनि दिन्छ त्यो कारणले पनि त्यो कुराहरू चाहिँ गरिराखेका छ अब यसो भनिरहँदाखेरि चाहिँ अब आज शुक्रबारको कुराहरू तपाईँको मुडको कुराहरू आउँछ धेरै प्लान बनाउनु भएको छ होला कहाँ कतै जान्छु यावत भन्ने कुराहरू चाहिँ होइन अब कतिपय ठाउँमा चाहिँ तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने त्यो यात्रा गर्ने ठाउँमा चाहिँ के कस्तो अवस्थाहरू छ त्यो पनि बुझ्नु होला होइन अहिले अब यो पानी परिराखेको कारणले गर्दाखेरि चाहिँ यो भनौँ न पहिरो खस्ने यो चाहिँ भएको छ जस्तै अब यो मुगलिन सडकमा चाहिँ सुक्खा पहिरो खसेर चाहिँ अवरुद्ध भएको छ यो इच्छा कामना गाउँपालिकामा होइन तुइन खोलामा चाहिँ पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको छ यस्ता खालका कुराहरू चाहिँ बुझ्न पानी कतिको पर्दैछ त्यो पानी परिसकेपछि त्यो ठाउँको वातावरण कस्तो छ यावत कुराहरू चाहिँ बुझेर तपाईँ हिँड्नुहोला तपाईँको यात्रा गर्नुहोला अब तीन दिनसम्म तपाईँ पक्कै पनि मैले हिजो अस्ति पनि भनिराखेको थिएँ सरकारले जब आइतबार बिदा दियो आन्तरिक पर्यटनहरू चाहिँ पर्यटकहरू चाहिँ बढ्ने र चाहिँ त्यो पर्यटन पर्यटकीय स्थलहरू चाहिँ एकदम ती ठाउँहरू चाहिँ एकदम भरिभराउ भएको छ यो भनेको चाहिँ एउटा गजबको खुसी पनि हो यो अर्थतन्त्र आफैमा बलियो हुनु यो आन्तरिक पर्यटकहरूले पनि यसरी भरिभराउँदाखेरि चाहिँ अर्थतन्त्र बलियो हुनु अब हामी चाहिँ बाह्य पर्यटनलाई मात्र केन्द्रित भइरहन्छ कि विदेशबाट पर्यटकहरू चाहिँ आए मात्रै हाम्रो चाहिँ आर्थिक स्थितिहरू चाहिँ होइन अलिकति उकासिन्छ भन्ने चाहिँ भन्छौँ त होइन, तर हामीले चाहिँ आन्तरिक पर्यटकहरूलाई पनि जोड्न सक्यौं भने चाहिँ हामी हाम्रो अर्थतन्त्रमा चाहिँ बलियो हुन सक्छौं। यो कुरालाई पनि सम्बन्धित निकायले चाहिँ ध्यान दिनुपर्ने आवश्यक चाहिँ देखिन्छ।
1: तपाईँ रेडियो अनुपूर्ण 93.4 MHz सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी फेरि अर्को एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौ।

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक सिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाइ लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भलो बिग्रेको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक फोन 061-585-6536 मोबाइल 98-560-36536 98-560-00-536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: यत्र वर्षादेखि मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
4: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला।
5: मरेको के हो
6: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
6: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
11: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
10: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: लिटिल स्टेप माभि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 भर्ना खुलिसकेको छ।
5: हाम्रा विशेषताहरू:
4: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप माभि सिमलचौर पोखरा, फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 पूर्वान्न 4 खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप माभि सिमलचौर पोखरा।
6: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार राष्ट्रिय वाणिज्य बैंकले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार। कम ब्याज, सहज प्रक्रिया, 5 करोड़ आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता। उत्पादनमूलक उद्योगलाई बैंकले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
7: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवानसिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9856019218 9808557710।
4: ट्रिङ ट्रिङ जब घन्टी बज्यो
5: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो, आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
6: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
5: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
6: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
7: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
8: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
7: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
6: फोन 0168578788 9841717230।
9: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
15: होइन, कसले भन्यो?
14: गाउँभरि हल्ला चलिरहेछ त।
15: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
14: कस्तो मन छुने कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
15: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
14: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
16: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
17: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
16: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
18: 9 PM.
19: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
20: डर लाग्नु, निद्रा नलाग्नु,
19: अनौठा विचार आउनु,
20: निराशा बढ्नु, खुसी नहुनु,
19: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
20: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
19: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
20: छटपटी हुनु, चिटचिट पसिना आउनु,
19: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
20: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
19: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
20: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कोलगेट मैक्स पे निंद्रा भगाओ ताजगी जगाओ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला पूर्वाह्नको 10 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार
2: बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पोस्ट्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-00-67-130
2: बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: सय, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले पनि आउनु लखपति, कहिले करोडपति।
8: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभलक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
9: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढ़ाई हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा।
1: फोन 061-570-210-585-307।
0: Be the Galaxians, be the difference. Dedicated to academic excellence since 1994.

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: Hello.
2: Hazur, namaskar.
1: Hello.
2: Namaskar kaka, sunnu bhayo na?
1: Hello. Hello.
3: Hello. Ali thulo swarle bolnus na. खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिपी नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: IMB Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखा बाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
8: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
9: सर्टिफिकेट इन डेन्टल साइन्स,
10: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
9: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
10: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
9: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
10: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
10: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
11: अब गरी किन्ने गरौ विचार, राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
12: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
11: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
12: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमौ गाउँ सहर फरर।
11: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ पनि अब नातिनुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक, फोन 0865685636, मोबाइल 9856036536, 9856000536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
5: टाइम चेक।
6: यति बेला पूर्वाह्नको 11 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनमा। पोखरा कलिनको आजको अर्को नयाँ श्रृंखलामा उपस्थित भइसकेको छु शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै यति बेला क्रममा अन्यहरूबाट मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके ल, आजको यो श्रृंखलामा हामी छौ मिति 2083 साल वैशाख महिनाको 25 गते। हेर्दा हेर्दै वैशाख महिनालाई पनि विदाई गर्ने बेला भइसकेको छ। अंग्रेजी तारिक अनुसार 2026 मे 8 तारिक रहेको छ आजको यो दिनमा। ल, बाहिर त्यति चर्को घाम नलागे पनि पोखरा आसपासमा मलिन मलिन भए पनि घाम चाहिँ लागिरहेछ, पानी चाहिँ परेको छैन। हिजो पनि हल्का हल्का साँझतिर पानी पर्छ कि पर्छ कि पर्छ कि जस्तो थियो, तर पनि खासै पानी चाहिँ परेन। तपाईँलाई यसो जानकारी गराउनु पर्दाखेरि होइन, कोही कतै निस्कँदै हुनुहुन्छ, आज शुक्रबार छ होइन, सरकारले त खास सार्वजनिक विदा दिएको छ, घरमै बस्नुहोस्, यो पेट्रोलियम पदार्थ जुन छ यो आयात चाहिँ कम गर्नको लागि भनेर होइन, तर पनि दुई दिने विदाले पोखरामा पर्यटकीय जुन नगरी पोखरामा चाहिँ फाइदा पुगेको भनेर पनि समाचारहरू आइरहेका थिए। अब यो आफ्नै ठाउँमा छन् कुराहरू, आफ्नै ठाउँमा व्याख्या छन्। अब आज जुन शुक्रबारको यो दिनमा चाहिँ भोलिबाट शनिबार पनि बिदा, आइतबार पनि दुई दिन होलिडे हुन्छ, सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ, त्यसले गर्दाखेरि पनि अब कतै प्लानिङ गर्दै हुनुहुन्छ होला जानको लागि होइन। मैले त प्लानिङ गरिरहेको छु जानलाई घुम्न किनकि मेरो छुट्टी नै हुँदैन, कसरी घुम्न जाने होइन त अब सरकारी जागिरी परिएन होइन, अब के गर्ने, शनिबार पनि आउनु पर्यो, शुक्रबार पनि आउनु पर्यो, आइतबार पनि आउनु पर्यो, यो बार पनि भन्नु भएन, उबार पनि भन्नु भएन, अब यस्तै छ, छुट्टी भन्ने कुरा पाइँदैन, छुट्टी भन्ने मिलाउनुपर्छ कि, छुट्टी भन्ने पाइँदैन। 11:05 गएको छ, आज एकदम विशुद्ध गफका हुन्छ शुक्रबारको एपिसोडमा छौँ। हुन त हिजो पनि त्यस्तै त्यस्तै थियो होइन, तर आज पनि गीत सङ्गीत सुन्दै यसो गफकाप गर्दै केही महत्वपूर्ण जानकारीहरू जोड्दै कार्यक्रमलाई मैले अगाडि बढाउँछु। आज पनि त्यसका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भनेर भनिएको छ, अब यो सम्भावनालाई सम्भावनाकै रूपमा ल्याउँ, प्री मनसुनको अवधि छ होइन, त्यही भएर कतै निस्कँदै हुन्छ के छ कसो छ त्यो आफै विचार पुर्याउनु होला, तपाईँ सबैजनालाई थाहा नै छ होइन, मैले पनि भन्दै आइरहेको छु। अर्को कुरो के छ भन्दाखेरि पहिरोले नारायणगढ मुगलिन सड़क खण्ड अवरूद्ध भएको थियो, सुक्खा पहिरो खसेर आज बिहान त्यो सड़क खण्ड अवरूद्ध भएको र केही बेर अगाडि मात्रै उक्त सड़क खण्ड दुईतर्फे रूपमा नै सञ्चालनमा आएको छ। चितवनको इच्छा कामना गाउँपालिका 5 तुइन खोलामा सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको हो र अहिले उक्त सड़क दुईतर्फे रूपमा नै खुला भएको छ, निर्वाहत रूपमा गाड़ीहरू सञ्चालन भइरहेका छन् र केही बेर अवरूद्ध पनि भयो, केही घण्टा जति अवरूद्ध भएको नारायणगढ मुगलिन सड़क खण्ड अहिले चाहिँ खुला छ। तपाईँ कोही सुन्दै हुनुहुन्छ भने थाहा पाइहाल्नुभयो होइन, नारायणगढतिर होइन चितवनतिर उता बुटोलतिर कतै जान खोज्दै हुनुहुन्छ भने, अब बुटोल जाँदै त वैकल्पिक मार्ग पनि छँदैछ, स्याङ्जातिरबाट पाल्पा हुँदै सिद्धबाब हुँदै बुटोल निस्कन सकिन्छ, तर पनि यताबाट जाने कोही हुनुहुन्छ भने अब चाहिँ नारायणगढ मुगलिन सड़क खण्ड एकदम खुला छ, ढुक्कको साथ आउनुहोला। यस्तै खालका प्रश्न प्रसंगहरू छन्, प्रश्न होइन प्रसंगहरू छन्। मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी भएको भनेर पनि खबर आइरहेका छन्। यस्तै यस्तै छन् धेरै प्रसंगहरूमा जोड्छु कार्यक्रममा अहिलेको लागि भने सपना भई आँखामा आउने एकदम मिठो गीत छ, यहाँले पक्कै पनि सुनिसक्नु भएको छ होइन, दक्षिणा भन्ने चलचित्रबाट हो, ब्याकग्राउण्डमा उठिसकेको छ गीत, सबैजनाको लागि राख्छु, त्यस पछाडि म आउँछु है, लेट्स इन्जोय।

यहाँले पक्कै पनि सुनिसक्नु भएको छ होइन, दक्षिणा भन्ने चलचित्रबाट हो, ब्याकग्राउण्डमा उठिसकेको छ गीत, सबैजनाको लागि राख्छु, त्यस पछाडि म आउँछु है, लेट्स इन्जोय।

अघि चलचित्र दक्षिणाबाट यो आवाज तपाईँको लागि मैले प्रस्तुत गर्ने कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ। फ्रिक्वेन्सी मोडुलेसन यानि कि एफएम ब्यान्डको 93.4 मेगाहरू सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं। करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहन्छु। 11 बजेर 11 मिनट अनि 11 सेकेन्ड त नभनौ, 12 मिनट भइसक्यो है। यति छिटो छ, अब के गर्ने, यो समय, यो दिन, यो क्षण अब फर्केर आउनेवाला छैन। प्रत्येक पल, प्रत्येक क्षणहरू तपाईँको फर्केर आउनेवाला छैन, तपाईँले बुझ्नुहुन्छ। मैले यति भनिरहँदाखेरि कति सेकेन्ड बिताइसकेँ होला, होइन? यस्तै हो, यसरी नै सेकेन्ड सेकेन्ड बित्दा बित्दै दिन बित्छ, दिन बित्दा बित्दै महिना बित्छ, महिना बित्दा बित्दै वर्ष बित्छ, वर्ष बित्दा बित्दै एक दशक बित्छ, दुई दशक बित्छ, तीन दशक, चार दशक,

0: चाहिँ नि जीवनचक्रहरू चलिरहेको छ। अब कार्यक्रममा तपाईँ पनि सहभागिता जनाउन चाहनुहुन्छ भने 0615340040 मार्फत आउनुहोला। फेसबुक लाइभमा पनि धेरैजना साथीहरूले कमेन्ट गरिरहनु भएको छ, उहाँहरूका कमेन्टहरूलाई पनि म रिड आउट गर्छु। यहाँहरूले पक्कै सुनिरहँदाखेरि कमेन्ट पनि गर्नुहोस् होइन, कमेन्ट गर्नुभयो भने पो बल्ल तपाईँको कमेन्टहरूलाई म रिड आउट गर्न पाउँछु। साथसाथमा फोन पनि गर्न सक्नुहुनेछ 0615340040। सबैजनालाई थाहा नै छ 0615340040 यति हान्नुभयो भने मसँग कुराकानीको लागि जोड्नै नसक्नुहुनेछ भन्दै अहिलेको लागि अब यसो प्रसङ्गहरूतर्फ पनि लागौं होइन। फेसबुक लाइभको कमेन्टहरूलाई पनि रिड आउट गरौं, यसै यसै गर्ने अगाडि बढ्ने हो। ओके, फेसबुक लाइभको कमेन्टतर्फ म लाग्छु। हामीलाई कार्यक्रम सुनेर शिवकुमार विश्वकर्माले हिम्जादेखि कमेन्ट गर्नुभएको छ, घरबाट टाढा बस्नेहरूलाई मात्र थाहा हुन्छ, घरबाट टाढा बस्नेहरूलाई मात्र थाहा हुन्छ कमाईको मूल्य भन्दा बढी एक्लोपनको पीड़ा कति गाह्रो हुन्छ होइन। नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, पोखरा 10 औद्योगिक क्षेत्रदेखि गाह्रो छ हौ हाम्रो सबिन दाईलाई अरे है, मलाई के गाह्रो छ र गाह्रो सबैलाई छ होइन, तपाईँहरूलाई पनि छ मलाई पनि छ अरूलाई पनि होला, तर गाह्रो देखाउनुहुन्न कि सहज छ भन्नुपर्छ कि होइन। तपाईँले लेखेको यो सायरी एकदमै गजब लाग्यो शिव, घरबाट टाढा बस्नेहरूलाई मात्र थाहा हुन्छ घर कमाईको मूल्य भन्दा एक्लोपनको पीड़ा कति गाह्रो हुन्छ, धेरै गाह्रो हुन्छ है। ल थ्याङ्क यू सो मच शिव, जय रेडक्रस भन्नुभएको छ, जय रेडक्रसको जय नै होस् भन्नुहोस् मैले पनि होइन। कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, नमस्कार नमस्कार म गामबाट हो भनेर भन्नु पनि गानबाट भएछ हो, यता मौसम राम्रो छ, मजाको घाम लागिरहेको छ, भोलि पोखरा झर्ने काम छ अरे, आज नझर्ने त आजै आउनुहुन्छ होला भनेर ढुक्क परिरहेको, तपाईँ फेरि भोलि पुऱ्याइदिने कि कृष्ण। रेडियो अन्नपूर्णको एकदमै शुभचिन्तक, बेला बेलामा यसो प्राइजहरू पनि स्पोन्सर गर्ने, तर आजभोलि त त्यस्तो केही अकेजन अवसर केही आएको छैन त्यसले गर्दाखेरि पनि होला होइन कृष्ण। केही अवसर आउने बित्तिकै म सम्झिहाल्छु नि फेरि कृष्णलाई, नसम्झेर कसलाई सम्झिने हो र। ओके, 11:14 स्टुडियो घडीमा कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ, र पोखरा कलिनमा हामी फरक फरक तरिकाबाट कार्यक्रममा सञ्चालन गर्दै आएका छौँ। कहिले मैले टपिक्स मात्र लिएर आउँछु, कहिले प्रश्न लिएर आउँछु होइन, कहिलेकाहीँ फेरि त्यो यस्तो हुन्छ नै भन्ने हुँदैन कि होइन, यसो गुनगुनाउने कुरा गर्ने त हो नि होइन, प्रश्न उत्तरसँगै पनि रहन सकियो, त्यस पछाडि अब यो विषयवस्तुमा आज यसो कुरा गरौँ त भन्ने प्रसङ्ग चल्दा चल्दै निस्कँदै निस्कँदै होइन त्यहीबाट पनि केही कुराहरू आउन सक्छन्। यसै गर्ने कार्यक्रम पोखरा कलिन दौडिरहेको छ, तपाईँसँग कुराकानी गर्ने क्रममा यति बेला क्रममा एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्ते।
1: हेलो नमस्ते सबिनजी, गुड मर्निङ।
0: गुड मर्निङ गणेश गुरुङ, के छ हाल खबर?
1: हजुर आराम छु।
0: आराम चाहन्छु भन्नु न।
1: आरामैको कामना गर्दछु।
0: एकदम ठिकठाक छ मलाई पनि। अनि के छ माटे पानीतिर?
1: सबै राम्रै छ, यसो रेडियो सुनेर आएको, रेडियो सुनेर बसिरहेको छु।
0: एकदम ठिक छ, खुसी लाग्छ सुन्नुहुन्छ, फोन गर्नुहुन्छ जी होस् होइन।
1: होइन फोनमा गर्ने साथीहरू नि धेरै हुनुहुन्छ नि सुनेर बस्ने।
0: होइन सुन्नुहुँदो रहेछ, मैले धेरै थाहा भए, मेरो धेरैजना साथीहरू मैले नियमित सुन्छु भन्नुहुन्छ, तर फोन चाहिँ अब त्यस्तै हो, समस्या परिस्थिति हुनसक्छ होइन। अब गाडीमा हिँड्ने साथीहरूले तपाईँको कार्यक्रम त म नियमित सुन्छु नि, ठ्याक्क मेरो त्यति बेला हिँड्ने बेला हुन्छ होइन, तपाईँको कार्यक्रम त गजब लाग्छ सुन्छु भन्नुहुन्छ, धेरैजना हुनुहुन्छ। एकदम एकदम 100%। अब यता तपाईँहरू त फोन मार्फत आउनुहुन्छ, फलानु आयो भन्ने हुन्छ होइन, सुन्ने साथीहरूले पनि त धेरै हुनुहुन्छ नि त त्यो क्याटेगोरीभित्र,
1: कोही फोनबाट आउनुहुन्छ, कोही सुनेर बस्नुहुन्छ,
0: कोही यता फेसबुक लाइभको कमेन्टबाट आउनुहुन्छ,
1: कोही फेसबुक कमेन्टमा आउनुहुन्छ, यसो कहिले कहिले
0: फोन पनि हान्नुहुन्छ,
1: फोन पनि गर्दै हुन्थ्यो हाम्रो फेसबुकमा कमेन्ट गर्नुहुने साथीहरू, एक दुईजनाले त गर्नुहुन्छ सुनिरहेको छु, तर एक दुईजना चाहिँ हुनुहुन्छ फोन पनि कहिले पनि गर्नुहुन्न यो उहाँहरू चाहिँ,
0: मेनली भनेको हाम्रो शिव हो के, शिवले कहिले कहीँ चाहिँ फोन गर्नुहुन्छ।
1: एकचोटि गरे जस्तो लाग्थ्यो, यता के भएर याद छ अहिलेसम्म,
0: तर उहाँ चाहिँ रक्तदानमा पनि आउनु भएको थियो, मसँग भेट पनि भयो।
1: ए
0: रगत दानै गरे जानु भयो
1: ए हजुर
0: त्यो भयो अब हाम्रो कृष्ण परिवार अब हाम्रो डनै हुनुभयो उहाँ चाहिँ
1: त्यो त म त अब रक्तदान त गर्न मन लागेको छ अब पहिला त यो अहिले यो
0: हजुर
1: दम दीर्घ रोगी जस्तै भएछ कि यो दबाई खानुभयो भएर
0: दीर्घ रोगी अब औषधि खाने भएपछि त कुरै सकिहाल्यो कि रक्तदान गर्ने
1: नियमित औषधि खाने भएपछि
0: रक्तदान गर्ने मिल्दैन
1: त्यस्तो भएर नत्र त एकदम मन छ नि पहिला हाम्रै समाज घर पनि गर्यो दुई तिनचोटि है
0: ए तपाईँको समाज घर
1: समाज घरले आयोजना गरेको यो हिमाली समाजतिर नि दिए त्यस्तो धेरै उस्तो दिन पाएन दुई तिन चारचोटि दियो होला
0: ए गुड गुड ल त्यही त हो राम्रो छ अब आफ्नो समयले साथ दियो शरीरले साथ दिएसम्म दिने त हो नि होइन अब सधैँ दिन्छु भन्नु नि त कहाँ पाइन्छ ठिक छ तपाईँको यो जुन पुण्य कामको लागि पनि धेरै धेरै धन्यवाद अब तपाईँले प्रेरणा दिने हो क्या अरूलाई
1: के अरे अब आजभोलि युवाहरूलाई अब अलिक बुझ्नेहरूलाई त सबैलाई थाहा नै हुन्छ के अरे है
0: सबै
1: सबैलाई ज्ञानै छ बुझाउने भन्दा नि अब उहाँहरू सबैले बुझ्नु भएको छ त्यही हो कोही नमिलेरै होला अनुकूल नमिलेर कोही कोही त्यस्तो नि हुन्छ त्यही भएर नाक होला
0: एकदम ल ठिक छ गणेश एकदम खुसी लाग्यो केही सुनाउने हो र
1: छैन
0: छैन है
1: हाजिर हाजिरी
0: एकदम एकदम ठिक छ ल एकदम खुसी लाग्यो
1: लेख्दिनु है
0: हजुर
1: प्रेजेन्ट लेख्दिनु के
0: बुझिनँ
1: हाजिरी जनाइदिनु
0: ए हाजिर त भइसक्नु भयो ल गणेश एकदम खुसी लाग्यो सम्झिँदै गर्नु है त सुन्दै गर्नु नमस्ते हुनुहुन्थ्यो गणेश गुरुङ माथि पानीदेखि हामीलाई फोन गर्नुभएको थियो हाम्रो नियमित श्रोता एकदम कार्यक्रम नियमित सुन्नुहुन्छ सहभागिता जनाउनुहुन्छ अहिलेको लागि अर्को एकजना साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत उहाँसँग कुराकानी गरौँ है त नमस्ते साईराम जमुना दिदी के छ हालको एकदम ठिकै छ त हुँदैन नि एकदम ठिक छ एकदम ठिकै छ
2: एकदमै घाम चर्किरहेको छ गर्मी छ एकछिन पछि फेरि वारेर पानी पर्छ पोखरा कति बेला घाम चर्किन्छन् पछि फेरि पानी दर्किन्छ थाहै
0: हुँदैन हुँदैन हुँदैन ल ठिक छ अनि
2: मिठो पर्तिजा हुने भाइले पनि केही नसुनाइ जानुभयो
0: ए होइन उहाँले अलि अस्ति केही दिन अगाडि सुनाउनु भएको थियो त्यही भएर मैले कर पनि गरिनँ उहाँको आफ्नो सेड्युल हुन्छ सेड्युल अनुसार उहाँले सुनाइहाल्नुहुन्छ तपाईँले बरु के के के गीत सुन्ने भन्ने हुन्छ ल भनिहाल्नुहोस् त म गीत खोज्दै राख्छु यता
2: मैले
0: गाह्रै भन्नुहोस् न गाह्रै थोरै त्यही
2: चित्रको होइन गाह्रो होइन गाह्रो त मैले गाएको गीत बजाइदिनु है त
0: ल ल ल
2: लोकगीत
0: गाउनुहोस् न गाउनुहोस् बजाइहाल्छ ल गाउनुहोस् गाउनुहोस् ल

छोरा पाखी बसा बसे आधा उमेर गयो घर बारी गोठा पानी पहिरोले लाग्यो दैव पनि हामीलाई मात्रै लाग्यो जस्तै भयो ए बाबु फर्का।

0: गाँव बेसी मेला छोरा रोदै गोरखपुर बेलामा। हजुर धन्यवाद।
1: तपाईँले सबै गीत तपाईँले गाइदिनु भयो, मैले बजाउनु नपर्ने भयो कि?
0: होइन, अरू पनि बाँकी छ मलाई पुरै कहाँ।
1: होइन, यो गीत लगभग मैले 3 मिनटको जति भेटाएँ होइन, यो गीत गाउने कसले गाउनु भयो थाहा छ?
0: लोकबहादुर छेत्रीले पहिला, अहिले विमल राज छेत्रीले पनि गाउनु भएको
1: छ। विमल राज छेत्रीले गाएको सुन्ने कि लोकबहादुर छेत्रीले गाएको सुन्ने भन्ने हो कि?
0: मेरो लागि दुवै बराबरै हुनुहुन्छ है, उनले गाउनु भएको छ भने।
1: यो लोकबहादुर छेत्रीले गाउनु भएको अलिक थोरै रहेछ, जम्मा 2 मिनट भन्दा माथिको भेटाउन सकिन।
0: हजुर, त्यो थोरै नै सुनाउनु नि त, धेरै मैले सुनाएँ होइन।
1: विमल राज छेत्रीले गाउनु भएको कति छ भन्ने हो कि?
0: हजुर,
1: विमल राज छेत्रीले गाउनु भएको पनि छ भन्यो, तर ठ्याक्कै भेटाउन सकिएन त्यो।
0: जुन सुनाउनु भए नि हुन्छ है, जुन पनि अब बराबर गायक कलाकार सबै बराबर भनेर म फेरि एकजना गायिकालाई मान्दिनँ, धेरैले विरोध गरेन है।
1: ठिक छ, त्यो अहिले त्यतातिर नजाऊ, अहिले यसलाई मान्छु मान्दैन फेरि।
0: हजुर
1: ल, ठिक छ। यो गीत मैले यहाँ भेटाइसकेको छु, यो गीत यहाँले सुन्दै गर्नुहोला भन्दै छुटौँ है त।
0: हस्
1: हस् हस्।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाई लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
3: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-35-96-98-012-35-444।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो, होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-9972-77।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
1: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5834-834।
8: मम्मी, गर्मी भयो के चिसो पिउना
9: पिउनालाई चिसो उठाउ हले
8: हले गर्मीमा नयाँ ट्रिक
9: रिफ्रेशमेन्ट बा न्यूट्रिशन मिक्स
8: चिसो हले।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
1: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-55-8-34।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560192018 9028557710।
3: ओहो घर त एकदम
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: Hello, Pokhara calling.
1: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ. त्यस अगाडि एउटा गीत पनि राखेँ मैले अहिलेको लागि भने धेरै बेर कुराइदिनु कोही साथी हुनुहुन्छ. नमस्ते हजुर. नमस्ते, के छ हालखबर? के छ सुमन गुरुङ हालखबर?
2: सुमन गुरुङ
1: ठिक छ. खाना खानुभयो?
2: खाना खाने क्रममा समाचारमा छु. चार भन्ज्याङमा मुरुङमा पनि सँगै हुनुहुन्छ.
1: चार भन्ज्याङ
2: तपाईँ भैसाली कम्रो के हो मेरो मोबाइल हो कि?
1: ए मोबाइलमा होला. ल सुनिरहेको छ अहिले?
2: सुनेछु.
1: ल अनि के छ चार भन्ज्याङ तमु समाजमा के कार्यक्रम छ?
2: त्यो सिमेकै भन्छ कि तिन दिनमा एउटा गाउँको त्यो पढे पर्ने सिमेकै हो कि तिन दिनमा चार भन्ज्याङ.
1: ए ल अरू के छ नयाँ नौलो?
2: नयाँ नौलो त्यही त भन्ने.
1: रेडियो सुन्नु भएको छ?
2: लिमिट सुनेछु.
1: हो
2: म यतापट्टि छेउमा आएर बस्छ. भित्रभित्र खानपिन कार्यक्रम हुँदैछ गुरुङहरूको. त्यही त हो, मान्छे मर्यो त्यही हो.
1: अनि
2: जानु पर्यो, मान्छे मर्छन् गुरुङको. धेरै सही त्यो भएर.
1: ल ठिक छ, ल ठिक छ, सम्झिनु भयो, एकदम खुसी लाग्यो. फेरि फेरि पनि सम्झिँदै गर्नु होला है त.
2: अहिले जमुना पनि एउटा गीत रोड्नु भयो होइन? आमा सम्बन्ध होइन, मलाई पनि एउटा गीत सुनाइदिनु है.
1: ल भन्नुहोस् त.
2: आमाले घाँस काट्दै गर्दै भिरमा जन्मेको मान्छे म.
1: बुढेसकालको सन्तानको रहरमा जन्मिएको मान्छे म होइन?
2: आमाले घाँस काट्दै गर्दै भिरमा जन्मेको मान्छे म.
1: ल मैले थाहा पाइसकेँ त्यो गीत.
2: पुरुष हो ठ्याक्क मलाई.
1: ल ल सुन्दै गर्नु होला है त. हस् हस्
2: हस्
1: हस् थ्याङ्क यू. उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ, हामीलाई उहाँले रामबजारदेखि फोन गर्नु भएको थियो. उहाँसँगको कुराकानीलाई पनि मैले टुङ्गाइसकेको छु. आमाले घाँस काट्दै गर्दा भेरोमा जन्मेको मान्छे म, बुढेसकालको सन्तानको पेरमा जन्मिएको मान्छे म होइन? ओके, त्यो गीत पनि सुनाउला. यता फेसबुक लाइभमा पनि एकजना साथीले गीत रोज सक्नु भएको छ. तपाईँ पनि शून्य 61543040 मार्फत आउन सक्नुहुनेछ. दिमाग दुईतिर नचल्दो रहेछ कि है, यता बोल्ने यता टाइप गर्ने गर्न अलिक गाह्रो हुँदो रहेछ. शिशिर रोगीले गाउनु भएको आवाज तपाईँको लागि म राखिहाल्छु, त्यस पछाडि फेरि आउँला है त. आज यस्तै गरी स्पेसल्ली गीत सुन्दै सुन्दै सुन्दै अगाडि बढ्नुपर्छ. त्यस पछाडि पनि एउटा कमेन्ट छ, त्यो कमेन्ट सँगसँगै म गीतलाई पनि उठान गर्छु. तर यहाँ ब्रेक आयो कि, हामीले ब्रेक लिनुभन्दा नि यहाँ युट्युबले ब्रेक लिइदिन्छ कि के गर्ने होइन? ल ओके, शिशिर रोगीको आवाज सबै क्रममा

अघि सिसिरीको आवाजले मनमुटु सबै सुन्छ। अब गजब छ यो गीत, जहिले सुन्दा पनि उत्तिकै सदाबहार लाग्छ कि यसको संगीत, यो गीतमा गीत गाउने गायकको आवाज एकदमै म्याच खाएको छ कि। एकनारायण भण्डारीले लेखेको यो गीत हो, विन्ध्यवासिनी म्युजिक मार्फत बजारमा आएको थियो। कुनै बेला यो गीत सुन्दाखेरि एकदमै मन सशक्क हुने खालको छ कि। आमाले घाँस काट्दै गर्दा भीरमा जन्मिएको मान्छे मरे है, कस्तो राम्रो कि। हेर्नुहोस् त ब्याकग्राउन्डमा बजिरहेको छ, बुढेसकालको सन्तानको भीरमा जन्मिएको मान्छेमा, कति राम्रो शब्दहरू छन्। शब्द आफैमा गरुङ्गा छन् कि, वेटदार वजनदार छन्, एकदम हेभी वेट होइन पक्कै पनि शब्दले। ल, बुढेसकालको सन्तानको पेरमा जन्मिएको मान्छेमा धेरै व्याख्या नगरौँ, जति व्याख्या गर्यो उति व्याख्या गर्न झन् मन लाग्छ, उति वजनदार छ यो गीत। बरु सुन्न एकचोटि 5340 0040 मार्फत कुराकानी गरौं। आउनुहोस् टेलिफोन लाइन मार्फत। यति बेला क्रममा धीरबहादुर गुरूङले कमेन्ट गर्नुभएको छ, लेख्नु भएको छ, सानोमा स्कूल पढ्दा विदा भइदिए हुन्थ्यो, स्कूल जान नपरे हुन्थ्यो भन्ने सोच्थे, तर आजकल स्कूल जान पाए हुन्थ्यो जस्तो लाग्छ, के गर्नु। छोराछोरी नाति नातिना जाने बेलामा स्कूल गएर के गर्नु, जहाँसम्म माटे पानीबाट गणेश भाइले भनेको कुरा भनेको म पनि रेडियो सुन्नेमा र फेसबुक लाइभमा पढ्छु, गुड मर्निङ सुन्दैछु है। हामी पनि धेरबहादुर गुरूङ, सीतादेवी गुरूङ लामाचौर मध्यमपाठबाट मुटु छुने लुम्लेको हावाले भन्ने गीत सुनाइदिनु र अनुरोध गर्छु। जय होस् भन्नुभएको छ, तपाईँको पनि जय होस्। यति बेला क्रममा हामी सुन्छौं त्यो गीत, मुटु छुने लुम्लेको हावाले भन्ने गीत हो। तपाईँसँग कुराकानी गर्ने क्रमै छु म। साह्रै मिठो गीत सुन्न पाइयो, खुसी लाग्यो, धन्यवाद दाई भन्नुभएको छ शिवले। तपाईँलाई पनि धन्यवाद सुनेर साथ दिइरहनु भएको छ। अहिलेको लागि तिलक बम्मलले गाउनु भएको यहीँ नजिकैको नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ लुम्ले, त्यही भएर पनि चिसो हुन्छ होला होइन। मुटु सुने लुम्लेको हावाले, लेट्स रोल इट।

0: अघि मुटु सुने लुम्लेको हावाले, साँच्चै लुम्लेको हावाले मुटु नै छुन्छ कि। परिवेश बयानबाट तिलक बम्मल्ल जो हाल अमेरिका बस्नुहुन्छ। यस्ता गीत गाउने मान्छे त नेपालमै बस्नु नि, कहाँ अमेरिका गएर बस्ने गयो होइन। एकदम मिठो आवाज थियो, लुम्लेतिर सर जाँदाखेरि चिसो हावा लाग्छ, त्यही भएर त्यो लुम्लेको हावाले मुटु छोएको होला होइन। म आफू घर जाँदाखेरि त्यही बाटो हुँदै जान्छु कि, अनि चिसो हावा खाँदै जानको लागि गजब छ कि बाटो, त्यसै भनिएको होइन कि। अनि लुम्लेको हावाले त्यसै मुटु छोएको छैन कि, तपाईँले अनुभव गर्नुभएको छ होला, मैले त अनुभव गरेको छु। एकछिन बस्छु टक्क, चिसो हावा खाएर बस्नु पनि फेरि मजै बेग्लै हुन्छ नि त होइन। ल, एकदम गजब ठाउँ छ लुम्ले, चिसो ठाउँ, नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ लुम्ले। भारतको चेरापुञ्जीपछि नेपालमा चाहिँ कास्कीको लुम्ले पर्छ सबैभन्दा धेरै पानी पर्ने ठाउँ अन्तर्गत होइन। परिवेश ब्यान्डका तिलक बम्मलले त्यसै गाउनु भएको होइन कि यो गीत। के गर्ने, अहिले पो बाहिर हुनुहुन्छ, अमेरिका बस्नुहुन्छ। ओके, 0165340040 स्टुडियोको टेलिफोन नम्बर खुला छ, अन्तिम अन्तिममा छौ। मेरो अनुरोधको गीत बजाइदिनु भएकोमा धेरै धन्यवाद छ है कार्यक्रम सञ्चालक भाइलाई भन्नुभएको छ धेरबहादुर गुरुङले। ल, धन्यवाद तपाईँलाई पनि मेरो कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ, मेरो भन्दा नि हामी सबैको कार्यक्रम, मैले त सञ्चालन मात्र गर्ने होइन, उत्पादन गर्ने रेडियो अन्नपूर्णले हो, त्यस पछाडि सबै श्रोताहरूको यो कार्यक्रम सबैको हो। धेरबहादुर गुरुङ र उहाँको फ्यामिली, उहाँको धर्मपत्नी सीता देवी गुरुङ दुवैजना हुनुहुन्छ लामाचौरबाट र कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूले, धेरै खुसी लाग्छ, सम्झिनुहुन्छ। अन्तिम अन्तिममा छौ, एकजना साथीलाई लिएर कार्यक्रमबाट म विदा हुँ कि भन्ने पनि लागिरहेको छ। अपडेटहरू खासै त्यस्तो केही पनि छैन, समाचारहरू भएको खण्डमा मैले भनिहाल्छु। मूल्य वृद्धिको सुनामीमा धराशायी भन्दै व्यवसायी भन्ने कुरा छ, अरू खासै के छ त। अब प्रधान न्यायाधीश हिजो नियुक्त हुनुभयो, अब एकै दिनमा कम्पनी दर्ता र खारेजी चाहिँ पाँच दिनमा हुने रहेछ, कम्पनी दर्ता एकै दिनमा हुन्छ। मलमा अलमल भएछ है, यो मलमा अलमल हुने बेला भयो, किसानले खेती गर्ने बेला हुन थाल्यो, मलमा अलमल हुन थालेछ, यो पनि एउटा कुरा। गोली प्रहार गरेर रकम लुट्ने समूहका चार महिनापछि पक्राउ परेछन्। नारायणगढ मुगलिन सड़क खण्ड खुलिहाल्यो। श्रम संस्कृति पार्टी र सुदन किराँती बीच एकताको सहमति हुँदैछ। रायो सागमा भेटियो विषादी, नष्ट गर्न निर्देशन भन्ने खबर छ। कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ परेछन्। अब अरू के छ, त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ, अरू केही छन्। मन्त्री परिषदको बैठक आज बस्दैछ, यहाँलाई थाहा नै छ है त। ल ठिक छ, अब हुन्छ, कार्यक्रमबाट छुट्यौं है त, के कसो छुट्यौं भन्दै थिएँ, एकजना साथी फेरि आउनुहुन्छ, के गर्ने, गाह्रो छ मलाई। ल, कोही साथी हुनुहुन्छ है त, नमस्ते। हेलो,
1: नमस्कार,
0: भन्नुहोस् त, को बोल्नुभयो? घरिघरि फोन नगर्नुहोस् है, म फोन लिँदिनँ यसरी है। ओके, हुन्छ, कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ, एकचोटि फोन गरिसकेपछि घरिघरि डिस्टर्ब गर्नु हुँदैन कि है, अब भोलि फेरि अर्को दिन पालो आइहाल्छ नि। ल ठिक छ, अब कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ, के गीत सुनौ त है, सुमन गाह्रो नमान्नु होला, एकचोटि फोन गरिसकेपछि यो कार्यक्रममा पटक पटक फोन गर्नुहोस् है, त्यति राम्रो हुँदैन कि, अब फेरि अर्को दिन कुराकानी भइ नै हाल्छ नि होइन। ठिक छ, अब के गीत सुन्ने त खै, के गीत सुन्ने, के गीत सुन्ने, के गीत सुन्ने भइरहेछ होइन, एउटा गीत त सुन्दै छुटिनुपर्छ, कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि छौ, गाह्रो नमान्नुहोस् सुमन, अब अर्को दिन फेरि हामी कुराकानी गरौँला। ओके, खै के गीत सुनौ, के सुनौ, के सुनौ, के सुनौ, के सुनौ, जमसमै बजारमा, ल बाह्र बज्न थाल्यो, जमसम बजारमा हावा पनि सरर हुँदैछ, नेपथ्य भ्यानबाट यो आवाज तपाईँको लागि राख्दै, गणेश गुरुङ माटेपानीबाट, जमुना तामाङ दिपबाट, सुमन गुरुङ हुन्छ राम बजारबाट। सुमन फेरि पनि फोन गर्नुभएको थियो, हामी पटक पटक फोन चाहिँ लिँदैनौँ, यसरी डिस्टर्ब चाहिँ नगरिदिनु होला, अन्य श्रृङ्खला फेरि कुराकानी भेटघाट भइ नै हाल्छ। जम समय बजारमा बाह्र बजे हावा सरर, यहाँको लागि छोड्दै आजको यो श्रृङ्खलाबाट। फेसबुक लाइभमा कमेन्ट गर्नुहुने धीरबहादुर गुरुङ, शिवकुमार विश्वकर्मा त्यस्तै हुनुहुन्छ, कृष्ण परिवार सबैजनालाई थ्याङ्क यू सो मच, यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्, जय होस्।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे
4: हले गर्मीमा नयाँ ट्रिक
3: रिफ्रेशमेन्ट पाउ न्यूट्रिशन मिक्स
4: चिसो हले।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-34-834।
3: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
5: ओहो नाचर बे, कति छाबा डिजाइन बे मारै गना किनानी खनि
4: पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: मम्मी गर्मी भयो के, चिसो पिउ न,
5: पिउ नलाई चिसो उठाउ हर्ने,
4: हर्ने गर्मीमा नयाँ ट्रिक,
5: रिफ्रेशमेन्ट पाउ, न्यूट्रिशन मिक्स,
4: चिसो हर्ने।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली
1: न्यू रोड भाटभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007 97-62-33-68-16।
3: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पोइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05 98-20-114-952। अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।
4: भर्ना खुल्यो
5: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
4: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
6: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
5: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय माभि पोखरा 15 नयाँ गाउँ।
4: फोन 061-434-900 मोबाइल 98-560-70-705।

0: 1 पॉइंट संघ सदै रिवॉर्डेड।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ अफेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: भर्ना खुल्यो
3: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
2: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
1: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
3: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ।
4: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: पोखरा युनाइटेड एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: पोखराकै रमणीय स्थल भद्रकाली मार्गमा अवस्थित एवं मर्यादित वातावरणमा पढाइ हुने
7: यस पोखरा युनाइटेड एकेडेमीमा शैक्षिक सत्र 2083 लागि प्री नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खोलिरहेको जानकारी गराउँदछौ।
6: फर्म वितरण भइरहेको छ। अभिभावक तथा विद्यार्थीहरूले चाहेको अवस्थामा फर्म भरी तत्काल इन्ट्रान्स दिन सक्नेछन्।
3: हाम्रा विशेषताहरू
6: बाल मैत्री विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था,
3: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू,
6: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
3: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था,
6: पोखरा नगर क्षेत्र भरि यातायातको सुविधा भएको,
4: सम्पर्क पोखरा युनाइटेड एकेडेमी।
7: फोन 061-552-4091-578-877, मोबाइल नम्बर 98-560-20059।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
8: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेशन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364, 580-725।

0: फाल्टे क्यूआरमा आबद्ध हुन आजै आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: 93.4

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला दिउँसोको एक बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5834-834।
3: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
4: हर्ले
3: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिक्स चिसो हर्ले।
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98-434-32-29।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजी

0: जिसद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हटे
2: हले गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हले
3: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
4: शिखर इन्सुरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: टेलिफोन पॉइंट सँग सधैं रिवार्डेड।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: घुटो घुटो पियो या सिर पर रमायो अब कर दी लाइकी चीज को
2: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: 93.4
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेनन्
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड
9: सुवर्ण अवसर
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
9: उपचार हुने रोगहरू
3: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
9: अपरेसन पश्चात दुखाइ कम हुने
3: उपचार गरेपछि छिटो निको हुने
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
3: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा
10: फोन 061-590-162-590-163
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: सल्लाहकार के रे क्या बच्चे?
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठीक ठाक।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9556019218 9028557710।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबै जाने यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मम्मी गर्मी भयो के, चिसो पिउ न, चिसो उठाउ हले हले, गर्मीमा नयाँ
9: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856099277।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
2: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि हो बाबा पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
1: ठिक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
2: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01590702175 सम्पर्क राख्नुहोला
3: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
4: थाहा छ
5: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नुपर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
6: मम्मी गर्मी भयो के चिसो पिउना
7: पिउनालाई चिसो उठाउ हरे
6: हरे गर्मीमा नयाँ
7: रिफ्रेसमेन्टमा न्युट्रिसन
6: चिसो हरे
8: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेगा ना खिनानी खनि तोला
9: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
8: ए नै स्याबा मारे दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे
9: हजुर किने झोको लाइनि छाब छाब छाब मारे डिजाइन गहना चैदी मिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
8: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
8: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-815 98-565-315 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान निभिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98560979277।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560081331, 97614115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: खाई ना रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
1: माउंट अन्नपूर्ण मावी को भर्ना सम्बन्धी सूचना
2: विगत लामो समय देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा तीन नदीपुरमा रहेको माउंट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुप देखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
1: विद्यालयका विशेषताहरू शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
1: आधुनिक शिक्षण विधिको प्रयोग
2: गायन नृत्य तथा संगीतका
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू
2: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड
1: गरिब तथा जिम्मेदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था
2: सम्पर्क माउंट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा तीन नदीपुर बीसी मार्ग
1: फोन नम्बर 061570718 मोबाइल 98463323636 इमेल info@mass.edu.np लभ टु लर्न लिभ टु सर्भ।
3: मम्मी गर्मी भयो के चिसो पिउना
4: पिउनालाई चिसो उठाउ हटे
5: गर्मीमा नयाँ ट्रिक
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
5: चिसो हटे।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे
3: हरे,
2: गर्मी मनाया त्यै रिफ्रेशमेन्ट पा, न्यूट्रिशन मिस चिसो हरे।
4: भर्ना खुल्यो
5: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
4: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
6: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
5: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
7: फोन 0164349000, मोबाइल 98560705।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम शीतोहरितको।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा, हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-5673-61 98461-5744 98460-1796
0: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार। रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: पोइन्ट सँग सधैं रिवार्डेड।
1: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
2: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा तीन नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
1: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
1: आधुनिक शिक्षण विधिको प्रयोग,
2: गायन नृत्य तथा संगीतका कक्षाहरू,
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
2: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
1: गरीब तथा जिहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
2: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा तीन नदीपुर बीसी मार्ग।
1: फोन नम्बर 061570718, मोबाइल 9843632836, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856987।
5: खुट्टु खुट्टु पियो या सिपमा रमायो, अब गर्दी लाइके चीसो हर्डी।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364, 580-725.

0: कोलगेट मैक्स फ्रेश निंद्रा भगाओ ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरुका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 084 46 525।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9556019218 9008857710।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274526537526।
5: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
6: यो मंगलदीप अगरबत्ती हो आमा, यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
7: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

0: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा, फोन 061-454-6089, 452-715।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
3: फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला।
1: स्थान पोखरा 17 ड्याम साइड क्रिस्टल एकेडेमी को पुरानो परिसर। सम्पर्क 97135453357।
0: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी।
2: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061450424, 98084646525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरले
1: हरले
3: गर्मी मनाया ट्रिक
2: रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिस
3: चिसो हरले
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
0: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
0: सम्पर्क मोबाइल 9856019218 9008557710 होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856099277
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ
6: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061581 मोबाइल नम्बर 9844324239
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426537526
8: हेलो
9: हजुर नमस्कार
8: हेलो
9: नमस्कार काका सुन्नु भएन
8: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
9: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
8: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
9: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
9: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्छन् त डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
8: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
11: अरू होइन, एसी लाइट ब्रिक नै रोज्नुहोस्।
10: किन एसी लाइट ब्रिक नै?
11: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
10: वाह, मैले खोजेको जस्तो रहेछ।
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
12: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपालको नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
4: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
4: 061-5736-9861-5144-61-7690।
0: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
5: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने
6: हर्ने गर्मीमा नयाँ ट्रिक
5: रिफ्रेशमेंट न्यूट्रिशन
6: चिसो हर्ने।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: होम केयर सेवा, होम केयर सेवा,
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोड सम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
3: हामी छौ तपाईको साथ, बनाउनु तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
3: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम सहरिसको
1: 93.4 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलियो।
3: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: आधुनिक शिक्षण विधिको प्रयोग,
4: गायन नृत्य तथा संगीतका कक्षाहरू,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
4: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
3: गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
4: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बीसी मार्ग।
3: फोन नम्बर 061570718, मोबाइल 98463 32836, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: सल्लाहकार
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कूलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
9: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061574513552976। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
11: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
12: उपचार हुने रोगहरू:
13: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
12: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
13: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
12: अपरेशन पश्चात दुखाइ कम हुने,
13: उपचार गरेपछि छिटो निको हुने,
12: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
13: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 162 590 163।

0: सुन न हामी कति दिन यसरी लुकेर भेट्ने होला है
1: बरु हामी सर्दाउ न त्यहाँ त छुट्टी संसार हुन्छ नि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
0: Ghar hos ya office, hotel hos ya restaurant, chito ra bharpardo internet sewa, Pokhara Internet, Pokhara ko brand. 25 वर्षको विश्वास गति सहपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: हामीले
6: शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको

0: गाउँभरि हल्ला चलिरहेछ त।
1: अरे हल्लाको पछि लागेर नि हुन्छ कै, कागले कान लग्यो भन्दैमा
0: कागको पछि लाग्ने त।
1: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
2: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
1: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ, त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
2: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
3: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ले
6: हर्ले, गर्मीमा नयाँ ट्विस्ट,
5: रिफ्रेशमेंट पम्प न्यूट्रिशन मिक्स, चिसो हर्ले।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: होइन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपालस नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एउटा राम्रो होला
3: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
2: किन एएसी लाइट ब्रिक नै
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तो रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35444
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन

उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर. के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ. स्वास्थ्य लाभ लिनुहोला. बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा. सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29.
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-576-361 98461-5744 98460-1796
0: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ने
4: हर्ने गर्मीमा नयाँ ट्विस्ट
3: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
4: चिसो हर्ने
5: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
6: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ
6: ई सेवा सबै सधैँ सँगै
0: भर्ना खुल्यो
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको
7: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
1: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
0: फोन 061-434-9000 मोबाइल 98-560-70-705

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपाली को गौरव,
5: नेपाली को पहिचान,
4: पाली खे ढाका टोपी
5: जसले शिर को शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल,
4: पाली खे ढाका टोपी, महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा, फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पाली खे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हर्ले
9: हर्ले, गर्मीमा नयाँ स्विच
8: रिफ्रेशमेन्ट बा न्यूट्रिशन मिक्स
9: चिसो हर्ले।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदयघात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्कमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5538 34।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: छैन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
3: मम्मी गर्मी भयो के चिसो
4: पिउनलाई चिसो उठाउ हटे
3: गर्मीमा नयाँ
4: रिफ्रेसमेन्टमा न्युट्रिसन
3: चिसो हटे।
5: पोखरा ग्रामर स्कूल उज्जवल भविष्यको सही शुरुआत।
6: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल डेमसाइटमा अब सञ्चालनमा।
5: फिस्टेल समूहद्वारा व्यवस्थापन,
6: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
5: स्टेम र अनुसन्धानमा आधारित सिकाइ,
6: जापानी अनुशासन, समय पालन र आत्म जिम्मेवारी,
5: कला संगीत, योग, माइन्डफुलनेस र मार्शल आर्ट।
6: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 भर्ना खुल्ला।
5: स्थान पोखरा 17 ड्याम साइड, फिस्टेल एकाडेमीको पुरानो परिसर। सम्पर्क 97-135-45-357।
6: पोखरा ग्रामर स्कूल, सिकाइ मात्र होइन जीवनको तयारी।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
8: सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।

0: Mexico. Ghutu ghutu piyo ya sip mara mayo.
1: Abu Gardi like it. Cheese so horny.
2: हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
4: भर्ना खुल्यो
5: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
4: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
6: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
5: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
7: फोन 061434900, मोबाइल 9856070705।
8: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
11: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह 12 बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 553834।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
4: विस्तृत जानकारीको लागि
5: 061-576-3161-9417-144 98460-1799।
4: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा

0: तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364, 580-725.

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो।
1: मम्मी गर्मी भाई के चीसो पिउन पिउन लाई चीसो उठाओ हटे
2: गर्मी मनाया
1: रिफ्रेशमेंट बार न्यूट्रिशन चीसो हटे।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
7: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तो रहेछ।
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-012-35-444।
8: पोखरा ग्रामर स्कूल उज्जवल भविष्यको सही शुरुआत।
9: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल वेबसाइटमा अब सञ्चालनमा।
8: फिस्टेल समूहद्वारा व्यवस्थापन,
9: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
8: स्टेम र अनुसन्धानमा आधारित सिकाई,
9: जापानी अनुशासन, समय पालन र आत्म जिम्मेवारी,
8: कला संगीत, योग, माइन्डफुलनेस र मार्शल आर्ट।
9: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला।
8: इसान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमीको पुरानो परिसर। सम्पर्क 97-135-45-357।
9: पोखरा ग्रामर स्कुल सिकाइ मात्र होइन, जीवनको तयारी।
10: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
11: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
10: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
11: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
10: आधुनिक शिक्षण विधिको प्रयोग,
11: गायन नृत्य तथा संगीतका कक्षाहरू,
10: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
11: व्यावहारिक तथा प्रयोगत्मक शिक्षणमा जोड,
10: गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
11: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बिसी मार्ग।
10: फोन नम्बर 061-570-718, मोबाइल 98-463-32-836, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
3: मम्मी गर्मी भयो के चिसो पिउना
4: पिउनालाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्रिक
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
3: चिसो हर्ले।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: होइन, रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम को। भर्ना खुल्यो
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
2: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
1: विस्तृत जानकारी लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ।
3: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-595-728, मोबाइल 98-560-0729।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
6: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ओहो नाचर बे, कति छ्याबा डिजाइन बे मारेको न किन नि खनि तोला खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी टोला
12: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
11: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
12: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
11: समुदाय रवा ता क्रिवा ज्याल जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
12: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
11: छतैरा त तान निभिम्द
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
14: पोखरा युनाइटेड एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना
15: पोखराकै रमणीय स्थल भद्रकाली मार्गमा अवस्थित एवं मर्यादित वातावरणमा पढाइ हुने
16: यस पोखरा युनाइटेड एकेडेमीमा शैक्षिक सत्र 2083 का लागि प्री नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खोलिरहेको जानकारी गराउँदछौ
14: फर्म वितरण भइरहेको छ अभिभावक तथा विद्यार्थीहरूले चाहेको अवस्थामा फर्म भरी तत्काल इन्ट्रान्स दिन सक्नेछन्
15: हाम्रा विशेषताहरू
14: बाल मैत्री विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था
15: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू
14: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
15: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था
14: पोखरा नगर क्षेत्रभरि यातायातको सुविधा भएको
17: सम्पर्क पोखरा युनाइटेड एकेडेमी
16: फोन 061-552-4091-578-877 मोबाइल नम्बर 98-560-20059
18: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
19: होम केयर सेवा होम केयर सेवा
20: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
19: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
20: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
19: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
20: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
19: सुत्केरी नवजात शिशुको हेरचाह
20: क्यान्सर सर्जरी राहतकारी हेरचाह
19: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
20: डाक्टर ल्याब सेवा
19: औषधि डेलिभरी सेवा
20: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2 77
21: पोखरा ग्रामर स्कूल उज्जवल भविष्यको सही शुरुआत
22: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल डेमसाइटमा अब सञ्चालनमा
21: फिस्टेल समूहद्वारा व्यवस्थापन
22: आधुनिक प्रविधि र अनुभवी शिक्षक
21: स्टेम र अनुसन्धानमा आधारित सिकाई
22: जापानी अनुशासन समय पालन र आत्मा जिम्मेवारी
21: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट
22: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
21: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमीको पुरानो परिसर सम्पर्क 97-135-45-357
22: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी
0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 01605910162

0: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9808557710
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9852355928 विजिट www.landmarknepal.com

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
4: फोन 061-570-2 10-585-307।
3: Be the Galaxy Ends. Be the Different. Dedicated to academic excellence since 1994.
5: Uhu
6: la. Lo lo lo lo morning ke ho.
5: हेरो त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रो गेयप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। यातायात व्यवसाय राष्ट्रिय महासंघको महाधिवेशन वैशाख 27 गतेदेखि पोखरामा हुँदै 2000 व्यवसायी सहभागी हुने। शुक्रबार बसेको मन्त्री परिषद बैठकद्वारा 15 जना अवैतनिक दूतलाई पदमुक्त। वैशाख 28 राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने। यस पटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुद्देश्य कक्षमा हुने। आगामी बजेट भने संघीय संसदको नयाँ प्रतिनिधि सभा कक्षबाट प्रस्तुत गर्ने गरी तयारी। निर्माणमा ढिलाइ भइरहेको तालचोक बेगना सड़कको तेस्रो पटक म्याद थप। अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75%। विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो। 20 जना पर्वतारोहीको खोजी चल्दै र एक दिवसीय अभ्यास श्रृंखलामा नेपालीको लगातार दोस्रो जित। अमेरिका 3 विकेटले पराजित। पोखरामा वैशाख अन्तिम साता देशभरिका यातायात व्यवसायी भेला हुने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा सहभागी हुन देशभरका यातायात व्यवसायी पोखरामा भेला हुने भएका हुन्। महाधिवेशन यही वैशाख 27 गतेदेखि 29 गतेसम्म हुने आज महासंघले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। पोखरा इभेन्ट सेन्टरमा हुने महाधिवेशनमा देशका 77 जिल्लाका 2000 व्यवसायी सहभागी हुने महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, यात्रुवाहक तथा मालवाहक सवारी साधनका संघ समिति कम्पनी प्राली पर्यटन सहकारीहरूका 387 महासंघ सदस्यहरूका करिब 2000 प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुँदैछन्। महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने महासंघका केन्द्रीय सदस्य केशव राज अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिलो दिन उद्घाटन सत्र चल्नेछ भने दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। महाधिवेशनको अन्तिम दिन नयाँ नेतृत्व चयन प्रक्रिया हुने उहाँले बताउनु भएको छ। महाधिवेशनले नयाँ नीतिसँगै नेतृत्व चयन गर्ने महासंघका सचिव भानुभक्त बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार नयाँ नेतृत्वको लागि अध्यक्षमा 2 वरिष्ठ उपाध्यक्ष सरोज सिटवाला र हरिशरण केसीले दावी गर्नुभएको छ। अर्का वरिष्ठ उपाध्यक्ष एनकुमार साई वरिष्ठ उपाध्यक्षमै दोहोरिने हुनेछ भने वर्तमान गण्डकी प्रदेश संयोजक केदार पौडेल पनि वरिष्ठ उपाध्यक्षका दावेदार रहेको उहाँले बताउनु भएको छ। त्यस्तै वर्तमान गण्डकी प्रदेश सचिव योगेन्द्र बहादुर केसीले उपाध्यक्षमा उम्मेद्वार दिनुहुने भएको छ भने वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दावी गर्नुभएको छ। सातौं महाधिवेशनमा व्यावसायिक नेतृत्व चयन हुने वरिष्ठ उपाध्यक्ष एनकुमार साईले बताउनु भएको छ। उहाँले भन्नुभयो, महाधिवेशनले व्यावसायिक नेतृत्व चयन गर्नेछ भने व्यावसायिकता र व्यावसायिक एकता मूल एजेण्डा बन्नेछ। उहाँका अनुसार स्वचालित भाडा समायोजनको मुद्दा महाधिवेशनमा उठ्नेछ। सरकारले स्वचालित भाडा समायोजन नगर्दा व्यवसाय मर्कामा परेको भन्दै त्यसको लागि साझा एजेण्डा बन्ने उहाँको भनाइ छ। यातायात क्षेत्र मर्यादित र व्यावसायिक बनाउनु नै आफूहरूको जोड रहने उहाँको भनाइरहेको थियो। सरकारले विभिन्न मुलुकमा कार्यरत 15 जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले विदेश स्थित ती अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी वैशाख 28 गते सोमबार अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले उक्त सम्बोधनको समयमा संघीय संसदका दुवै सदनका सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुनको लागि आह्वान समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बद्ध 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय उपस्थित हुनको लागि आह्वान गर्ने निर्णय भएको छ, प्रवक्ता पोखरेलले भन्नुभएको छ। यसै गरी मन्त्री परिषद बैठकले श्रमसँग सम्बन्धित महत्वपूर्ण अन्तर्राष्ट्रिय महासन्धिहरू अनुमोदनको लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 पोर्टुगल नम्बर 29 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनको लागि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको हो। सरकारले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र बाध्यकारी श्रम अन्त्यको लागि महासन्धिहरूलाई अगाडि बढ़ाउने निर्णय गरेको प्रवक्ता पोखरेलले स्पष्ट पार्नु भएको छ। संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो 2 बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ। संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकाले यसपटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा यो अधिवेशन सञ्चालन हुनेछ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता इकराम गिरीले जानकारी दिनुभएको छ। व्यवस्थित रूपमा नयाँ कक्षबाट बजेट प्रस्तुत गर्न पाइयोस् भनी संसद सचिवालयले पनि अपेक्षा गरेको छ। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा हाल रंगरोगन, आन्तरिक सजावट तथा नवीनतम उपकरण जडान लगायतका प्राविधिक काम भइरहेको उहाँले बताउनुभयो। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय व्ययको विवरण बजेट प्रस्तुत हुनेछ। प्री बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। जनप्रतिनिधिको माथिल्लो निकायका रूपमा रहने संसद अधिवेशनका क्रममा दैनिक जसो हुने आकस्मिक र शून्य तथा विशेष समय र प्रश्नोत्तर समयमा सदस्यहरूले समसामयिक विषय प्रवेश गराई छलफलमा भाग लिनुहुनेछ। अधिवेशनका क्रममा पछिल्लो समय जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सभामा पेश भई अघि बढ़ाइनेछ। सामान्यतया यस बीचमा जारी भएका अध्यादेश संसदको पहिलो बैठकमा प्रस्तुत हुनेछ। पहिलो बैठक बसेको मितिले 60 दिनभित्र ती अध्यादेशको छिनोफानो हुनुपर्छ, अन्यथा अध्यादेश स्वत निष्क्रिय हुन्छ। प्रतिनिधि सभामा हाल राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त 3 विधेयक छन्। वैकल्पिक विकास वित्त व्यवस्था सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभामा दर्ता छ। राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 विधेयक रहेको छ। त्यस्तै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन र नियमावली मसौदा समितिको प्रतिवेदन पनि प्रतिनिधि सभामा थाती छन्। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। कूटनीतिक प्रयासले नै समस्या समाधान गर्नेमा हाम्रो स्पष्ट धारणा छ, उहाँले भन्नुभएको छ। चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाइ छ। नेपाल सरकारले महाकाली पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो। साथै यो विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको प्रवक्ता छेत्रीले बताउनु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद पूर्व तयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज आयोजित राष्ट्रिय मनसून फोरम कार्यक्रममा उहाँले जल तथा मौसम सम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीवधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सकियो सहयोग पुग्ने बताउनु भएको छ। मनसून जन्य विपद व्यवस्थापनको लागि पूर्व तयारी कार्ययोजना प्रभावकारी बनाउन मौसम पूर्वानुमानको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ। कृषि क्षेत्रमा मौसम पूर्वानुमानले बाली व्यवस्थापन, सिंचाई तथा उत्पादन योजनामा सहयोग पुर्याउने बताउँदै मन्त्री श्रेष्ठले जलाशय व्यवस्थापन, जलविद्युत उत्पादन, यातायात, स्वास्थ्य तथा पूर्वाधार व्यवस्थापनमा पनि यसको उपयोगिता बढ़दो रहेको धारणा राख्नुभयो। जलवायु परिवर्तनको कारण मौसम प्रणाली थप अनिश्चित र जटिल बन्दै गएको उल्लेख गर्दै उहाँले मौसम सेवाको गुणस्तर सुधार गर्न वैज्ञानिक केन्द्रहरूको विस्तार, अनुसन्धान प्रवर्धन तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो। एआई, मेसिन लर्निङ र आधुनिक अल्गोरिदम प्रयोग मार्फत मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउनेतर्फ मन्त्रालय गम्भीर रहेको उहाँको भनाइरहेको छ। मन्त्री श्रेष्ठले मौसम तथा विपद पूर्वानुमान प्रणालीले सानो सतर्कताबाट पनि ठूलो जनधनको क्षति रोक्न सक्ने उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत प्राविधिक तथा विभागीय टोलीको प्रशंसा गर्नुभएको थियो। निर्माणमा ढिलाइ भइरहेको तालचोक बेगना सड़कको तेस्रो पटक म्याथप भएको छ। पोखरा महानगरपालिका 27 तालचोकदेखि 31 बेगना जोड्ने 4 लेनको उक्त सड़क 2 वर्षभित्रमा सक्ने गरी विक्रमसम्म 2079 असारमा सम्झौता भएको थियो। आगामी असारभित्र काम सक्ने गरी ठेक्काको म्याथप भएको महानगरपालिकाको सड़क शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभएको छ। तेस्रो पटक म्याथप भएको छ। निर्माण कम्पनीले आगामी असारभित्रमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ। उहाँले भन्नुभएको छ, अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75% र वित्तीय प्रगति 70% पुगेको छ। शहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व ब्याङ्क, परामर्शदाता लगायत सरोकार भएका निकायसँग छलफलमा
निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाउने गरी विक्रमसम्म 2079 असारमा सम्झौता भएको थियो। आगामी असारभित्र काम सक्ने गरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सड़क शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभएको छ। तेस्रो पटक म्याद थप भएको छ। निर्माण

2017 सकिएपछि तेस्रो पटक म्याद थपाएको हो। स्वच्छन्द सपना वर्ल्ड वाइड जेबीले निर्माण ठेक्का सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरू गरेको थियो। त्यस यता पनि निर्माण कम्पनीकै ढिलासुस्तीको कारण सड़क समयमा बन्न नसकेको हो। 3.28 किलोमिटरको उक्त सड़कमा जग्गा विवादका कारण पनि निर्माण प्रभावित हुन पुगेको इन्जिनियर गौतमले बताउनु भएको छ। महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने उहाँको भनाइ छ। यसअगाडि निर्माण कम्पनीले प्रतिबद्धता अनुसार सड़क निर्माणलाई गति दिन नसकेपछि स्थानीय स्तरबाट आलोचना हुँदै आएको थियो। विश्व ब्याङ्कको आर्थिक सहयोगमा उक्त सड़क 4 लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो। 1.49 अर्ब करोड़को लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक 75.48 करोड़मा ठेक्का सम्झौता भएको थियो। फुटट्र्याक, साइकल लेन र पार्किङ सहितको नमूना सड़क बन्ने जनाइएको छ। सड़क छेउछाउमा बगैंचा, सड़क बत्ती लगायतका आकर्षक पूर्वाधार निर्माण हुनेछन् भने सड़कमा 3 वटा पुल पनि बन्नेछन्। महानगरको गौरवका आयोजनाका रूपमा तालचोक बेगना सड़क स्तरोन्नतिलाई लिएको नगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ। 4 लेनको सड़क बनेपछि 7 तालको बाटिका भनेर चिनिने सिंगो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइरहेको छ। पृथ्वी राजमार्गसँग जोड़िएको उक्त सड़क बेगनास रूपा गाउँपालिका हुँदै लमजुङ जोड़िन्छ। तालचोक बेगनास सड़क पृथ्वी राजमार्गसँग जोड़िएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ़ने अपेक्षा गरिएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई हर्क साङबाङले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष साङबाङले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्रपति प्रमुखलाई दवाब दिए संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर जनतामा पुगेको दलले विधि मिचेर यस्ता कार्य गरेको भन्दै उहाँले यसमा राजनीतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। राई अध्यक्ष रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बन्नुभएकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अध्यावधि गरिने भएको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्लास्थित सुरक्षा निकाय स्थानीय तह तथा अन्य सरकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अध्यावधि गर्ने र विवरण अध्यावधि भए अनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको छ। जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घर परिवार मध्येको वास्तविक सुकुम्बासी हुन् होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहले गर्ने प्रमुख जिल्लाधिकारी तिवारीले बताउनु भएको छ। उहाँको अनुसार वास्तविक पहिचान गरिएका सुकुम्बासीलाई तत्काल अन्यत्र व्यवस्थापन, सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधि उपचार तथा परामर्श, महिला तथा अपाङ्गता मैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगायतको तयारी सम्बन्धित स्थानीय तहहरूले गर्ने निर्णय भएको छ। यस्तै वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने योजनासित आवश्यक सुरक्षा प्रबन्धको लागि स्थानीय तहहरूले जिल्ला प्रशासन कार्यालयमा माग गर्न सक्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँगको समन्वयमा जग्गाको अतिक्रमण हटाउन आवश्यक सुरक्षाको प्रबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी तिवारीले जिल्ला स्थित विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको नयाँ अतिक्रमणमा कड़ाईका साथ रोक लगाइने बताउनु भएको छ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा हटाउने कार्यको लागि सम्बन्धित निकायबाट गरिने कार्यको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट आम जनतालाई सुसूचित गराइने उहाँले बताउनु भएको छ। कास्कीको माथि गाउँपालिकाका सिक्लेस ताङतिङका साथै लमजुङ जिल्लाको घनपोखरा लगायतका गन्तव्यबाट मनाङको तिमाङसँगमा जोडिने गुरूङ सम्पदा पदमार्गमा पूर्वाधार थपेर त्यसलाई यात्रा पर्यटनको आकर्षक गन्तव्य बनाइने भएको छ। सड़क सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हटाउने र छोटिने क्रम बढ़िरहेको अवस्थामा गुरूङ पर्यटन व्यवसाय संघ गण्डकी प्रदेशको सक्रियतामा यसको प्रवर्धनसँगै पूर्वाधार निर्माणको काम अघि बढ़ाइएको हो। यसअगाडि चरणगत रूपमा स्थलगत अध्ययन अनुसन्धानपछि सो पदमार्गको औपचारिक घोषणा गरिएको थियो। प्रकृति, संस्कृति र इतिहासको संगमका रूपमा रहेको यो पदमार्ग हुँदै गुरूङ बस्तीको कुरा गुरूङ समुदायको पेलुतामा उल्लेख भएको गुरूङ पर्यटन व्यवसाय संघ गण्डकी प्रदेशका सल्लाहकार एवं गुरूङ सम्पदा पदमार्ग खोज तथा अन्वेषण कार्यक्रमका संयोजक बोबरजङ गुरूङले जानकारी दिनुभएको छ। खोला सुधारमा विभिन्न चरणमा स्वदेशी र विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले

0: पनि यहाँको ऐतिहासिक पुष्टि गरेको उहाँको भनाई छ। कोलासोथरको पुरातात्विक महत्वको भग्नावशेषहरूको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने उल्लेख गर्दै समयजी गुरूङले सो पदमार्गसँग जोड़िएको कास्की र लमजुङका गाउँमा अझै पनि भोटबाट नुन बोक्दाका कथा व्यथा सुन्न पाइने बताउनुभयो। संघले प्रवर्धन गरिरहेको यो पदमार्ग नै तत्कालीन समयको नूनको व्यापारिक बाटो भएको उल्लेख गर्दै उहाँले वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारी नूनको व्यापारिक मार्गको जीवन्त साँची बनेको उहाँको भनाइ छ। खोज तथा अनुसन्धानका क्रममा संघले एउटा मूल पदमार्ग सहितको आवश्यकता र चाहना अनुसार संचालनमा ल्याउन सकिने सहायक पदमार्ग पहिचान गरेको छ। यी पदमार्गमा पर्यटकले पाँचदेखि दस दिनसम्म बिताउन सक्ने समय गुरूङले बताउनुभएको छ। पछिल्लो समयमा यहाँको प्रवर्धनसँगै पूर्वाधार विकासको लागि विभिन्न प्रयास निरन्तर अघि बढ़िरहेको जिकिर गर्दै उहाँले अत्यावश्यकीय पूर्वाधार तयार भएपछि आगामी असोजदेखि सो पदमार्गलाई पूर्ण रूपमा संचालनमा ल्याउने तयारी छ। गण्डकी प्रदेश सरकारले सो पदमार्ग क्षेत्रका चौरूबाट तप्रो, तप्रोबाट तिउजेताल, हेगुबाट कोलासोधारसम्म पदमार्गको मरमत तथा स्तर उन्नतिको लागि 20 लाख विनियोजन भई काम अगाडि बढ़ाउन लागिरहेको उहाँले बताउनुभयो। पदमार्ग क्षेत्रकै कर्पू डाँडादेखि कोलासोधार हुँदै कोरी ठूली लेकसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबको 4 लाख लागत सहयोगमा संकेत चिन्ह राखिएको बोर्ड राख्ने तयारी छ। पदमार्ग क्षेत्रकै सिग्लेस, ताङतिङ, कर्पू डाँडा, एङ्जाकोट, सिंगदी, पसगाउँ, भुजुङ, घनपोखरा, घलेगाउँ र पुमा गाउँमा नेपाल पर्यटन बोर्डको सहयोगमा गुरूङ सम्पदा पदमार्गको नक्साङ्कन सहितको सूचना पार्टी राख्ने तयारी छ। पदमार्गमा जाने पर्यटकको लागि मोबाइल सम्पर्कलाई सहज बनाउने उद्देश्यले त्यस क्षेत्रको फुर्जु देउराली र कोरीमा नेपाल टेलिकमले टावर राख्न पहल गरिरहेको समयजी गुरूङले बताउनुभएको छ। उक्त पदमार्गको विभिन्न चरणमा गरिएको खोज तथा अनुसन्धानपछि पहिचान गरिएका अत्यावश्यक पूर्वाधार विकास संघको प्राथमिकतामा रहेको संघका अध्यक्ष किशम कुमारी गुरूङले बताउनुभएको छ। अत्यावश्यकीय पूर्वाधार विकास भएसँगै यो पदमार्ग पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रूपमा स्थापित हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162 590-163।
8: घुट्नु खुट्नु पियो या सिपमा रमायो, अब गर्मी लागि चिसो हरे, चिसो हरे
9: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो हरेको।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
12: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

गैसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका वडा नम्बर 27 लिठेपानी स्थित लिटर फ्लावर एजुकेशनल सेकेण्डरी स्कूलमा विविध कार्यक्रमहरू सम्पन्न भएका छन्। विद्यालयमा शैक्षिक सत्र 2083मा विभिन्न कक्षामा भर्ना भएका विद्यार्थीलाई कार्यक्रमका बीच स्वागत गरिएको छ। नवागन्तुक विद्यार्थीहरूको स्वागत गर्दै प्रिन्सिपल विकल्प पौडेलले उज्जवल भविष्यको कामनाका साथ विद्यालयलाई अझै प्रगतितर्फ बढ़ाउने प्रयत्नमा आफू रहेको बताउनुभयो। शुक्रबार नै कक्षा 12 बोर्ड परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूको विदाई गर्दै कक्षा 11 र 12 संयोजक विष्णुहरि पौडेलले समुज्जवल भावी जीवनको कामना गर्नुभएको थियो। विद्यालयको अर्को कार्यक्रम अन्तर्गत कक्षा 3 देखि 10 सम्मका विद्यार्थीहरूलाई विभिन्न 4 सदनमा विभाजन गरिएको थियो। शुक्रबार नै विश्व रेडक्रस दिवसको अवसर बारेर जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ। पुनर्गठित सर्कलको अध्यक्षमा एफ्रिना तामाङ, उपाध्यक्ष मोनालिसा तामाङ, सचिवमा रोहित सुनार, सहसचिवमा युनिसा पुरी र कोषाध्यक्षमा खुशी भण्डारी रहनु भएको छ। यसैगरी सदस्यहरूमा एनी गुरूङ, सुरभि गुरूङ, स्नेहा छेत्री, रसिका गुरूङ, आरूषी लामिछाने, केसाङ लामा, अप्रिम राणा र अभिमन्यु पौडेल रहनु भएको छ। शिक्षक नायकमा अञ्जना सुवेदी, सहनायकमा विद्यालयकी नर्स अमृता गुरूङ रहनु भएको छ। कार्यक्रममा विद्यालय संचालक रामप्रसाद अधिकारी, शैक्षिक विभागीय प्रमुख विचित्र नेउपाने, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गुरूङ, प्राथमिक तह इन्चार्ज हेमापुन, पूर्व प्राथमिक इन्चार्ज कविता बराल लगायतले बोल्नुभएको थियो। कक्षा 9 देखि 12 सम्म सञ्चालित विद्यालयमा 700 विद्यार्थी अध्ययनरत रहेका छन्। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको छ। नेप्से 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते नेप्से 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। नेप्से सँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2 अर्ब 93 करोड़को कारोबार भएकोमा आज 335 वटा कम्पनीको 74,78,000 कित्ता शेयर 3 अर्ब 28 करोड़ रूपियाँमा किनबेच भएको छ। जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाको लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसून फोरममा महानिर्देशक श्रेष्ठले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगको आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिनुभएको छ। विभागले वर्षका 4 यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले 3 यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको उल्लेख गर्नुभएको छ। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनैतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आर्यन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174(2)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कंग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता बेनर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनैतिक टक्रावको अवस्था सिर्जना भएको हो। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जना पदयात्रीको ज्यान गएको छ। हालमाहेरा टापुमा रहेको माउन्ट डुगोनोमा ज्वालामुखी विस्फोट हुँदा विपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ये टोलीले अमेरिकालाई 3 विकेट हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल एका मयन यादवले 72 रन बनाउनुभयो। अमेरिकाका मिलिन्द्र कुमारले 2 विकेट लिनुभयो। यसअघि माथिल्लो मुल्पानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको थियो। अमेरिकाका स्मिथ पटेलले शतक बनाउनुभयो। पटेल 108 बलमा 116 रन जोडेर आउट हुनुभयो। नेपालीका पवन सराफले 2 तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेरमल्ल, रसिद खान र नारायण जोशीले 1-1 विकेट लिनुभयो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 वटा अभ्यास खेल खेल्नेछ। नेपाल एले श्रृंखलाको तेस्रो खेलमा स्कटल्याण्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल्नेछ। यही वैशाख 28 देखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 प्रतियोगिता हुँदैछ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू।
यातायात व्यवसाय राष्ट्रिय महासंघको महाधिवेशन वैशाख 27 गतेदेखि पोखरामा हुँदै 2000 व्यवसायी सहभागी हुने। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकद्वारा 15 जना अवैतनिक दूतलाई पदमुक्त। वैशाख 28 राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने। यस पटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुद्देश्य कक्षमा हुने। आगामी बजेट भने संघीय संसदको नयाँ प्रतिनिधि सभा कक्षबाट प्रस्तुत गर्ने गरी तयारी। निर्माणमा ढिलाइ भइरहेको तालचोक बेगना सड़कको तेस्रो पटक म्यापथप। अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75%। विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट। इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो। 20 जना पर्वतारोहीको खोजी चल्दै र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एको लगातार 2 जित। अमेरिका 3 विकेटले पराजित। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई बिदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ हुन्छ
5: ल हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बो।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
11: यसो बसिदियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
10: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र?
11: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
10: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
11: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
10: सम्पर्क मोबाइल 9856019218, 9008857710।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्स रे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्स रे, इको कार्डियोग्राफी,
12: एन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बॉडी चेकअप, हेल्थ पैकेज,
13: मेट्रो सिटी हॉस्पिटल प्राली, पोखरा आर सृजना चौक कास्की।
12: फोन 061-572-648-572-849।
5: हेलो
14: हजुर नमस्कार।
5: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
14: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
12: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
15: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
16: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
16: साँच्चै हो र?
15: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
16: हो त?
15: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
17: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
18: सल्लाहकार
19: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
17: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
20: भर्ना खुल्यो।
12: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
20: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
12: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ।
20: फोन 061-434-900, मोबाइल 98-560-70-705।
21: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता।
18: यो ठुलो रुखको फेदमा बसौ।
21: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
22: हो र?
21: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
22: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
21: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
22: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
21: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
25: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
26: सर्टिफिकेट इन डेन्टल साइन्स,
27: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
26: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
27: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
26: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
27: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
25: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
27: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
28: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
29: फोन 061-570-210-585-307।
28: Be the Galaxians, be the different. Dedicated to academic excellence since 1994.
25: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
30: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
25: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
30: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
25: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
30: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
30: विस्तृत जानकारीको लागि
25: 061-576-361 98461 98460-61796
30: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
30: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
24: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कूलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
24: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-0513-552-796 पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
25: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
2: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
2: डायबिटिज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
2: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-999।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
7: के ल्याएर अफर?
6: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
7: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
6: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 वटा सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
7: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
6: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-562-97-2।
10: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
11: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
10: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
12: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9461408082।
13: ट्रिङ ट्रिङ जब घण्टी बज्यो,
14: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
15: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
14: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
15: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
16: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
17: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
16: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
15: फोन 061-578-788, 9641-17230।
18: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।
19: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
20: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
21: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
20: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
21: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
20: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
21: ए हो र?
22: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
23: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
23: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
25: 93.4 नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
26: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: साताभरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ सुबा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाईँ कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जकै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर आईपीओ, एफपीओ, हप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा प्रस्तुत गर्दछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता पनि शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा 2 दिन शेयर बजार घटेको छ भने 3 दिन भने शेयर बजार बढेको छ। जस अनुसार साताको पहिलो कारोबारको दिन सोमबार 34.63 अङ्क र बुधबार 1.64 अङ्कले घटेको बजार मंगलबार 8.78 अङ्क र बिहिबार 6.94 अङ्कले बढेको थियो। यस्तै साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार नेप्से परिसूचक 27.49 अङ्कले बढेर 2746.65 बिन्दुमा पुगेको हो। परिसूचक बढेसँगै आज शुक्रबार कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ। अघिल्लो दिन 3 अर्ब भन्दा कमको कारोबार भएको बजारमा आज 3 अर्ब भन्दा माथिको कारोबार भएको छ। आज 335 वटा कम्पनीका 74,78,562 किता शेयर खरिद बिक्री हुँदा 3 अर्ब 28 करोड 68,70,559 रूपियाँको कारोबार भएको हो। त्यसअघि बिहिबार 2 अर्ब 94 करोड, बुधबार 3 अर्ब 19 करोड, मंगलबार 3 अर्ब 43 करोड र सोमबार 4 अर्ब 26 करोड रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। श्रोताबिन, तपाईँले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर आईपीओ, हप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। टक्सा र पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आईपीओ खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। निष्कासन बन्द छिटोमा वैशाख 28 गते हुनेछ भने ढिलोमा जेठ 6 गते हुनेछ। यस्तै कालंगा हाइड्रो लिमिटेडले जेठ 8 गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड पश्चात सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले चैत्र 1 गतेदेखि 15 गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि खुल्ला गरेको आईपीओ हिजो बाँडफाँड भएको छ। कम्पनीले आयोजना प्रभावितलाई 10,40,000 किता आईपीओ निष्कासन गरेको थियो। सिद्धार्थ क्यापिटलले वैशाख 21 गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड 2 इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ। सो फण्डको इकाई खरिदका लागि अब जेठ 4 गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि माघ भन्दा बढी आवेदन परेमा सो भन्दा अगावै सूचना प्रकाशित गरी निष्कासन तथा बिक्री कार्य बन्द गरिने क्यापिटलले जनाएको छ। सानिमा क्यापिटल लिमिटेडले हिजोदेखि सानिमा इक्विटी फण्ड 2 नामक बन्दमुखी सामूहिक लगानी कोष योजनाको इकाई निष्कासन तथा बिक्री खुला गरेको छ। यो योजना सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने भएको हो। यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम 100 इकाईदेखि अधिकतम 1 करोड़ इकाईसम्म माग गर्न सक्नेछन्। छिटोमा वैशाख 29 गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि जेठ 7 गतेसम्म लम्बिन सक्ने जनाइएको छ। नेशनल लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूह तर्फको 86,493 किता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयर धनीले मात्रै आवेदन दिन सक्नेछ। निब कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति किता 100 रूपियाँ दरका 25 लाख किता शेयर निष्कासन गर्ने जनाएको छ। चालू आर्थिक वर्षको हालसम्म नेपाल धितोपत्र बोर्डले विभिन्न 24 कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको छ। बोर्डले चालू आर्थिक वर्ष 2082-83 हालसम्म 24 कम्पनीलाई आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो। चालू आर्थिक वर्षमा आईपीओ जारी गर्नका लागि अनुमति पाउने 24 कम्पनी मध्ये हाइड्रो पावर क्षेत्रका मात्रै 15 कम्पनी रहेका छन्। त्यस्तै उत्पादन तथा प्रशोधन समूहका 7 र एउटा विकास बैंक तथा एउटा होटल तथा पर्यटन समूहका कम्पनीले चालू आर्थिक वर्षमा आईपीओ ल्याउने अनुमति पाएका हुन्। आईपीओ जारी गर्नका लागि अनुमति पाएका कम्पनी मध्ये अधिकांशले निष्कासन प्रक्रिया पूरा गरिसकेका छन्। केही कम्पनी भने निष्कासनको क्रममा नै रहेका छन्। नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक वैशाख 2 गते 3 कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो। अहिले बोर्डमा आईपीओ स्वीकृतिको प्रतीक्षामा रहेका कम्पनीको संख्या 900 पुगेको छ। हवस्त, यिनै गतिविधिहरू सहित आजलाई शेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा शेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म कार्यक्रम सञ्चालिका शोभा नेपाल पनि बिदा हुन्छु। नमस्कार।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
7: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा
5: आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त
5: हत्तेरी हो नि, बरु आजै गइहालौ।

0: को उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल, फिसर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्स को उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस, न्यू रोड, पोखरा।
2: फोन 061-590-162-590-163।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
6: सर्टिफिकेट इन डेन्टल साइन्स,
7: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
6: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
7: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
6: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
7: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
5: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
7: In Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
8: Oho, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-07-29।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: Admission are open.
5: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
4: phone 061-576-361, mobile 98461-57144.
5: Contact school administration, GEF Secondary School, education for enlightenment.
6: हजुर सुन्नुस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: न्यू गैलेक्सी मावी नदीपुर पोखरा को भर्ना सम्बन्धी सूचना शैक्षिक क्षेत्र में समर्पित व्यक्तित्वहरुको व्यवस्थापन में संचालित विद्यार्थी में अन्तर्निहित बहुआयामिक प्रतिभा को खोजी विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधि में पढ़ाई होने इस न्यू गैलेक्सी मावी नदीपुर पोखरा में प्ले ग्रुप देखि कक्षा 9 सम्म सीमित सीट का लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारी का लागि न्यू गैलेक्सी स्कूल प्लस टू कलेज अफ साइंस मैनेजमेंट कंप्यूटर टूरिज्म एंड होटल मैनेजमेंट नदीपुर पोखरा
1: फोन 0170-570-210-585-307
0: बी द गैलेक्सी एंस बी द डिफरेंस डेडिकेटेड टू एकेडेमिक एक्सीलेंस सिंस 1994।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
1: फोन 061-590-162-590-163।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: मम्मी गर्मी भयो के चिसो पिउन,
9: पिउनलाई चिसो उठाउ हर्लिक्स।
8: गर्मीमा नयाँ ट्विस्ट,
9: रिफ्रेशमेन्ट पार्क, न्युट्रिसन मिक्स,
8: चिसो हर्लिक्स।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
13: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
13: नेपाल आदिवासी जनजाति महासंघ।
14: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
15: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
14: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
15: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
16: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
19: रेडियो अन्नपूर्ण 93.4।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218 9008-57710।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
7: ट्रिङ ट्रिङ जब घन्टे बज्यो
8: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो,
9: आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
10: स्कुल भनेको शिक्षा मात्रै होइन संस्कार पनि हो, स्कुल भनेको पढाइ मात्र होइन स्वस्थ हुर्काई पनि हो, त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
9: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
10: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
11: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
12: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
11: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
10: फोन 061-578-788 9841-17230।
13: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीव।
14: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
15: सल्लाहकार
16: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
14: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
17: होम केयर सेवा, होम केयर सेवा।
18: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
17: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
17: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
17: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
17: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777 मोबाइल 9856-99277।

0: कोलगेट मैक्स फ्रेश, निंद्रा भगाओ, ताजगी जगाओ।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
2: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061-574-0352 पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
4: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वाटसल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
8: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188 71, मोबाइल नम्बर 98434239.

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ರಿಫ್ರೆಶ್ಮೆಂಟ್ ಸಂಗ್ ನ್ಯೂಟ್ರಿಷನ್ ದಿನ ಆಯೋ ಮೌಸಮ್.
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाई हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, +2 कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
10: फोन 061-570-210-585-307।
9: Be the Galaxians, be the different. Dedicated to academic excellence since 1994.
10: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
11: सर्टिफिकेट इन डेन्टल साइन्स,
12: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
11: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
12: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
11: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
12: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
10: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
12: एक्सलेन्स इन टेक्निकल एजुकेशन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364, 580-725।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था, गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वाह्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: होइन कसको अनि कस्तो छु? नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि? भुक्तानी गरौँ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
0: भर्ना खुल्यो
3: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
5: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
3: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
0: फोन 061-434-9000 मोबाइल 98-560-70-705।
1: मर्दी हिमालको काखमा
0: आवकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
5: सुरक्षाका लागि कक्षाको

0: आधुनिक ट्राउट रेस्टुरेन्ट, विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: रेडियो अन्नपूर्ण 93.4।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 0176-5736-98-41-97-460-1690
0: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क ढाड हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
8: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
9: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
8: मृगौला तथा मूत्र रोग युरो सर्जरी
9: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
8: न्युरो सर्जरी सेवा
9: बाल रोग
8: नाक कान तथा घाँटी रोग
9: मानसिक तथा स्नायु रोग
8: प्रसूति तथा स्त्री रोग
9: छाला यौन तथा कुष्ठ रोग
8: नेत्र रोग
9: दाँत तथा मुख रोग
8: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
9: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
8: सुविधा सम्पन्न आईसीयू सेवा
9: डिजिटल एक्सरे
8: सिटी स्क्यान सेवा
9: भिडियो एक्सरे इको कार्डियोग्राफी
8: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
9: फिजियोथेरापी युरोफ्लोमेट्री
8: केमोथेरापी
9: सुरक्षित गर्भपतन सेवा
8: होल बडी चेकअप हेल्थ प्याकेज
9: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
8: फोन 061-572-648-579।
10: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
14: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
13: नेपाल आदिवासी जनजाति महासंघ।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह्न।
16: के भयो? केको हल्ला खल्ला हो यो?
17: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
18: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
16: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
18: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
17: हो त है, हामीले त ध्यानै नदिएको।
18: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
19: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
20: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
21: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
20: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
21: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
22: ट्रिंग ट्रिंग जब
0: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
20: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
0: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
20: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
1: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
22: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
1: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
20: फोन 061-578-788 98-461-17-230।
23: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ।
3: सल्लाहकार के रे के अचेल
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने यार रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड भनौँ, मेरो ब्यागमा गएर आइहालौ।
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560-48082, 98461-48082।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी सेवा नै इजी, बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायस सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।

0: डमरले टिट्टु दिल्ली बाइबल जति दखल दियो त।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: अब तपाईँ रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।

0: पाकारी गराउनु भनेर चाहिँ अन्तरिमहरू जारी भएको छ।
1: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
1: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एक अर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ, किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघिभन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाण्डुका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केबेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
4: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकुम्बासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ, हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
1: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ? यसमा
4: के बोलिएको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्नमित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेशी राखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौ।
1: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधास्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी सुरुमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौं।
2: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि, किनभने त्यो
5: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेन यस सन्दर्भमा तपाईँहरूसँग?
2: म आउँदैछु, मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कुल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कुल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कुलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठुलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारी जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
5: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
2: कहाँनेरि पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने बाढी सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनेरि बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
5: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
2: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन उहाँहरूलाई घाँस बाँसको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौँ र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
5: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ। यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
2: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
1: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट
3: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुङ्गाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, राति 9 बजेको अनुभव हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन वैशाख 27 गतेदेखि पोखरामा हुँदै 2000 व्यवसायी सहभागी हुने। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकद्वारा 15 जना अवैतनिक दूतलाई पदमुक्त। वैशाख 28 राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने। मुलुकलाई मुठभेड़तर्फ नलैजान नेपाल बारको आग्रह। न्यायपालिकामाथिको हस्तक्षेप अस्वीकार। सुकुम्बासी बस्ती नहटाउन सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश जारी। अब निवेदनको टुङ्गो नलागेसम्म बस्ती हटाउन नपाइने। भूमि विषयका विज्ञबाट भूमि समस्या समाधान गराउने मन्त्री प्रतिभा रावलको भनाई। राजनैतिक मानिस राख्दा समस्या भएको उल्लेख। निर्माणमा ढिलाइ भइरहेको तालचोक विघ्ना सड़कको तेस्रो पटक म्याथप। अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75%। विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो। 20 जना पर्वतारोहीको खोजी चल्दै। र एक दिवसीय अभ्यास श्रृंखलामा नेपालीको लगातार दोस्रो जित। अमेरिका 3 विकेटले पराजित। नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लीग खेल्ने। पोखरामा वैशाख अन्तिम साता देशभरिका यातायात व्यवसायी भेला हुने भएका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको 7 महाधिवेशनमा सहभागी हुन देशभरका यातायात व्यवसायी पोखरामा भेला हुने भएका हुन्। महाधिवेशन यही वैशाख 27 गतेदेखि 29 गतेसम्म हुने आज महासंघले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। पोखरा इभेन्ट सेन्टरमा हुने महाधिवेशनमा देशका 77 जिल्लाका 2000 व्यवसायी सहभागी हुने महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, यात्रु वाहक तथा मालवाहक सवारी साधनको संघ समिति कम्पनी प्राली पर्यटन सहकारीहरूका 387 महासंघ सदस्यहरूका करिब 2000 प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुँदैछन्। महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिलो दिन उद्घाटन सत्र चल्नेछ भने दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। महाधिवेशनको अन्तिम दिन नयाँ नेतृत्व चयन प्रक्रिया हुने उहाँले बताउनुभयो। महाधिवेशनले नयाँ नीतिसँगै नेतृत्व चयन गर्ने महासंघका सचिव भानुभक्त बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार नयाँ नेतृत्वको लागि अध्यक्षमा 2 वरिष्ठ उपाध्यक्ष सरोज सेटवाला र हरिशरण केसीले दावी गर्नुभएको छ। अर्का वरिष्ठ उपाध्यक्ष एन कुमार साई वरिष्ठ उपाध्यक्षमै दोहोरिनुहुनेछ भने वर्तमान गण्डकी प्रदेश संयोजक केदार पौडेल पनि वरिष्ठ उपाध्यक्षको दावेदार रहेको उहाँले बताउनु भएको छ। त्यस्तै वर्तमान गण्डकी प्रदेश सचिव योगेन्द्र बहादुर केसीले उपाध्यक्षमा उम्मेद्वारी दिनुहुने भएको छ भने वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दावी गर्नुभएको छ। 7 महाधिवेशनमा व्यावसायिक नेतृत्व चयन हुने वरिष्ठ उपाध्यक्ष एन कुमार साईले बताउनु भएको छ। उहाँले भन्नुभयो, महाधिवेशनले व्यावसायिक नेतृत्व चयन गर्नेछ भने व्यावसायिकता र व्यावसायिक एकता मूल एजेण्डा बन्नेछ। उहाँका अनुसार स्वचालित भाड़ा समायोजनको मुद्दा महाधिवेशनमा उठ्नेछ। सरकारले स्वचालित भाड़ा समायोजन नगर्दा व्यवसायी मर्कामा परेको भन्दै त्यसको लागि साझा एजेण्डा बन्ने उहाँको भनाइ छ। यातायात क्षेत्र मर्यादित र व्यावसायिक बनाउनु नै हाम्रो जोड़ रहनेछ उहाँले भन्नुभएको छ। सरकारले विभिन्न मुलुकमा कार्यरत 15 जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विदेश स्थित अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी वैशाख 28 गते सोमबार अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले उक्त सम्बोधनको समयमा संघीय संसदका दुवै सदनका सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुनका लागि आह्वान समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यसै गरी मन्त्रिपरिषद बैठकले श्रमसँग सम्बन्धित महत्वपूर्ण अन्तर्राष्ट्रिय महासन्धिहरू अनुमोदनको लागि संघीय संसदमा पेश गर्ने स्वीकृति दिएको छ। बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 पोर्टुगल नम्बर 29 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनको लागि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको हो। सरकारले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र बाध्यकारी श्रम अन्त्यको लागि यी महासन्धिहरूलाई अगाडि बढ़ाउने निर्णय गरेको प्रवक्ता पोखरेलले स्पष्ट पार्नुभएको छ। संघीय संसद दुवै सदनको अधिवेशन वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो 2 बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ।
संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकाले यसपटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुद्देश्य कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा यो अधिवेशन सञ्चालन हुनेछ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। व्यवस्थित रूपमा नयाँ कक्षबाट बजेट प्रस्तुत गर्न पाइयोस् भने संसद सचिवालयले पनि अपेक्षा गरेको छ। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा हाल रंगरोगन, आन्तरिक सजावट तथा नवीनतम उपकरण जडान लगायत प्राविधिक काम भइरहेको उहाँले बताउनुभयो। संसदको यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय व्ययको विवरण प्रस्तुत हुनेछ। प्री बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। जनप्रतिनिधिको माथिल्लो निकायका रूपमा रहने संसद अधिवेशनका क्रममा दैनिक जसो हुने आकस्मिक शून्य र विशेष समय तथा प्रश्नोत्तर समयमा सदस्यहरूले समसामयिक विषय प्रवेश गराई छलफलमा भाग लिनुहुनेछ। अधिवेशनका क्रममा पछिल्लो समय जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सभामा पेश भई अगाडि बढ़ाइनेछ। सामान्यतया यो बीचमा जारी भएको अध्यादेश संसदको पहिलो बैठकमा प्रस्तुत हुनेछ। पहिलो बैठक बसेको मितिले 60 दिनभित्र ती अध्यादेशको छिनोफानो हुनुपर्छ, अन्यथा अध्यादेश स्वतः निष्क्रिय हुनेछ। प्रतिनिधि सभामा हाल राष्ट्रिय सभाबाट सन्देश प्राप्त 3 विधेयक छन्। वैकल्पिक विकास वित्त व्यवस्थापन सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभामा दर्ता छ। राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 रहेको छ। त्यस्तै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन र नियमावली मसौदा समितिको प्रतिवेदन पनि प्रतिनिधि सभामा थाती छन्। परराष्ट्र मन्त्रालयले लिम्बियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेखको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। कूटनीतिक प्रयासले नै समस्या समाधान गर्नेमा हाम्रो प्रष्ट धारणा छ, उहाँले भन्नुभएको छ। चीन र भारतबीच सञ्चालन हुने कैलाशमान सरोवर यात्रा नेपालको भूमि लिपुलेख हुँदै जाने गरेको स्पष्ट धारणा वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाइ छ। नेपाल सरकारले महाकाली पूर्वको लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनैतिक समाधानको प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो। साथै यो विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको प्रवक्ता छेत्रीले बताउनु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद पूर्व तयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित राष्ट्रिय मनसून फोरम कार्यक्रममा उहाँले जल तथा मौसम सम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीवधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। मनसूनजन्य विपद व्यवस्थापनको लागि पूर्व तयारी कार्ययोजना प्रभावकारी बनाउन मौसम पूर्वानुमानको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ। कृषि क्षेत्रमा मौसम पूर्वानुमानले बाली व्यवस्थापन, सिंचाई तथा उत्पादन योजनामा सहयोग पुर्याउने बताउँदै मन्त्री श्रेष्ठले जलाशय व्यवस्थापन, जलविद्युत उत्पादन, यातायात, स्वास्थ्य तथा पूर्वाधार व्यवस्थापनमा पनि यसको उपयोगिता बढ़दै रहेको धारणा राख्नुभयो। जलवायु परिवर्तनको कारण मौसम प्रणाली थप अनिश्चित र जटिल बन्दै गएको उल्लेख गर्दै उहाँले मौसम सेवाको गुणस्तर सुधार गर्न वैज्ञानिक केन्द्रहरूको विस्तार, अनुसन्धान प्रवर्धन तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो। एआई, मेसिन लर्निङ र आधुनिक अल्गोरिदम प्रयोग मार्फत मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउनेतर्फ मन्त्रालय गम्भीर रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मौसम तथा विपद पूर्वानुमान प्रणालीले सानो सतर्कताबाट पनि ठूलो जनधनको क्षति रोक्न सक्ने उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत प्राविधिक तथा विभागीय टोलीको प्रशंसा गर्नुभयो। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीहरूको हकमा उनीहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गराउन र थप प्रभावकारी कार्य गराउन भन्दै निवेदनको टुङ्गो नलागेसम्मको लागि विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिएको छ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईको लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ।
सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनु भएको छ। जेठ 5 गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययन हुने उहाँको भनाइ छ। सिफारिश भएका व्यक्तिलाई संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ। यसअगाडि बिहिबार बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गर्ने निर्णय गरेको थियो। नेपाल बार एसोसिएशनले सरकारले अध्यादेश मार्फत न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ। बारले बिहिबार एक वक्तव्य जारी गर्दै संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त विपरीत कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको छ। विज्ञप्तिमा भनिएको छ, संसद अधिवेशन छलेर ल्याइएको अध्यादेशले संविधानको धारा 2 प्रदत्त गरिएको जनताको सार्वभौम अधिकार, संसदको सर्वोच्च अधिकारको गम्भीर उल्लंघन गरेको नेपाल बार एसोसिएशनको स्पष्ट ठहर रहेको छ भनिएको छ। बारले यस्तो कदमले न्यायपालिकाको स्वतन्त्रता कमजोर हुने तथा संवैधानिक मूल्य मान्यतामाथि आघात पुग्ने जनाउँदै संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्नु जनताको सार्वभौम अधिकारमाथिको हस्तक्षेप भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, यस्ता कार्यले नेपालको संविधान, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका बीच शक्ति पृथकीकरणको सिद्धान्त विपरीत अधिकार समेट्ने अतिक्रमण गरी विधिको शासन, स्वतन्त्र, सक्षम, उत्तरदायीपूर्ण न्यायपालिकालाई नियोजित, निर्देशित र नियन्त्रित गर्ने कार्यको नेपाल बार एसोसिएशन सदैव विरोध गर्दछ। जारी अध्यादेश र सो मार्फत गरिएको विभक्त राजनीतिको सिफारिशले सम्पूर्ण न्यायकर्मीलाई भयभीत बनाउने समेत बारको ठम्याइ छ। साथै बारले न्यायपालिकालाई निर्देशित र नियन्त्रित गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीको लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको छ। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणको लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीको लागि कृषि

गर्नको लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कीले अहिलेसम्म 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएको नार्कीले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले भूमि विषयको विज्ञको समितिले यस सम्बन्धी समस्या समाधान गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको विषयको छलफलमा उहाँले विगतमा विज्ञ राख्नुपर्ने भूमि समस्या समाधान आयोगमा राजनीतिक मानिस राखिएको कारण समस्या समाधान नभएको बताउनुभयो। अहिलेको सरकारले विज्ञ संलग्न समिति गठन गरेर यो समस्या समाधान गर्ने मन्त्री रावलको प्रतिबद्धता रहेको थियो। समस्याग्रस्त सहकारीको ऋण असुली गर्न 15 दिने सूचना निकाल्दा धेरै ऋणी सम्पर्कमा आएको मन्त्री रावलले बताउनु भएको छ। नआउनेको नाम सार्वजनिक गरेपछि थप ऋणी सम्पर्कमा आएर ऋण तिर्ने वातावरण बनेको बैठकमा उहाँले जानकारी गराउनुभयो। अव्यवस्थित बसोबासीका सन्दर्भमा पहिचान र व्यवस्थापन बिना केही नगरिने उल्लेख गर्दै मन्त्री रावलले डोजर आतंक भनी अतिरञ्जित गरिएको गुनासो गर्नुभयो। पीड़ित नभई पीड़ितको आडमा विभिन्न गतिविधि गर्नेहरू मात्र डराउनुपर्ने उहाँको भनाइ थियो। भइरहेको संरचनालाई प्रयोग गरेर नै भूमि समस्या समाधान गरिने र यसका लागि भूमि व्यवस्था र सहकारी विकास मन्त्रालयको बैठक बस्न लागेको जानकारी पनि सो अवसरमा मन्त्री रावलले गराउनु भएको थियो। बैठकमा सभापति अशोक कुमार चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालको संयोजकत्वमा आन्तरिक कार्यविधि अध्ययन उपसमिति गठन गरिएको जानकारी गराउनु भएको थियो। उपसमितिमा नेपाली कंग्रेसका सन्तोष सुब्बा, नेपाल कम्युनिष्ट पार्टी एमालेका लक्ष्मी प्रसाद पोखरेल, नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रेमबहादुर बयक र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ताहिर अली भाट सदस्य रहनुभएको जानकारी उहाँले गराउनु भएको थियो। बैठकमा सांसदहरू उमेश ढकाल, उत्तम प्रसाद पौडेल, लक्ष्मी प्रसाद पोखरेल, सुरेश कुमार चौधरी, शम्भु प्रसाद ढकाल, केपी खनाल, वासुमाया तामाङ, आशिका तामाङ, सन्तोष सुब्बा, समिना मिया, ताहिर अली भाट, राजीव खत्री, सुजाता तामाङ, पुनम अग्रवाल, माधव बहादुर थापा, प्रेम बहादुर बयक, गंगालक्ष्मी अग्रवाल लगायतले भूमि सम्बन्धी देशका विभिन्न स्थानमा देखिएका समस्या समाधान हुनुपर्ने, सहकारी पीड़ितको बचत रकम छिटो फिर्ता गरिनुपर्ने, बचतकर्ताको बचत रकम अपचलन गर्ने सहकारीका संचालक कर्मचारी लगायतलाई कानूनी कार्यवाहीको दायरामा ल्याउनुपर्ने, गुठीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गर्नुभएको थियो। मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानकै लागि अध्यादेशबाट सहकारी ऐन 2074 संशोधन गरिएको जानकारी दिनुभयो। सहकारीको कर्जा असुलीलाई तीव्रता दिएको, गुठीका क्षेत्रमा देखिएका समस्या समाधानको लागि नयाँ गुठी ऐन मस्यौदा गर्न लागि उहाँले बताउनुभयो। यो अवसरमा मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मीले सहकारी र भूमि व्यवस्थापनका क्षेत्रमा भइरहेका थप कामको बारेमा सांसदहरूलाई जानकारी गराउनु भएको थियो। निर्माणमा ढिला भइरहेको तालचोक बेगनाथ सड़कको तेस्रो पटक म्याद थप भएको छ। पोखरा महानगरपालिका 27 तालचोकदेखि 31 बेगनाथ जोड्ने चार लेनको उक्त सड़क दुई वर्षभित्रमा सक्ने गरी विक्रमसम्म 2079 असारमा सम्झौता भएको थियो। आगामी असारभित्र काम सक्ने गरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सड़क शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभएको छ। शहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार, विश्व ब्याङ्क, परामर्शदाता लगायत सरकार भएका निकायसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर गौतमले बताउनु भएको छ। उहाँका अनुसार यसअघि थपिएको म्याद गत चैत 17 सकिएपछि तेस्रो पटक म्याद थप भएको हो। महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने बताइएको छ। यसअगाडि निर्माण कम्पनीको प्रतिबद्धता अनुसार सड़क निर्माणलाई गति दिन नसकेपछि स्थानीय स्तरबाट आलोचना हुँदै आएको थियो। विश्व ब्याङ्कको आर्थिक सहयोगमा उक्त सड़क चार लेनमा विस्तार गर्न तथा स्तरोन्नति गर्न लागि हो। 1,49 करोड़को लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याट बाहेक 75,48,00,000 ठेक्का सम्झौता भएको छ। महानगरको गौरवको आयोजनाको रूपमा तालचोक बेगना सड़क स्तरोन्नतिलाई लिएको नगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: दासितालाई खुशीमा बदलाऊ।
1: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ,
7: सल्लाहकार के रे के बच्चा।
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
9: फोन 061-570-210-585-307।
8: Be the Galaxians, be the different, dedicated to academic excellence since 1994.
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। गत भदौमा भएको जेएनजी प्रदर्शनपछि सम्पन्न प्रतिनिधि सभा निर्वाचन मार्फत बनेको बलियो सरकारले महिलाको प्रतिनिधित्व बढ़ाएर 50% पुर्याउनु पर्ने माग गरिएको छ। आज संचारिका समूह नेपालको आयोजना र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपीएको सहयोगमा लैंगिक समानता प्रवर्धन तथा लैंगिक हिंसा अन्त्यको लागि आगामी रणनीतिक विषयमा अन्तर्क्रिया कार्यक्रममा सहभागीले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ़ाएर विश्वमा नमूना प्रस्तुत गर्नुपर्ने माग राखेका हुन्। महिला विरूद्ध हुने सबै प्रकारको भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्र संघीय समिति महिला विरूद्धको विभेद उन्मूलन कमिटी सीडका सदस्यमा वन्दना राणाले नेपालको जेएनजी आन्दोलनले विश्वको ध्यान केन्द्रित गरेको बताउनुभयो। महिलामाथि हुने हिंसा डिजिटलमा रूपान्तरण भएको समयमा सामाजिक सञ्जालको नियमनमा पत्रकार, वकिल र नागरिक समाजले मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। पोखरा 27 डिठीबानी स्थित लिटिल फ्लावर एजुकेशनल सेकेण्डरी स्कूलमा विविध कार्यक्रमहरू सम्पन्न भएका छन्। विद्यालयमा शैक्षिक सत्र 2083 विभिन्न कक्षामा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ। नवागुन्तुक विद्यार्थीको स्वागत गर्दै प्रिन्सिपल विकल पौडेलले उज्जवल भविष्यको कामनाका साथ विद्यालयलाई अझै प्रगतितर्फ बढ़ाउने प्रयत्नमा आफूहरू रहेको बताउनु भएको छ। आज नै कक्षा 12 बोर्ड परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूलाई विदाई गर्दै कक्षा 11 र 12 संयोजक विष्णुहरि पौडेलले समुज्जवल भावी जीवनको कामना गर्नुभएको थियो। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.93 अर्ब करोड़को कारोबार भएकोमा आज 335 कम्पनीका 74,78,000 कित्ता शेयर 3.28 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। जल तथा मौसम विज्ञान विभागको महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाको लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसून फोरममा महानिर्देशक श्रेष्ठले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगको आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको उल्लेख गर्नुभयो। महानिर्देशक श्रेष्ठका अनुसार यलनिनो, इण्डियन ओसियन डाइपोल तथा आर्कटिक ओसिलेसन जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनु भएको छ। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आर्यन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174(2)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 पर्वतारोहीको खोजी भइरहेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धित गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समयअनुसार आज बिहान 4:41 ज्वालामुखी विस्फोट भएको हो। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ये टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपालका मयन यादवले 72 रन बनाउनुभयो। अमेरिकाका मिलिन्द कुमारले 2 विकेट लिनुभयो। यसअगाडि माथिल्लो मुल्पानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको थियो। अमेरिकाका स्मिथ पटेलले शतक बनाउनुभयो। पटेल 108 ओभरमा 116 रन जोडेर आउट हुनुभएको थियो। नेपाल एका पवन सराफले 2 तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रसिद खान र नारायण जोशीले 1 विकेट लिनुभयो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्नेछ। नेपाल एले श्रृंखलाको तेस्रो खेलमा भोलि स्कटल्याण्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल्नेछ। यही वैशाख 28 जेठ 8 दिनसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच कीर्तिपुरको त्रिवी मैदानमा लीग 2 प्रतियोगिता हुँदैछ। नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लिग खेल्नुहुने भएको छ। लोकेशले एन्ट्रप एन्कर्सबाट यू टी20 बेल्जियम खेल्ने हुनु भएको हो। क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो। उहाँले पहिलोपटक विदेशी टी20 लिग खेल्ने हुनुभएको हो। लोकेश बम एन्ट्रप
एन्कर्समा अनुबन्ध हुने दोस्रो नेपाली खेलाड़ी हुनुहुन्छ। यी क्लबबाट नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले पनि खेल्दै हुनुहुन्छ। एन्कर्समा वेस्ट इण्डिजका आन्द्रे रसेल, न्यूजील्याण्डका मार्टिन गप्टिल, नामिबियाका रुबेन ट्रम्पलम्यान जस्ता चर्चित खेलाड़ी छन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। यातायात व्यवसाय राष्ट्रिय महासंघको महाधिवेशन वैशाख 27 गतेदेखि पोखरामा हुँदै 2000 व्यवसायी सहभागी हुने। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकद्वारा 15 जना अवैधानिक दूतलाई पदमुक्त। वैशाख 28 राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने। मुलुकलाई मुठभेडतर्फ नलैजान नेपाल बारको आग्रह, न्यायपालिकामाथिको हस्तक्षेप अस्वीकार्य। सुकुम्बासी बस्ती नहटाउन सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश जारी, अब निवेदनको टुङ्गो नलागेसम्म बस्ती हटाउन नपाइने। भूमि विषयका विज्ञबाट भूमि समस्या समाधान गराउने मन्त्री प्रतिभा रावलको भनाई, राजनैतिक मानिस राख्दा समस्या भएको उल्लेख। निर्माणमा ढिलाइ भइरहेको तालचोक बिङना सड़कको तेस्रो पटक म्याथप, अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75%। विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना पर्वतारोहीको खोजी चल्दै र एक दिवसीय अभ्यास श्रृंखलामा नेपालीको लगातार दोस्रो जित, अमेरिका 3 विकेटले पराजित। नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको T20 लीग खेल्ने। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न ICU सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ECG, EEG, PTA,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648, 572-849।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
7: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0168585595744044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: Admission are open.
11: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
10: phone 061-576-361, mobile 98461-57144.
11: Contact school administration, GEF Secondary School.
12: Education for enlightenment. किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
13: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
12: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
13: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
12: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
13: फोन
12: 5308 15 5308 15
13: मोबाइल नम्बर 9852 8071 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
14: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
15: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
16: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
17: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
16: नेपाल आदिवासी जनजाति महासंघ
18: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
19: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
20: हेलो
21: हजुर नमस्कार
20: हेलो
21: नमस्कार काका सुन्नु भएन
20: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
21: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
20: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
21: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
21: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
20: अनि कति बेला बस्नुहुन्छ डाक्टर
21: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
20: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: रेडियो अन्नपूर्ण 93.4
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चा र ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329-29।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त